0: जनशक्ति व्यवस्थापन तथा निर्वाचन व्यवस्थापनका क्षेत्रलाई समेटेर आफ्नो अवधारणा पेश गर्नुभएको थियो। निर्वाचन आयोगका पदाधिकारी अनुमोदित शीर्षकमा गोरखापत्रमा यो खबर छापिएको हो।
1: नेपालमा पछिल्ला दुई दशकदेखि विदेशबाट मतदानको माग उठिरहेको छ, तर यसको सुनिश्चितता गर्ने गरी आवश्यक ऐन र पूर्वाधार तयार गर्ने बारे निर्वाचन आयोगको नेतृत्व अझै स्पष्ट हुन सकेका छैनन्। प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, निर्वाचन आयुक्तद्वयमा डाक्टर राजीव सुब्बा र गुरु वाग्लेको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन भएको छ। यो सँगै उनीहरूले अब निर्वाचन आयोग हाक्नेछन्। मंगलबार आयुक्तद्वय वाग्ले र डाक्टर सुब्बाको सुनवाई भएको थियो। बुधबार प्रमुख निर्वाचन आयुक्तमा कार्कीको सुनवाई थियो। संसदीय सुनवाईका क्रममा तीनैजनाले पेश गरेको एउटा प्रश्न हो, विदेशमा रहेका नेपालीले कहिले मताधिकार पाउँछन्। तर कसैले पनि यसको प्रष्ट समय सीमा दिन सकेनन्। आगामी स्थानीय तहको निर्वाचनको हकमा यो नहुनेमा तीनैजना प्रष्ट छन्। आगामी प्रदेश सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचन गर्ने भए पनि यसका निम्ति आवश्यक ऐन संसदले दिनुपर्ने र विदेशबाट मतदान गर्न सकिने मोडालिटी पनि प्रष्ट पार्नुपर्ने उनीहरूले बताएका छन्। बुधबार संसदीय सुनवाईका क्रममा सुनवाई समिति सदस्य पूनम कुमारी अग्रवालले सोधिन, नोट चल्ने भोट किन नचल्ने भन्ने प्रश्न युवाहरूको छ, यसमा यहाँको जवाब के छ? जवाबमा प्रमुख निर्वाचन आयुक्त कार्कीले भने, नोट चल्ने भोट किन नचल्ने भन्ने प्रश्न लामो समयदेखि सुनिँदै आएको छ। यो विषयमा कानूनी आधार र राजनीतिक निर्णय आवश्यक छ। यस्तो जवाबले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने अपूर्ण एजेण्डालाई फेरि सतहमा ल्याइदिएको छ, किनकि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने र नागरिकले आफू बसोबास गरिरहेको जिल्लाबाट मतदान गर्न पाउनुपर्ने नयाँ होइन। यो बहस दुई दशकदेखि भइराखेको यसबीचमा धेरै सरकार बने, सांसदहरू फेरिए, निर्वाचन आयोगको नेतृत्व फेरिए, तर एजेण्डा जहाँको त्यही छ। यो विषयमा सर्वोच्च अदालतले दिएको आदेश समेत कार्यान्वयन हुन सकेको छैन। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सर्वोच्च अदालतले 2075 सालमै दिएको हो, तर नेपालमा दुई दशकदेखि विदेशबाट मतदानको माग उठिरहे पनि यसको सुनिश्चितता गर्ने आवश्यक ऐन र पूर्वाधार भने तयार गर्न निर्वाचन आयोगको नेतृत्व भने अझै स्पष्ट हुन सकेका छैनन्।
0: नेपाल विद्युत प्राधिकरणले विद्युत खपत बढाउन र उपभोक्तालाई राहत दिन विद्युत महसुल घटाउने तयारी थालेको छ। वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत खेर जान नदिने तथा घरायसी र औद्योगिक क्षेत्रको खपत बढाउने उद्देश्यले प्राधिकरणले यस्तो प्रक्रिया अघि बढाएको हो। बुधबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको 1040 बैठकले महसुल पुनरावलोकनका लागि सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति समेत गठन गर्ने निर्णय गरेको छ। बिजुली खपत बढाउन महसुल घटाउने तयारी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

0: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
1: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
0: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
1: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
0: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो हो नेपाली रेडियो।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। केही समयदेखि क्यान्सर रोगबाट पीड़ित श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको हो। श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि अघि बुधबार बिहान अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानिभामा राखिएको थियो। काङ्ग्रेस सभापति गगन कुमार थापाले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए। तर काङ्ग्रेसकै केही नेता भने पार्टी कार्यालयमा देखिएनन्। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएसँगै डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाश मानसिंह, विमलेन्द्र निधि, विजय कुमार गच्छेदार, कृष्ण प्रसाद सिटौलाहरू सानिपा भने नगएको जनाइएको छ।
7: विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना ब्याङ्कलाई एकीकृत गरिने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अगाडि बढाएको हो।
6: पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ्दो छ। विशेषतः विभिन्न कम्पनीका विद्युतीय कारको माग बढी छ। माग अनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ। तर त्यसअनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ।
7: सुदूरपश्चिमको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा 300 शय्याको अस्पताल सहित MBBS चिकित्सा शिक्षाको पढाइ हुने भएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीसँग सरकारले सोमबार 300 शय्याको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने र MBBS लगायतका शैक्षिक तयारी थाल्ने सहमति गरेको हो।
6: खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले खिर दिवस मनाएको छ। साउन 15 गते मनाइने राष्ट्रिय खिर दिवसको पूर्व सन्ध्यामा एसोसिएसनले बुधबार खिर प्रवर्धन कार्यक्रम आयोजना गरेको हो।
7: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन्। संचार मन्त्रालयमा बुधबार भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै नभई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिए।
6: अब शेयर बजार घट्ने क्रम यस दिन पनि जारी छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 7.79 अङ्क अर्थात 0.28% घटेर 2688.88 बिन्दुमा सरेको छ। शेयर बजार गत सोमबार यता घट्न थालेको हो। गत सोमबार 33.28 अङ्कले घटेको बजारमा मंगलबार 4.64 अङ्कको गिरावट देखिएको थियो। बुधबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबारको दिन 4.42 करोड रुपियाँ भन्दा बढीको कारोबार भएकोमा यस दिन 4.02 करोड रुपियाँ भन्दा बढीको भएको छ। बुधबार सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीमा एभरेस्ट कलर लिमिटेड रहेको छ भने उक्त कम्पनीको शेयर मूल्य 14.99% बढेको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेश का खबर। बंगलादेश की पूर्व प्रधानमंत्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि आगामी डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छिन्। भारतमा निर्वासनमा रहेकी उनले आफूलाई बंगलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन्। समाचार संस्था एएफपीसँग इमेल मार्फतको अन्तर्वार्तामा 78 वर्षीय हसिनाले आफ्नो भविष्यबारे जानकार रहेको उल्लेख गर्दै त्यसका बावजुद मातृभूमि फर्कने निर्णयबाट पछि नहट्ने बताएकी हुन्।
4: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्ड्स र नामिबियासँगको त्रिदेशीय श्रृङ्खलामा नेपाल जितविहीन बनेको छ। घरेलु टोली नेदरल्याण्ड्सले बुधबार नेपाललाई 57 रनले हराएपछि नेपाल 4 खेलमा पराजित भएको हो। यसअघि नेपालले नेदरल्याण्ड्ससँग 6 विकेटले पराजय बेहोरेको थियो। नामिबियासँगको 2 खेल पनि नेपालले 8 विकेट र 3 रनले गुमाएको थियो। नेदरल्याण्ड्सको अलरेटमा नेपालले घरेलु टिमलाई पहिले ब्याटिङका लागि निमन्त्रणा दिएको थियो। नेदरल्याण्ड्सले कमजोर शुरूआत गरी पनि निर्धारित 50 ओभरमा 9 विकेटको

0: अनेकन किचलो झिकेर नेपाली कंग्रेसलाई कमजोर बनाउन लाग्नु दुर्भाग्यपूर्ण छ। निर्वाचनको प्रचार प्रसारका क्रममा आम सभामा सभापतिका हैसियतले त्यही गगनले गएर बोल्दिनै पर्ने र निर्वाचन सकिएपछि त्यही गगनका बारेमा अनर्गल प्रश्नहरू उठाउनु पनि पाका नेताहरूलाई पक्कै नसुहाउनु पर्ने हो, तर यस्तै भइरहेको छ।
1: मिटर व्यास अधुरो वित्तीय आधुनिकीकरणको कथा शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छ। मिटर व्यास समाधानका लागि पहिलो आवश्यकता विशेष कानुनी र न्यायिक संयन्त्र हो, तर कानुनी रूपमा दर्ता भएको लिखतलाई स्वतः न्यायपूर्ण भन्न मिल्दैन। दोस्रो, निजी ऋण कारोबारलाई पारदर्शी बनाउनु हो। निश्चित सीमाभन्दा माथिका व्यक्तिगत ऋण बैंकिङ माध्यमबाट हुनुपर्छ। रकम कहाँबाट आयो र कहाँ गयो भन्ने प्रमाण राखिनुपर्छ। सम्झौतामा मूलधन, ब्याज दर, अवधि, किस्ता, धितो, जरिवाना र दुवै पक्षका अधिकार सरल भाषामा स्पष्ट हुनुपर्छ। वडा कार्यालयले केवल छाप लगाउने निकाय नभई नागरिकलाई जोखिमपूर्ण सम्झौता बुझ्न सहयोग गर्ने, कानुनी सहायतातर्फ पठाउने र गोप्य उजुरी लिन सक्ने स्थानीय संयन्त्र बन्नुपर्छ। तेस्रो, वित्तीय लोकतान्त्रिकरण आवश्यक छ।
0: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा तरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
4: डिस होम इन्टरनेट।

0: आउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना।
1: आन्दोलनरत डाक्टर र सरकार बीच सहमति, आजदेखि अस्पतालका ओपीडी खोल्ने।
0: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव।
2: ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्दा राम्रो, बाहिर फाल्ने कुरा हो, हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइड हो। पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो। यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ।
1: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, ह्युमनोइड रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कडा विरोध।
0: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार चौथो हार।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333, 4-93-555।
5: काया कैरनमा अब खबरको सिलसिला। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मङ्गलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवाञ्छित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। आक्रोश र प्रतिशोधको भावना भन्दा संयम, विवेक र संवाद मार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै सबैलाई संयमित रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्रमा विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि अनुरोध गरिएको छ। यसैबीच कप्तानगंजमा दुई धार्मिक समुदायबीच भएको विवादसँगै निम्तेको झडप र हिंसा मत्थर गर्न तत्काल सक्रिय हुनुपर्नेमा घटनाको 2 दिनपछि फेसबुक स्ट्याटस लेखेर चुपचाप बसेका प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना हुन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: नयाँ सरकार गठन भए यता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच औपचारिक संवाद सुन्ने जस्तै छ। शपथ ग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोडिएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास जानुभएको छैन। मन्त्री परिषद विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद अधिवेशन आह्वान र स्थगन जस्ता महत्त्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो। तर प्रधानमन्त्री बालेन्द्र शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुग्नु भएको छैन। पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले हिजो राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराउनु भएको छ। शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसदप्रति मात्र होइन राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था बालेन्द्र शाह सरकारको नेतृत्वमा आएपछि ब्रेक लागेको बताउनुभयो। उहाँका अनुसार देशभित्रको अवस्था, सुरक्षा, त्यसै गरी अर्थतन्त्र, कूटनीति गतिविधि, मन्त्री परिषदका निर्णय, संसदमा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफै उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ। आजको कान्तिपुर दैनिकमा खबर छ। यसैबीच चालु आर्थिक वर्ष 2083-84 लागि बजेट पारित भएसँगै प्रतिनिधि सभाको ध्यान कानुन निर्माणतर्फ जानुपर्ने हो। तर दुई तिहाई नजिकैको बलियो सरकारले पर्याप्त विधेयक बिजनेस दिन नसक्दा संसद भूमिका विहीन जस्तै बनेको छ। चालु बजेट अधिवेशन वैशाख 28 सुरु भए यता कम्तीमा 45 विधेयक ल्याउने घोषणा गरेको सरकारले त्यही अनुसार गर्न नसक्दा बिजनेस सङ्कट भएको छ। यही सङ्कटकै कारण असार 31 स्थगित प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको नागरिक दैनिकले खबर छापेको छ।
5: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरुद्धमा दुई दिनसम्म देशभरका अस्पतालमा ओपिडी सेवा ठप्प पारेका डाक्टर र सरकारबीच हिजो बेलुकी 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपिडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कारवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्षबीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 को दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्ने सहमति भएको छ। मुलुकी अपराध संहिताको दफा 232 र 233 उपचारमा गल्ती गरेकामा डाक्टरलाई फौजदारी सजाय अन्तर्गत जेल सजायको व्यवस्था छ। तर अब उपचारका क्रममा बिरामीको मृत्यु फौजदारी भन्न नमिल्ने र सजाय तथा जरिवानाका व्यवस्था हटाउने सहमति भएको स्रोतले बताए को खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
6: रासपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनयन गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाह पक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भने अड्किएको छ। रासपाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्य केन्द्रीय समितिमा सभापति सहित 100 जना महाधिवेशनबाट निर्वाचित भएका छन्। 7 प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुन्छन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्यमा मनोनयन हुने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको रासपाका नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजोको बैठकमा वरिष्ठ नेतामा शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषयमा चर्चा नै नभएको जानकारी दिनुभयो। आजको कान्तिपुरमा खबर छ।
5: आया कैरनमा डिजिटल उपकरणको प्रयोग र उपयोगबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
10: उही सेलिब्रेशन,
9: इट्स अ गोल, टीम स्टार गोल। हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागु हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
11: हिमस्टार फर अ कम्प्लिट होम।
12: एनबीएल सर्वसुलभ आवास कर्जा।
13: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
12: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
13: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
12: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
13: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
12: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
15: शर्तहरू लागू हुनेछन्।
16: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुँदे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना, आन्दोलनरत डाक्टर र सरकारबीच सहमति, आजदेखि अस्पतालका ओपिडी खुल्ने लगायतका खबर प्रस्तुत गर्यौँ।
6: अब बाँकी खबर। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैङ्कलाई एकीकृत गरिने भएको छ। अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अघि बढाएको हो। यसको कार्यान्वयनको जिम्मेवारी भने राष्ट्रिय योजना आयोगले हुने। तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिमा उल्लेख गरिएको छ। एकीकृत आयोजना बैङ्कले प्राथमिकता प्राप्त आयोजनामा वस्तुनिष्ठ विनियोजन हुने मन्त्रालयले जनाएको छ। अहिले सङ्घ सरकारले कार्यान्वयन गर्ने आयोजना आयोग अन्तर्गत रहेको आयोजना बैङ्कमा प्रविष्ट गर्नुपर्ने व्यवस्था समेत रहेको खबर गोर्खापत्रमा छ। यसैबीच बाँझो निजी जग्गा र उपयोगमा नरहेकाहरूलाई सम्बन्धित पालिका तह मार्फत उपयोगमा ल्याउन भूमि बैङ्कको अवधारणा अघि सारिएको छ। भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 बमोजिम प्रत्येक पालिकामा भूमि बैङ्क स्थापना तथा सञ्चालन गर्न भूमि बैङ्क स्थापना तथा सञ्चालन कार्यविधि 2083 ल्याइएको छ। सङ्घको भूमि मन्त्रालयले यो कार्यविधि स्वीकृत गरी सबै पालिकालाई परिपत्र समेत गरेको छ। सम्बन्धित पालिका मार्फत यो व्यवस्थाको लाभ लिन समेत सरकारले आग्रह गरेको छ। भू उपयोग वर्गीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने र भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले व्यक्ति विशेषको उपयोगविहीन वा न्यून उपयोग भएको जग्गा निश्चित शर्त र सुविधामा उपयोगमा ल्याउन पालिकाहरूमा भूमि बैङ्क स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको छ। भूमि बैङ्क सञ्चालनका लागि पालिकाले आवश्यक पूर्वाधार सहित भूमि शाखा स्थापना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। आफ्नो कार्यक्षेत्रमा उपयोगमा नभएका वा जग्गाधनीले उपयोग गर्न नसकेका वा अन्य कारणले बाँझो रहेका निजी जग्गा जमिनको पहिचान गरी विवरण तयार गर्ने काम पनि भूमि शाखाले गर्नुपर्नेछ। पालिकाहरूलाई भूमि बैङ्क सञ्चालन गर्न बाटो खुल्यो। आजको कान्तिपुरमा खबर छ।
5: विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै डिजिटल उपकरणहरू जीवनशैलीको अभिन्न हिस्सा बनेका छन्। कम्प्युटर, ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टेलिभिजन, स्मार्ट वाच लगायत आधुनिक उपकरणहरूले शिक्षा, स्वास्थ्य, बैङ्किङ, व्यापार, कृषि, सञ्चार र सरकारी सेवासम्म पहुँच विस्तार गरेका छन्। अहिले घरमै बसेर बैङ्किङ सेवा लिन, अनलाइन कक्षा सञ्चालन गर्न

0: सरकारी सेवा प्राप्त गर्न, व्यवसाय गर्न तथा विश्वभरका व्यक्तिसँग केही सेकेन्डमै सम्पर्क गर्न सक्ने अवस्था बनेको छ। थप जानकारी अबको पालोमा।
1: पछिल्ला केही वर्ष यता स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेखनीय रूपमा बढेको छ। डिजिटल भुक्तानी, अनलाइन किनमेल, भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल र ई गभर्नेन्स सेवाप्रति नागरिकको आकर्षण बढ्दो छ। तर उपकरणको प्रयोग बढे पनि त्यसको वास्तविक र उत्पादनमुखी उपयोग अपेक्षित रूपमा हुन सकेको छैन। कतिपयले स्मार्टफोन वा कम्प्युटरलाई मुख्यत सामाजिक सञ्जाल, मनोरञ्जन र सामान्य सञ्चारका लागि मात्र प्रयोग गरिरहेका छन्। कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पोदार:
2: अहिलेको जेनेरेसनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ, युज भइरहेछ। धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90% त्यसको फाइदा लिइरहेछ। के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन्, त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन्, स्कुल कलेजहरूले दिएको ट्र्याक्सहरू सबै त्यहाँबाट पुरा गरिरहेछन्। अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन् र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानै भएको छैन र त्यो युज पनि उसले नहोला।
1: डिजिटल उपकरण खरिद गर्दा आवश्यकता र बजेटलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ। नयाँ मोडल बजारमा आयो वा अरूले प्रयोग गरिरहेका छन् भन्दैमा अनावश्यक रूपमा महँगा उपकरण खरिद गर्नु उपयुक्त हुँदैन। सामान्य अध्ययन, कार्यालयको काम, अनलाइन बैठक वा इन्टरनेट उपयोगका लागि मध्यम क्षमताको उपकरण नै पर्याप्त हुन सक्छ।
2: यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्दा राम्रो हो। एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौँ क्या। आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप, सेकेन्ड ह्यान्ड मोबाइल, डेस्कटप, यी कुराहरू भित्रिरहेछ, बाहिर फाल्ने कुरा हो। हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला, 6 महिना 1 वर्ष चल्छ। आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नु भयो भने त्यसको लाइफ 5 वर्ष 6 वर्ष 7 वर्ष हुन्छ। त्यो कुराले रोक्ने कसरी कि डम्पिङ साइड नबनाउँ भोलिको लागि। सक्दो त्यो मोबाइल ल्यापटप केही छ भने पहिले बनाउने कुरा गर्नुहोस्, बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो। यी कुरालाई चाहिँ विचार पुर्याउनु पर्छ।
1: डिजिटल उपकरणले हाम्रो जीवनलाई सहज, छिटो र प्रभावकारी बनाएको छ, तर यसको अधिकतम लाभ लिन डिजिटल सिपको विकास, जिम्मेवार प्रयोग, साइबर सुरक्षा प्रति सचेतना र सबै नागरिकमा प्रविधिको समान पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता बनेको छ। पछिल्लो समय साइबर अपराध, अनलाइन ठगी, डेटा चोरी र व्यक्तिगत गोपनीयतामाथि हुने आक्रमणका घटना बढ्दै गएकाले सुरक्षित डिजिटल अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ। फेरि एकपटक क्यानका निवर्तमान अध्यक्ष रञ्जित पोदार:
2: कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्, यो लिङ्क खोल र यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ। मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त? यो डेटाले त्यहाँ कहिले काहीँ ब्याङ्क अकाउन्ट माग्दिन्छ, कहिले काहीँ तपाईँको पर्सनल सबै कुराहरू माग्दिन्छ, तपाईँमा घरमा फ्यामिलीमा को को छ, ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई असर पार्छ। आजको भोलि नगर्ला 1 महिना 2 महिना पछि उसले रिसर्च गरिरहेको हुन्छ। त्यस्ता क्लिकहरू, त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यान पुऱ्याउन, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन।
0: डिजिटल उपकरणको प्रयोगका विषयमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घका निवर्तमान अध्यक्ष रञ्जित पोदारसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला: अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 सम्ममा देशभर झन्डै 86% धान रोपाई सकिएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,97,062 हेक्टर छ। यसमध्ये साउन 11 सम्म 11,97,556 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको। यो धान रोपाई कुल क्षेत्रफलको 85.72% हो। केन्द्रका अनुसार पछिल्ला केही वर्षहरूमा साउन 11 सम्म धान रोपाई 85% पुगेको थिएन। गएको वर्ष साउन 11 सम्म देशभर 78.84% क्षेत्रफलमा मात्र रोपाई भएको थियो। गएको वर्ष साउन 11 सम्म 10,21,438 हेक्टर पर क्षेत्रफलमा रोपाई भएको थियो। अनुकूल मनसुनले देशभर अहिलेसम्म 85.72% रोपाई सकिएको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटेबाघको संख्या फेरि बढेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटेबाघको संख्या वृद्धि हुँदै 429 पुगेको छ। सन् 2022 गणनामा नेपालमा 355 पाटेबाघ थिए। बाघ बढेसँगै संरक्षण र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। गएको पुसदेखि 6 महिनासम्म क्यामेरा ट्र्यापिङ वृद्धिबाट नेपालमा पाटेबाघ गणना भएको थियो। यसअनुसार 4 वर्षको अन्तरालमा 74 बाघ थपिएका छन्। विश्व बाघ दिवसको अवसर पारेर सरकारले गएको 8 वर्षको भएको बाघ गणनाको नतिजा हिजो सार्वजनिक गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको गणना अनुसार संरक्षण क्षेत्रमा बाघको वर्चस्व राम्रो रहेको पाइए पनि बाघको जनसङ्ख्या वृद्धि दर भने निकै कम देखिएको विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलले बताउनुभयो। यसैबीच कृषि वन तथा वातावरण पर्यावरण मन्त्री गीता चौधरीले अब बढेका बाघ व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउनु भएको छ। विश्व बाघ दिवसका अवसरमा बाघ गणना नतिजा सार्वजनिक समारोहमा उहाँले अहिलेको प्राथमिकता बाघको संख्या वृद्धि मात्र नभई यसको व्यवस्थापन पनि हो। बढ्दो बाघ संख्यासँगै मानव बाघ द्वन्द्वका घटना समेत बढेका छन्। उहाँले भन्नुभयो, बढ्दै बाघ थपिँदै चुनौती, गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड अर्थात् मानव आकारका रोबोट तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी सङ्घीय सञ्चार आयोग FCCले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरण लागू हुने जनाएको छ। आयोगका अध्यक्षका अनुसार यसको उद्देश्य अमेरिकाको महत्त्वपूर्ण आपूर्ति श्रृङ्खला, साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अघि आएको र यसले दुई देशबीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्व ह्युमनोइड रोबोट मानव आकारका रोबोट बजारमा चिनको हिस्सा झन्डै 85% रहेको छ। अमेरिकाले यसअघि पनि चिनियाँ ड्रोन, दूरसञ्चार उपकरण, सेमी कन्डक्टर तथा उन्नत एआई प्रविधि मार्फत विभिन्न प्रतिबन्ध लगाइसकेको छ। पछिल्लो निर्णयलाई पनि चिनमाथिको प्रविधि नियन्त्रण नीतिको निरन्तरता मानिएको छ। चिनले भने अमेरिकी कदमलाई संरक्षणवादी नीति भन्दै कडा विरोध गरेको छ।
6: अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत 4 खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजक नेदरल्यान्डसँग 1 तथा नामिबियासँग 2 खेलमा पराजित भइसकेको छ। हिजो घरेलु टोली नेदरल्यान्ड्सले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन जोडे। इशान पाण्डेले 16, गुलशन झाले 11 तथा भीम सार्कीले 10 रन बनाए। दिपेन्द्र सिंह एरी पनि 6 रनमा आउट भयो भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए। नेदरल्यान्ड्सका लागि काइल क्लेनले 3 विकेट लिए भने रोलफ भान डर मेवे, चार्ज लायन साकेट र लोगन भान विकले 2 तथा आर्यन दत्तले 1 विकेट लिए। त्यसैले टस हारेर ब्याटिङको निम्ति पाएको नेदरल्यान्ड्सले 50 ओभरमा 9 विकेट गुमाएर 225 रन बनाएको थियो। दिपेन्द्र सिंह एरीले 2 विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले नेपालको तर्फबाट 1-1 विकेट लिए। श्रृङ्खलाका 4 खेलमा पराजित नेपालको घरेलु मैदान बाहिर यो लगातार 8 हार हो। यो सँगै अब लिग टूमा शीर्ष चारमा पर्ने सम्भावना लगभग नेपालको समाप्त भएको छ। नेदरल्यान्ड्सले भने श्रृङ्खलामा लगातार तेस्रो जित निकालेको छ। नेदरल्यान्ड्सको 31 खेलमा 38 अङ्क भएको छ, नेपालको 32 खेलमा 24 अङ्क छ। नेपालले बाँकी चारमध्ये एकमात्र खेल हारे पनि शीर्ष चारमा पर्ने सम्भावना पूर्ण रूपमा सकिनेछ। नेपालले ओमान र क्यानाडासँगको श्रृङ्खला भने खेल्न बाँकी छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पश्चिमी क्षेत्रमा मध्यमसम्मको वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार बागमती प्रदेशका थोरै ठाउँमा तथा कोशी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भने मध्यमदेखि ठूलो पानी परेको छ। गैरातीको वर्षापछि काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबी खोला, हनुमन्ती, मनोहरा लगायतका नदी तथा खोलामा पानीको बहाव बढेको थियो, तर अहिले बिहानसम्म ती नदी तथा खोलामा पानीको बहाव घट्दै गएको छ। आज कोशी बागमती प्रदेशका हिमाली र पहाडी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
6: संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरुप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले अस्ति र हिजो बुधबार दुई दिनसम्म सुनवाई गर्दै तीनजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोध नारायण श्रेष्ठले बताउनुभयो।
5: सवारी चालक अनुमति पत्र, लाइसेन्स, छपाई र वितरण सम्बन्धी सबै काम अब पूर्ण रूपमा प्रदेशमा तत्काल यातायात व्यवस्था कार्यालयबाट हुने भएको छ।
6: न्याय परिषदको बैठक बस्न नसक्दा सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
5: सरकारले विद्युत खपत वृद्धि गर्न मौसमी महसुल दर सिजनल ट्यारिफ कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। बर्खामा खेर गइरहेको विद्युत समेत खपत गर्ने उद्देश्यले साबिकको महसुल दर पुनरावलोकन गरी मौसमी दर लगाउने प्रक्रिया अघि बढाएको खबर कारोबारले लेखेको छ।
6: गाडी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्ने क्लिनिकहरूको सेवा प्रभावमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
5: विगतमा पटक पटक काठमाडौँमा आन्दोलन गरेका लघुवित्त पीडितहरूले फेरि माइतीघरमा आएर आमरण अनसन सुरु गरेका छन्। विगतमा लघुवित्त कम्पनी विरुद्ध आन्दोलनरत उनीहरू अहिले भने सरकार विरुद्ध आन्दोलनमा उत्रिएका हुन्।
6: पछिल्लो समय विद्युतीय गाडीहरूमा उपभोक्ताको आकर्षण बढ्दो छ। विशेष गरी विभिन्न कम्पनीका विद्युतीय कारको माग बढी छ। माग अनुसार नै विद्युतीय गाडीको आयात पनि भइरहेको छ, तर त्यस अनुसार सडक पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र गाडी प्रयोगकर्ताहरूको गुनासो छ।
5: र सरकारले उच्च अधिकारी सहित ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गरेको छ। अनावश्यक दरबन्दी हटाएर प्रशासनलाई चुस्त बनाउने योजना अनुसार दरबन्दी कटौती गरिएको सरकारको भनाइ छ। काया कैरनमा अब पालो उखानको।
6: मान्छे राम्रो के राम्रो, मन मिलेको राम्रो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, शान्ति कायम गर्न पाँच बुधे प्रतिबद्धता, अवस्था सामान्य बनाउन प्रधानमन्त्री सक्रिय नभएको भन्दै आलोचना।
5: आन्दोलनरत डाक्टर र सरकार बीच सहमति, आजदेखि अस्पतालका ओपिडी खुल्ने।
6: डिजिटल उपकरण अझै सीमित काममा मात्रै उपयोग, अनावश्यक महँगा उपकरण खरिद नगर्न विज्ञको सुझाव।
5: राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध, मानवाकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक, चीनको कडा विरोध।
6: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार चौथो हार।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। सुनसरीमा उत्पन्न तनाव साम्य पार्न प्रधानमन्त्रीले खासै सक्रियता नदेखाएको अनि विपक्षीले सहयोग गर्छु भन्दा पनि वास्ता नगरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका, कालो चस्मा लगाएका, प्रधानमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र कुर्सीमा गजदम्म बसिरहेका छन्। भित्रबाट ढोकामा आग्लो पनि लगाइएको छ अनि ढोकातिर हेर्दै उनी भन्दैछन्, म ढोकै खोल्दिनँ, विपक्षी भएर सरकारलाई सहयोग गर्ने रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
7: एकदम देखिएको छैन त्यसमा, जुन हिसाबले देख्नुपर्ने हो, देखिनुपर्ने हो, जति फास्टमा देख्नुपर्ने हो, जुन खालको घटना भनौँ न, एकै ठाउँमा त्यति मान्छेलाई के अरे गोली हान्नु र ढाल्नु, यो त एकदम बर्बरतापूर्वक घटना होइन र
8: होइन। यो त्यो समाज त मिलेर बसेको समाज थियो होइन। घाइतेहरूको अवस्था के छ मन्त्रीज्यू? घाइतेहरूको
7: अवस्थामा तपाईँको दुईजनाको अझै चिन्ताजनकै छ।
8: गोली भनेको त्यो शरीरका कुन भागमा, माथिको घुँडामुनि भन्दा माथि नै छ होइन गोली लागेको?
7: घोडाभन्दा तल एकजनाको मात्रै भेट हो, बाँकी सबैको माथि नै छ। तपाईँको के अरे कसैको ढाड मुनि छ, कसैको पेटमा छ, कसैको छातीमै छ, कसैको पछाडिपट्टि हो भागमा छ, होइन। अब दुईजनाको गम्भीर अवस्था छ, तपाईँको एउटा रविन मेहता, एउटा जयप्रकाश मेहताको दुईजनाको अलि चिन्ताजनक अवस्था छ। बाँकी हामी हस्पिटलमा पनि कन्ट्याक्टमा छौँ, एकदम रेखदेखमै छौँ, तर हामी रेखदेखमा छौँ। तर यो त सम्पूर्ण जिम्मेवारी त राज्यले लिनु पर्यो नि।
8: अब जाँदा जाँदै एउटा कुरा, जस्तो जुन किसिमले घटना भयो त्यो सामान्य घटना, दुई युवाहरू बिच भएको घटनाले चाहिँ आज यत्रो उग्र रूप लियो, त्यसमा अलिकति प्रहरी संयमता पनि त्यति धेरै राम्रो हुन सकेन, कोर्डिनेसन राम्रो हुन सकेन भन्ने कुरालाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन। त्यसो भए होइन, त्यसमा अनुशङ्काको लाभ छ, गोली नै चलाइहाल्नुपर्ने स्थिति चाहिँ होइन, होइन त्यो चाहिँ।
7: युवाहरूको जुन अलिकति संयमता त्यो स्वाभाविकै हो कि जम्मै युवा परेको छ यसमा, युवा रिसाउनु, युवाले त्यो चाहना राख्नु, के अरे सामान्य प्रधानमन्त्रीज्यूको र अथवा गृहमन्त्रीज्यूको, युवाहरू त आफू त युवाहरू त जेन्जी युवाहरू नै हो, स्वाभाविक हो, आफू आफ्नो अभिभावकलाई खोज्छ। तर त्यो युवाहरूलाई हामी पनि भन्दैछौँ, र म तपाईँको मिडिया मार्फत युवा भाइहरूलाई के अरे र त्यो परिवारहरूलाई, दाजुभाइ दिदीबहिनीहरूलाई, सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, संयमताको साथ हामी अगाडि बढ्नुपर्छ, त्यही समाजमा रहने हो। र यो युवाहरूले पनि अलिक शान्तपूर्वक धैर्य धारण गरेर इन्साफ हुन्छ र गर्नुपर्छ, राज्यले त्यो विश्वास दिलाउनु पर्यो। र युवाहरू मलाई लाग्छ विश्वास गर्छ, युवाहरू के अरे पढे लेखेको युवाहरू हो त्यो चाहिँ, तर विश्वास दिलाउने काममा अलि राज्यले अगाडि बढ्नु पर्यो।
8: हस् मन्त्रीज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि, सुझावका लागि, त्यहाँको जानकारीका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
7: तपाईँ मिडिया मार्फत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा म आग्रह गर्न चाहन्छु कि संयमताको साथ, हामी धैर्यताको साथ, अब घटना जो घट्यो त्यो घटना फेरि फर्केर आउँदैन, तर अब फेरि दोस्रोपल्ट यस्तो घटना नघटोस्, त्यस्तो खालको राज्यसँग पनि म माग के अरे सङ्घ सरकारले त्यसको जिम्मेवारी लिएर त्यसरी कसरी आउने दिन यो घटना नघटोस्, दोहोऱ्याएर घटना नघटोस्, त्यो म आग्रह पनि गर्न चाहन्छु र त्यो म माग पनि गर्न चाहन्छु राज्य सरकार, राज्यसँग, सरकारसँग, सङ्घ सरकारसँग, कि यस्तो घटना नघटोस् आउने यस्तो एउटा।
8: हस्, उहाँ हुनुहुन्थ्यो कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो। आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
9: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो हो नेपाली रेडियो नेटवर्क।
7: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आइडी बैंक, सबैका लागि बैंक।
8: इस होम इन्टरनेट। यति हाम्रो बेसमा अर्थ विश्लेषक, राजनैतिक विश्लेषक डाक्टर दिला दङ्गाल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: डाक्टर
8: साहब, अहिले सुन्दै हुनुहुन्छ मेरो आवाज? ठिक छ, अहिले
9: अलिक सानो आइरहेछ।
8: अब यो कस्तो अवस्था छ भने नि, सुनसरीको देवागञ्जमा होइन कप्तानगञ्जमा जुन किसिमको घटना घट्यो, त्यो घटनाको बारेमा पनि मैले तपाईँले पनि सामाजिक सञ्जालमा केही कुराहरू स्पष्ट पार्नु भएको छ। तपाईँको पढेको ठाउँ, तपाईँको जिल्ला भएको नाताले पनि त्यहाँका स्थानीयहरूको भनाइ के छ, यो किन कसरी घट्यो, यसको चाहिँ कारण के हुन सक्छ, यो कसरी विवाद उत्पन्न भयो, अलिकति बताउनुहोस् न।
9: यसो अब विवाद उत्पन्न भएको कुरा त अब लगभग सबैलाई थाहा छ, यो साउन महिना हो, यो हिन्दूहरूको यो मान महिना भन्छन्, विशेष गरेर बोलबम जाने सन्दर्भमा। र त्यहाँको हिन्दूहरूको कस्तो छ भनेदेखि, त्यो चाहिँ सप्तकोशी नदी नजिकै भएको हुनाले उनीहरूले सप्तकोशीको जल ल्याउने उहाँ तिनीहरूको त्यहाँनिर जहाँनिर त्यो घटना घट्यो कप्तानगञ्जमा, त्यहाँ मन्दिरहरू छ, मन्दिरहरूमा चढाउने त्यो खालको उनीहरूको परम्परादेखि नै चलिआएको प्रक्रिया हो त्यहाँको, होइन? अब तपाईँ त्यहाँ बसोबासको हिसाबले हेर्नुहुन्छ भने लगभग 40% जति कुशवाहरू र 17% जति यादवहरू बस्नुहुन्छ त्यहाँनिर, त्यो जसले चाहिँ यो अहिले हिन्दू धर्म मान्नुहुन्छ र यो अहिलेको श्रावण महिनालाई चाहिँ पवित्र महिनाको रूपमा लिनुहुन्छ। र त्यो ढङ्गले उहाँहरू आउनु बेलुका चाहिँ विशेष गरेर चाहिँ भाइहरू 18-20 वर्ष 22 वर्षको भाइहरूले जुन त्यो उहाँहरू सामान्य डिजे बजाएर त्यो त्यो मन्दिरको अगाडि बजाएर बाजागाजा गरेर अनि सप्तकोशी गरेर जल ल्याउने भन्ने कार्यक्रम थियो। त्यो बेलामा लगभग एउटा जति भाइहरूको भनाइअनुसार लगभग एउटा जति गीत बजिसकेपछि त्यहाँ 81 चाहिँ आक्रमण भयो, अनि आक्रमण भएपछि सशस्त्र प्रहरी आयो, सशस्त्र प्रहरी आएपछि बत्ती गएर त्यो बेलामा अन्धधुन्ध गोली चलेको भन्ने भाइहरूको चाहिँ छ। एकजना भाइ जसलाई म नजिकबाट चिन्छु, मेरो प्रायः भेटघाट पनि भइरहन्छ, अब म आफू त्यही अध्ययन गरेको भएको कारणले गर्दाखेरि उसले त के भन्छ भने, मेरै छेउबाट गोली गयो अङ्कल, मलाई लाग्यो कि कसलाई लाग्यो, म त 10 मिनट थाहै पाइनँ, एकछिनपछि मेरो साथी ढलिसकेको रहेछ पेटमा चाहिँ लागेर भन्यो, पछिको साथी बित्यो भन्नु उसले भनेपछि, त्यो एकदमै त्यो बेलाको घटनाको अवस्था हेर्दा चाहिँ अत्यन्तै दुःखद र दयनीय र अकल्पनीय पनि भन्छन् त्यो 18-20 वर्षको भाइहरूले। हामीले त यस्तो हुन्छ भने कहिले देखेको पनि थिएन, फिल्ममा पनि हेरेको थिएन, यस्तो खतरा भयो हाम्रै अगाडि, हामी एकदम धेरै बोल्न पनि सक्दैनौँ भन्ने स्थिति समग्र त्यहाँको अहिलेको अवस्था त्यो। दोस्रो चाहिँ कस्तो छ भने, त्यो चाहिँ भारतसँग सीमा जोडिएको चाहिँ त्यो पालिका हो त्यो जयदेवानगञ्ज भनेको, र त्यहाँ जुन 13% मुस्लिम साथीहरूको बसोबास छ, त्यहाँ उहाँहरूकै मात्रै कारणले त्यो घटना घट्यो भन्ने कुरामा चाहिँ त्यो हिन्दू साथीहरू पनि तयार हुनुहुन्न सबै, होइन? मतलब नेपाली जति मुस्लिम साथीहरू हुन्छ, नेपाली मुस्लिमहरूले उहाँले जस्तो मुस्लिमहरूले नै आँखेको उनीहरूकै घरमा बन्दुक थियो होला, उनीहरूले ल्याए, उनीहरूबाटै चलेको, प्रहरीको मात्रै चाहिँ होइन भन्ने उनीहरूको आरोप त छ। यद्यपि अलिक बुझ्ने र अलिक विश्लेषण गर्ने हिन्दू साथीहरू र मुस्लिम साथीहरूको कुरा चाहिँ के छ भने, यो चाहिँ त्यहीँका जुन 13% मुस्लिमहरू हुन् तिनीहरूले मात्रै घटाएको घटना चाहिँ होइन है, यो सीमापारीको घुसपेट उत्तिकै देखिन्छ, त्यहाँमाथि रोहिङ्गाहरूको कुरा पनि जोडेर त्यो घटना घटेको। र अर्को दुःखद घटना, त्यहाँको साथीहरूको भनाइअनुसार चाहिँ त्यो घटनालाई त्यही चाहिँ साम्य पारेर त्योभन्दा अगाडि नजान दिन सकिन्थ्यो, र त्यो जति घाइते भए 2 जना बाहेक 10-12 जनामा अधिकांशलाई चाहिँ घुँडामाथि अथवा कम्बरमाथि गोली लागेको हिसाबमा पनि त्यो एकदम खतरनाक अवस्था हो भनेर साथीहरूको बुझाइ छ र मेरो बुझाइ पनि हो. र मैले तपाईँलाई के कुरा जोड्न खोजिरहेको हो भने तपाईँको त्यो घटनालाई त्यही नै अन्त्य त्योभन्दा बढ्न नदिन सकिन्छ जुन अहिले देशभरि आगो लाग्न सुरु भएको छ. त्यसपछि पनि धेरैजना घाइते भएका छन्, नेपाली सेना नै उतार्नुपर्ने अवस्थाको सृजना भएको छ. त्यो अवस्था आउँथेन यदि त्यहाँको जनप्रतिनिधिहरूले र केन्द्रीय सरकारले त्यसमा त्यही ढङ्गको भूमिका खेलिदिएको थियो भने त्यो घटना त्यहाँभन्दा बढ्दैन थियो, त्यो घटना हुनुपर्ने अवस्थै होइन भन्ने त्यहाँको साथीहरूको भनाइ छ एउटा कुरा. दोस्रो कुरा, सडकै हेर्दा त्यो देखिन्छ भने जस्तै तपाईँ एक ठाउँमा चाहिँ सामान्य काहीँ चाहिँ कुकुर झगडा गर्दा पनि हाम्रा गृहमन्त्री कुकुर डराउँदै त्यहाँ पुग्ने गृहमन्त्री, तर यो घटनामा यति धेरै चाहिँ पेसिभ देखिनुहुन्छ, उहाँको कुनै गतिविधि देखिँदैन, न उहाँ त्यहाँ जाने सन्दर्भ छ, न त्यसलाई चाहिँ म्यानेजमेन्ट गर्ने सन्दर्भ छ, न सुरक्षा निकायलाई त्यो ढङ्गले परिचालन गर्ने कुरा छ. तपाईँ अर्को शङ्कास्पद कुरा के देख्छु मैले र त्यहाँको साथीहरूले देख्नुहुन्छ भने त्यहाँको प्रहरी प्रमुखहरू विधामा बसेको बेला उनीहरूलाई चाहिँ कारवाही गरेर केन्द्रीय नेतृत्व अथवा गृह मन्त्रालय पन्चिन चाहन्छ, त्यस्तो कहिले पनि हुँदैन. जो विधा स्वीकृत गरेर विधामा बसिरहेछ उसको के दोष हुन्छ होइन? त्यसले गर्दाखेरि यसलाई कुनै पनि ढङ्गले यो अहिलेको सरकारले केन्द्रीय सरकारले यसलाई ट्याकल गर्ने, यसलाई समाधान गर्ने, यसलाई सिरियसको रूपमा लिने, यो राज्यको समस्या हो, यो ठुलो हुन सक्छ, यो कुनै सोचाइ मैले त्यहाँ देख्दिनँ. त्यहाँ गतिविधिहरू हेर्दा
8: डाक्टर साहब एउटा कुरा कि डाक्टर साहब, अब हाम्रो के छ भने बहुल जाति बहुल भाषा बहुल धर्म होइन, हामी सबै समाजहरू एउटा फरक फरक रीतिरिवाज वेशभूषा भए पनि मिलेर बसेको समाज छ. कहिलेकाहीँ छिटपुट मात्रामा यस्ता घटनाहरू हुन्छन्, तर धार्मिक द्वन्द्व जुन किसिमको जातीय द्वन्द्व होइन वर्गीय द्वन्द्व वा चाहिँ यस्ता घटनाहरूले चाहिँ निकै ठुलो आगो सल्काएका दृष्टान्तहरू घटनाहरू धेरै टाढा छैनन् होइन. हामीले छिमेकमा पनि देख्न सक्छौँ, हाम्रै मुलुकमा पनि कैयन परक भएका घटनाहरू देख्न सक्छौँ. तर यो जुन त्यहाँको त्यो समाजको बारेमा अलिकति त्यो चित्र भन्नुहोस् न मलाई, त्यहाँ त्यो समाज चाहिँ मिलेरै बसेको समाज हो, अलिक सीमा नजिक भएको पनि समाज हो.
9: तपाईँलाई त्यहाँको समाज के छ मैले जति जान्दछु, त्यो समाज कस्तो छ भने हामी सानामा पढ्दाखेरि पनि तपाईँ एउटा चक्लेट चाहिँ मुस्लिम होस् या हिन्दू बच्चाहरू होस् आधा आधा बाँडेर खाने समाज हो. र अर्को कुरा के छ भने त्यहाँ कतिपय म धेरै त भन्दिनँ, कतिपय परिवारहरू यस्तो छ कि जहाँ एकअर्काको रीतिरिवाज पनि मान्छन्, त्यो अवस्था पनि हो. तर जस्तै तपाईँ एउटा चाहिँ हो भने योभन्दा पहिला पनि त्यहाँ घटनाहरू घट्ने गर्थे, त्यस्ता घटनाहरू छिटपुट घटिरहने ठाउँ हो त्यो चाहिँ, त्यो चाहिँ त्यो कुरा पनि जस्तै हो. र त्यसको 60% जिम्मेवार चाहिँ त्यहीँको लोकल समाज हो भन्ने मेरो बुझाइ हो. र त्यहाँका जानकारहरूको पनि 40% चाहिँ पारीको घुसपेट भएपछि अनि चाँडो चाहिँ त्यहाँ त्यो खालको द्वन्द्व हुन्छ भन्ने बुझाइ हो र त्यहाँका साथीहरूको भनाइ पनि हो. त्यो समाजमा द्वन्द्व हुँदै नहुने समाज चाहिँ होइन, त्यहाँ अलिअलि हुइरहेको ठाउँ हो, भइरहेको ठाउँ हो. तर यो ढङ्गको जानुपर्ने स्थिति त्यहाँ केही पनि थिएन, त्यो खालको दुश्मनी त्यो समाजमा कहिले पनि थिएन. किनभने मैले तपाईँलाई एउटा डाटा दिएँ, त्यहाँ 13% मुस्लिम साथीहरू हुनुहुन्छ, अरू हिन्दू बाहुल्यता भएको ठाउँमा बराबर भयो भने, बराबर सङ्ख्यामा भयो भने अलि बढी चाहिँ तपाईँको चाहिँ झगडा हुने, अलि बढी तेरो कि मेरो तेरो प्रभाव कि मेरो प्रभाव भन्ने हुन्छ. तर अल्पसङ्ख्यक मुस्लिमहरू आफैमा अल्पसङ्ख्यक भएको कारण अथवा कुनै एउटा जाति अल्पसङ्ख्यक भएपछि त्यति धेरै खालको समस्या चाहिँ हुँदैन काहीँ पनि, र त्यहाँ पनि त्यो ठुलो खालको समस्या भ्याउँदै होइन. तर यो चाहिँ केन्द्रीय सरकारको अथवा त्यहाँकै लोकल सरकारको पनि जल बेलैमा ध्यान, किनभने तपाईँ याद गर्नु यस्तो जातीय अथवा धार्मिक द्वन्द्व भनेको सानो कुराबाटै सुरु हुने हो. त्यसले गर्दा त्यो बेलामा नै एकदमै ध्यान दिएर केन्द्रीय सरकारले अथवा गृह मन्त्रालयले त्यसलाई त्यही सामसुम पार्न खोजेको, यो अगाडि बढ्दैन थियो. अर्को पनि त्यहाँको तथ्याङ्कमा तपाईँलाई दिउँ, त्यो पहिला शिक्षाको दृष्टिले अलिक पछाडि परेको ठाउँ नै हो त्यो, तर अहिले तपाईँ त्यहाँ लगभग 65-66% जनताका साक्षर भइसकेको सन्दर्भमा, यद्यपि यो राष्ट्रिय तथ्याङ्क भन्दा त निकै कम हो, अथवा तराईमा अलि बढी नै हुन्छ, शिक्षा अलिकति सुगम ठाउँ छ, त्यहाँ बिच बाटो पुगेको छ. तपाईँ त्यसै पनि तपाईँ त्यहाँको सदरमुकाम सुनसरीको सदरमुकाम इनोरोबाट त 20 किलोमिटर मात्रै दुरीमा छ, विराटनगरबाट 23 किलोमिटर दुरी भने त्यो त्यति धेरै टाढा पनि होइन होइन. त्यसले गर्दा शिक्षा अलि बढी हुनुपर्नेमा तुलनात्मक रूपले कम चाहिँ हो, तर 66% भनेको लगभग समाजको ठुलो सङ्ख्या शिक्षित भएको हिसाबले पहिला हुने खालका जुन ठुला ठुला घटनाहरू विश्वमा सुन्थ्यो हिन्दू मुस्लिमहरूको बिचको, त्यो अवस्था सृजना हुने ठाउँ चाहिँ होइन. तर त्यो ठाउँ जुन जतिखेर सृजना भयो त्यतिखेर नै जुन सशस्त्रले गोली चलायो या त्यो खालको गोली चल्यो, त्यो चल्नुपर्ने अवस्थै होइन पहिलो कुरा. त्यसकारण ती सरकार सक्छ र त्यहीँबाट खोज्न सुरु गर्नुपर्छ र त्यो कहाँबाट त्यहाँ कारवाही गर्ने र भोलिका मितिमा यो खालको गतिविधि अन्त होस् भन्ने हो भने त्यहाँबाट सुरु गर्नुपर्छ र अहिले यति धेरै माग चाहिँ गृहमन्त्रीप्रति छ जुन गृहमन्त्रीले संवेदनशीलता देखाएनन्
8: होइन त्यहाँका स्थानीयले त के भन्छन् भने गृहमन्त्री खै प्रधानमन्त्री खै उहाँहरू आउनुपर्छ यहाँ सद्भाव यदि मिलाउने हो भने समाजलाई मिलाउने हो भने उहाँहरूले चाहिँ किन जिम्मेवारी लिन सक्नु भएन भन्ने खालको आवाज पनि उठिरहेछन् क्या त्यहाँ कर्फ्यू
9: त्यहाँको आवाज त मसँग सयौँजनाको आवाज मैले लिएँ त्यहाँ त के छ भने उहाँहरू अब गृहमन्त्री र के अरे प्रधानमन्त्री उहाँहरू नै रहिरहेको अवस्था सृजना भयो भने चाहिँ यस्ता घटनाहरू धेरै घट्छन् र यो घटना अझै ठुलो भएर जान्छ अब उहाँहरूबाट चाहिँ यो र यस्ता घटनाहरूलाई मिलाउने कारण हुन्छ भन्ने हामीलाई लाग्दैन भन्नेमा हुनुहुन्छ उहाँहरू किन आउनु भएन त त्यो त कुरो कुरा भइसक्यो अब त उहाँहरू त्योभन्दा अगाडि गइसक्नुभयो कि उहाँहरू रहिरहनु भयो भने न यो घटना मिल्छ र न योभन्दा पछाडि हुने यस्ता घटनाहरू मिल्छन् त्यस कारण उहाँहरू कुनै संवेदनशील हुनुहुन्न त्यो कारणले पनि उहाँहरू अब रहिरहनु पर्दैन भन्ने खालको पो बुझाइ छ उहाँहरूको त
8: अब जाँदा जाँदै त्यो कसरी मिलाउन सकिन्छ त्यो सद्भाव कायम गर्न विभिन्न खालका कामहरू पनि भइरहेछन् डाक्टर साहब होइन त्यो सद्भाव र्यालीहरू पनि निकालिएछन्
9: त्यसको प्रश्न मैले साथीहरूसँग लिएको डाटा नै म तपाईँलाई भनिदिन्छु त्यहाँको जुन हिन्दूहरू जो हुनुहुन्छ उहाँको पनि एकै मान्छेहरू नेतृत्व गर्नुभएको छ अनि त्यहाँ मुस्लिम साथीहरू हुनुहुन्छ 13% भलै हो किन नहोस् उहाँको पनि कसैले धार्मिक नेतृत्व गर्नुभएको छ पहिलो कुरा उहाँहरूसँगै बस्नुपर्ने वातावरण बन्नुपर्छ दोस्रो कुरा त्यहाँ जुन करिब त्यहाँको प्रशासन प्रमुख हुनुहुन्छ दुईटा पक्षको उहाँहरू बस्नुपर्छ र त्यहाँनेरि चाहिँ तपाईँ बुद्धिजीवीहरूको सबैभन्दा धेरै विश्वास अहिले बुद्धिजीवीलाई गरिएको छ त्यहाँ त्यसले गर्दा त्यहाँका बुद्धिजीवीहरू र विभिन्न दलका व्यक्तिहरू त्यहाँ चाहिँ लगभग एउटा दलको जस्तो अहिले राज्यसभाको सांसदको भूमिका सुरुमा जुन थापाजीको यो घट्नै नहुने घटना घट्यो बोली नै चल्नु नहुने अवस्था हो भनेर भन्दै तर उहाँमाथि नै अहिले साथीहरूले शङ्का गरिराख्नु भएको अवस्थामा सबै दलका नेतृत्वहरू बसेर त्यहाँबाट समाधान गर्ने भने यो अहिले पनि बाहिर गएको अवस्था चाहिँ छैन त्यहाँभन्दा बाहिर गएको अवस्था छैन र गृहमन्त्रीको विषयमा चाहिँ उहाँहरू कन्भिन्स हुनुहुन्न त्यो विषय चाहिँ एकदम त्यो सोच्नुपर्ने विषय छ र तपाईँलाई अर्को कुरा भनौँ यो जुन ढङ्ग जे जे कुराहरू आए जुन जुन कुराहरू मैले शङ्का गरेँ ती कुराहरूमा ध्यान दिइन भने न यो घटना मिल्छ न योभन्दा पछाडि यस्ता हुने घटनाहरू मिल्छन् त्यो चाहिँ बडो दुःखद हुन्छ
8: हस् डाक्टर साहब यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ हुनुहुन्थ्यो अर्थ विश्लेषक एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर दिलनाथ दङ्गाल उहाँको क्षेत्र सुनसरी पर्छ र उहाँले चाहिँ त्यहाँको घटनालाई नजिकबाट निहाल्नु पनि भएको छ आधुनिक श्रोता सुनसरीमा सद्भाव कायम होस् देवानगञ्जमा कप्तानगञ्जमा सद्भाव कायम होस् एक आपसमा मिलेर बसेको भाइचाराको सम्बन्धको सहिष्णुता अझ प्रगाढ बनेर जाओस् किनभने यसमा राज्यले चाहिँ तदारुकताका साथ चाँडोभन्दा चाँडो समस्याको समाधान गर्नतिर अग्रसर होस् दोषी नउम्कियोस् निर्दोष नफसोस् यो विषयमा चाहिँ सरकार संवेदनशील बन्नु
10: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो नेपाली रेडियो नेटवर्क
3: हर विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: डिश होम इन्टरनेट
6: यतिखेर हाम्रो बेसमा नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल हुनुहुन्छ. मल्लजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
7: हजुर, धन्यवाद. एकदम मधुर आवाज आइरहेछ.
6: भर्खरै मात्र मैले सुनसरीको घटनाबारे कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोसँग कुरा गरे, होइन? उहाँले चाहिँ के भन्नुभयो भने नि, जस्तो अब एकजनाको त ज्यान नै गइसकेका छ, दुईजना अझै गम्भीर छन्, 20 घाइते मध्ये एकजनाको मात्रै घुँडामुनि गोली लाग्छ अरे, बाँकीको घुँडैमाथि गोली लाग्यो भनेर उहाँले जानकारी गराउनु भयो. प्रहरीको संवेदनशीलता र यो ट्रेनिङ तालिम कस्तो हुन्छ? यो चाहिँ किन सुनसरीमा जुन घटना घटेको छ त्यसमा अलिकति सावधानी अपनाइएन कि?
7: तपाईँको आवाज एकदमै मधुर आइरहेको छ, राम्रै बुझेन, त्यही पनि हल्का बुझे अनुसार म बोल्छु.
6: त्यहाँ चाहिँ जुन घोडा मुनि गोली हान्ने हुन्छ नि त, होइन, प्रारम्भिक, त्यसका त अन्य श्रृङ्खला त धेरै हुन्छन्, होइन, फोहरा चलाउने होला, रबरका गोली हान्ने होला, त्यसपछि घोडामुनि चलाउने होला, तर म्याक्सिममको एकजना बाहेक सबैको चाहिँ घोडामाथि गोली देखियो भन्नुभयो क्या सामाजिक विकास मन्त्रीले भर्खरै.
7: होइन, बुझेँ मैले, यो न्युजहरू पनि त्यहाँ आइरहेको छ र त्यो ग्राउन्डबाट रिपोर्टिङ गर्नेहरूले सबैले कुरा गरिरहेको छ. यसको दुईवटा पक्षहरू हामीले हेर्नुपर्ने हुन्छ. एउटा मैले पहिलादेखि भन्दै आएको के भनेपछि, जब तपाईँसँग कम क्षति गर्ने साधनहरू हुँदैनन् त्यो उपलब्ध गराइन्न प्रहरीलाई, प्रहरीले जब आफूलाई असुरक्षित फिल गर्छ, गर्न सक्ति हुन्छ भनेपछि उसले आफूसँग भएका त्यो क्षति गर्ने हतियारहरू प्रयोग गर्छ. एउटा समस्या त्यो, त्यसले गर्दा हात हतियार किनकि दिएकै कम्ब्याट वेपनहरू छ, प्रयोग हुने पनि त्यही भयो. एउटा त्यो, अर्को चाहिँ महत्त्वपूर्ण कुरा के हो भनेपछि, वेपन ह्यान्डलिङ भनेको महत्त्वपूर्ण कुरा हो कि, हातमा हतियार बोकाएर मात्रै हुँदैन, हतियारको प्रयोगमा तपाईँ कति अभ्यस्त हुनुहुन्छ र हतियार कुन किसिमका छन् र तालिम कति दिएको छ, जुन कुरा के भन्छ हामीहरू प्रहरीमा हुँदा समेत यी कुरा चाहिँ पटक पटक हुँदै आएको, किनकि लगानी कुराहरू हो कि, एउटा गोली तपाईँले फायरिङ, किनकि विदेशतिर तपाईँ हेर्नु 6 महिनामा त्यो फायरिङहरू हुन्छ, यदि तपाईँले फायरिङमा जाँच पास गर्नु भएन भने तपाईँले फिल्ड ड्युटीमा खटाउँदैन कि. र यहाँ त के छ भनेपछि, बेसिकमा तपाईँ एकचोटि पड्काउनुहुन्छ, एकैचोटि गएर फिल्डमा पड्काउने हो. वेपन ह्यान्डलिङ र के भन्छ तालिमको कमीले गर्दा हो यो.
6: होइन, अब यो प्रहरी त्यहाँ हुन त अब धेरै संशयहरू पनि छन्, होइन, धेरै विषयहरू पनि आइरहेका छन्, किनभने हामी सामाजिक सद्भाव कायम रहोस्, चाँडोभन्दा चाँडो दिवानगञ्ज कप्तानगञ्ज शान्त होस् भन्ने चाहन्छौँ. तर एउटा कुरा, त्यहाँको रिपोर्टिङका आधारमा, त्यहाँ देखिएको दृश्यका आधारमा एकै पक्षलाई अन्धाधुन्ध गोली लाग्ने कुरामा पनि उहाँहरूले चाहिँ संशय व्यक्त गर्नु भएको छ, यसलाई कसरी हेर्न सकिन्छ?
7: होइन, मैले के पनि सुनेन, तपाईँको के पनि आइरहेको छैन मेरो उसमा.
6: अडियो सुन्नु भएन, मेरो आवाज सुन्नु भएन मल्लजी?
7: अडियो सुनिरहेको छैन मैले, तपाईँले के पनि सुनिरहेको छैन.
6: अहिले जुन किसिमले चाहिँ त्यहाँ घटना घटिरहेको छ, घटना भयो, होइन, त्यसका चाहिँ अब अहिले अनुसन्धानको क्रममा पनि छ घटना, तर अहिले समग्रमा हेर्दाखेरि एकै पक्षलाई जसरी गोली प्रहार भएको, गोली लागेको भन्ने कुरामा पनि संशय पैदा भएको छ, यसमा चाहिँ यस्तो पनि हुन्छ यो हुलडङ्गामा भिडभाडमा?
7: यो समस्या हामीले सबभन्दा पहिला बुझ्नुपर्ने के भनेपछि, यो समस्या जस्तै अब सुनसरी घटना लिनुहुन्छ भनेपछि त्यो स्थानीय के भन्छ घटना हो, कहीँ न कहीँ स्थानीय प्रशासन या स्थानीय प्रहरीको त्यहाँ कमी कमजोरी देखिन्छ पनि, होइन. तर ब्रडर पिक्चरहरू हामीहरू हेरौँ, जुन किसिमले नाराहरू लागिरहेछन्, जुन किसिमले के भन्छ यो मबहरू सञ्चालन भइरहेछन्, त्यो कहीँ न कहीँ तपाईँको बाहिरी प्रभाव पनि, बाहिरी के भन्छ त्यसका प्रभावहरू, बाहिरी इन्ट्रेस्टका कुराहरू पनि देखिन्छन्, होइन,
6: त्यो घटनामा.
7: र अब छिमेकी कुरा गरौँ न, भारतमा जुन जातीय विषयलाई लिएर जुन किसिमको राजनीतिहरू भइरहेछ, त्यहाँ एउटा पक्ष डोमिनेसन छ नि. हिजो अस्तिकै कुरा गरौँ, ककरोचको तपाईँले हेर्नुहुन्छ भनेपछि, ककरोच जनता दलको जब आन्दोलन भयो, आन्दोलन सकियो, अहिले तिनलाई लखेट तिनलाई कुटक्कु लागिरहेछन् भन्नुहोस्, ती बजरङ दलका मान्छेहरू छन्, ती कुनै के सेनाहरू छन्, होइन, डोमिनेसन छ कि यिनीहरूको. त्यसले गर्दाखेरि के भनेपछि, अब जो अगाडि भयो या जो समूह ठुलो छ र जो अराजक छ, बढी क्षति हुने त्यही पक्ष हो नि. त त्यसले गर्दा यो मलाई के लाग्छ भने, यसो जातीय जुन रङहरू लगाइएको छ नि, एक पक्ष उभो अर्को पक्ष उभो के भयो भनेर, यसलाई चाहिँ त्यो किसिमले हेर्दा बेटर हुन्छ जस्तो लाग्छ मलाई. त
6: अब त्यहाँ चाहिँ प्रहरीको भूमिका सन्तोषजनकै मान्नुपर्छ, यो चाहिँ तालिम प्राप्तै हो नि त हाम्रो प्रहरी त, होइन, हुलदङ्गा नियन्त्रणमा चाहिँ सशस्त्र होला
7: छ, किनकि गृहमन्त्रीको हेरौँ त जुन किसिमको गृहमन्त्रीको एक्टिभिटीहरू देखिरहेको छौँ. अब हिजो बल्ल गृहमन्त्री के भन्छ प्रधानमन्त्री तात्नुभयो, गृहमन्त्री त कता हुनुहुन्छ कसैलाई थाहै छैन होइन.
6: गृहमन्त्री पनि प्रधानमन्त्री पनि फेसबुकमै तात्नुभयो, फेसबुकमा तात्नु
7: हो गृह प्रधानमन्त्री बल्ल हिजो उहाँले के भन्छ थाहा पाउनुभयो कि सुनसरीमा के घटना घटना भएको छ भनेर. त्यहाँ पनि मैले के थाहा पाएँ भनेपछि उहाँले सुरक्षा निकायको कुरा सुन्नुभन्दा पनि अवस्था बुझ्नुभन्दा पनि उहाँका जुन आफ्ना एजेन्डाहरू छन् त्यो चाहिँ थोपर्ने र त्यो आदेश दिनेतिर मात्रै लाग्नुभयो कि. त्यसले गर्दा मैले के देख्छु भनेपछि प्रहरी कन्फ्युज छ, एकदमै कन्फ्युज छ प्रहरीहरू. जुन किसिमको हरकतहरू हामीले गृहमन्त्रीको देखिरहेको छौँ, प्रधानमन्त्रीको या इभन यो दलमा भएका जुन नेताहरू छन् उनीहरूको देखिरहेको छौँ, यो त कस्तो भइदियो भनेपछि जुन अहिले अराजकता छ यो अराजकताले टेकेर आएको राजनीति हो नि त अहिलेको राजनीति. त्यसले गर्दा यिनीहरूले आफूलाई त्यो आफूले के भन्दा बाहिर राख्न सक्दैनन्, त्यसको काहीँ न काहीँ रिफ्लेक्सन तपाईँले फिल्ममा देख्नुहुन्छ. अहिले त्यही देखिरहेको छ, हामीहरूले अचम्म पनि मान्नु पर्दैन. फेरि
6: यसको मतलब प्रहरी नै अन्दोलमा छ,
7: प्रहरी कन्फ्युज छ, एकदम कन्फ्युज छ. किनकि उहाँहरूका कुन कुसीमा आदेश आउँछन् प्रहरीका अधिकारीहरूसँग हाम्रो भेट भइरहेको छ नि त, मिटिङहरूमा होला या विभिन्न इन्फर्मली होला, भेटघाट हुन्छ कि. एउटा एकैचोटि आदेश कस्तो आउँछ भने चाहिँ ऐन्य भेटेर जाओस्, यो प्रहरीका आफ्ना सीमा छन्.

0: अहिलेको समस्या हाम्रो हेरौँ ठिक छ, लोकल तहमा प्रहरीको कुनै कमी कमजोरी होला या सी यो गृह मन्त्रालयको कुनै कमी कमजोरी होला त्यो भन्न सकिन्छ, तर तपाईँले ब्रडर पिक्चर हेऱ्यो भने सबैको दोष चाहिँ गृह मन्त्रालयमा थोपरेर हुँदैन क्या। यो गृह मन्त्रालयकोमा भन्दाखेरि पनि सिडिओको टाउकोमा थोपरेर प्रहरीको टाउकोमा चाहिँ थोपरेर हुँदैन, किनकि हामीले छर छिमेक सबतिर हेर्नु पर्छ, बाहिरका तपाईँको दबाब यो बाहिरका प्रभावहरू पनि छ कि, किनकि अब हेर्नुपर्ने के हो भनेपछि बाहिरको प्रभाव कसरी आइरहेछ, यो त ब्रडर पिक्चर हो र राजनीति यस सरकारसँग जोडेको कुरा पनि हो। अर्कोतिर जुन फन्डिङको कुराहरू आइरहेछ, फन्डिङमा हामीहरू कुनै एक जात विशेषलाई मात्रै कुरा गर्छौँ कि, यहाँ त गुम्बाहरूमा पो फन्डिङ आइरहेको छैन, हिन्दूका जुन सङ्घ सङ्गठनहरू परिचालन भएर त्यसमा पो फन्डिङ आइरहेको छैन, मुस्लिमहरूको जुन यो जुन फन्डिङ भइरहेको छ त्यो प्रपर फन्डिङ प्रपर ठाउँमा प्रयोग भइरहेछ कि, अब क्रिस्टानिटी कुराहरू होला यसमा तपाईँ फन्डिङ आएको छ, यदि फन्डिङ आएको र यस्तै कामहरूलाई फन्डिङ भइरहेको छ भने त्यो चाहिँ हेर्ने काम सरकारको होइन, त्यो त तपाईँले कहाँ हेर्छ भन्नुहोस् त। त्यसले गर्दाखेरि के भने ब्रडर पिक्चरमा तपाईँले हेर्नुहुन्छ भनेपछि यो सबै समस्याको जुन जिम्मेवारी छ प्रहरीको या सिडिओको टाउकोमा थपेर हुँदैन फेरि।
1: अब जाँदा जाँदै एउटा कुरा के बताइदिनुहोस् भने यो चाहँदा चाहँदै कतै न कतै देशमा चाहिँ आन्तरिक गृहयुद्ध अर्थात् आन्तरिक चाहिँ द्वन्द्व फैलाउने काम त कुनै तत्त्वबाट हुँदै छैन मलाई चाहिँ अहिलेको पछिल्लो परिस्थिति हेर्दा
0: कुन चाहिँ डरलाग्दो छ है, किनकि अब त्यो पूर्वी पहाडीतिरको हामीहरू हेरौँ होइन, किनकि अहिले छर छिमेकका जो पोलिटिक्सलाई पनि हेर्नुपर्ने हुन्छ कि यो के स्वार्थमा सबै भइरहेछ, कसरी हाम्रो यो 23-24 गतिको आन्दोलन भोलागत सबै कुराहरू तपाईँले जोडेर हेर्यो भने सबै कडी एकअर्कासँग जोडिन्छ नै फेरि, हामीले त्यो बुझ्नुपर्ने हुन्छ। त्यसले गर्दा यो अब पूर्व जातीय कुराहरू भयो, अब यो जुन साम्प्रदायिक कुरा छ तराईको त्यो बिस्तारै कुन ठाउँमा गएर रोकिन्छ कि भन्न सक्नुहुन्न कि, अहिले त हामीले सुनसरी भइरहेको छौँ, त्यो कुरा चाहिँ बुझ्नु जरुरी छ। यो
1: होइन सुनसरीको आगो त छिमेकी अरू अरू ठाउँहरूमा पनि त फैलिन थाल्यो नि त, त्यसलाई त सुनसरीमै मिलाउन सकिने घटना हो नि त यो चाहिँ, होइन यो चाहिँ व्यापक रूपमा यसलाई चाहिँ उछालियो फेरि यो घटनालाई राप्सा पार्न सकिएन, तदारुकता छिटो देखाइएन प्रधानमन्त्री गृहमन्त्रीका तौरबाट, त्यो त क्लियरै छ नि।
0: यो त हो गभर्मेन्टले सिरियसली लिएन, यो मैले तपाईँलाई अघि भनेको कुरा यही हो कि यो सबै काम के हो भनेपछि प्रहरीको काम मात्रै हो कि सिडिओ काम मात्रै हो कि त्यसमा गए कि, किनकि अब हिजो मात्रै बल्ल निद्रा खोल्यो प्रधानमन्त्रीको यो कुरामा, तर कुरा खोले यो निद्रा खोले तापनि जुन किसिमका मिटिङभित्र भएका कुराहरू जुन आइरहेछन् नि त्यसमा सिरियसनेस देखिन्न कि, अब तपाईँ अचम्मैन मान्नुहोस् एक दुई दिनपछि उहाँको कुनै ऱ्याप आयो भने त्यो अचम्मैन मान्नुहोस् है, फेरि एउटा ऱ्याप आउँछ यो समुदायलाई जोड्ने छोड्ने, त्यो ऱ्याप चाहिँ मिलियन भ्यू होला, अब यस्ता कुराले चाहिँ तपाईँको यस्ता समस्याहरू चाहिँ निपटारा हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद।
1: नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले, श्रोता नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4943 4 4 93 580 र 98 550 26 440
2: It's 7 o'clock. अहिले 7 बजे को छ।
3: न पक्ष न विपक्ष सधैं निष्पक्ष
4: सुदेश एफएम 93.2 MHz
5: नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा मानव वन्यजन्तु सह अस्तित्व प्रबन्धन तथा बाघ संरक्षण सम्बन्धी अन्तर्क्रिया एवं युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

निकुञ्जका संरक्षण अधिकृत दिलबहादुरपुर जापुनको अध्यक्षता तथा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाघ संरक्षण र मानव वन्यजन्तु सहअस्तित्वका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले नेपालमा बाघ संरक्षणको वर्तमान अवस्था, बाघको पारिस्थितिक महत्व, वासस्थान संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा संरक्षणमा स्थानीय समुदाय भूमिकाबारे जानकारी गराएका थिए। कार्यक्रममा निकुञ्जका कर्मचारी, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका प्रतिनिधि, प्राकृतिक पथ प्रदर्शक, संरक्षणकर्मी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। देवघाटमा निर्माण गरिएको शब्दाह गृह सार्वजनिक निजी साझेदारी ढङ्गमा सञ्चालन गरिने भएको छ। शब्दाह गृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो। सघन शहरी तथा भवन निर्माण आयोजनाको आयोजनाले निर्माण गरेको उक्त शब्दाह गृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ। बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ। प्रयोगशालाका निर्देशक नारायण बहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिनुभयो। गत वर्ष रु 1,35,00,000 केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु 20,00,000 अपुग भएकाले प्रयोगशाला बन्द भएको उहाँले बताउनुभयो। कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सय र जनशक्ति अभाव भएपछि क्यान्सरका कोशिका मार्ने महत्त्वपूर्ण औषधि किमो लगाउन बिरामीलाई 5 दिनसम्म पालो पर्खिनुपर्ने अवस्था आएको छ। अस्पतालमा दैनिक करिब 300 बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिब 200लाई मात्र किमो दिन सकिएको छ। 150 सय किमोका लागि छुट्याइएको छ। केही बिरामीलाई किमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही सयमा अर्को बिरामीलाई किमो दिने गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेटवार्ता गर्नुभएको छ। अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवनसित निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो। भेटका क्रममा अध्यक्ष दाहालले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय सभामा भइरहेका विभिन्न संसदीय गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो। संसदीय सुनवाई समितिबाट निर्वाचन आयोगका प्रमुख आयुक्त सहित अन्य 2 आयुक्तको नाम अनुमोदन गरेसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ। बुधबार बसेको सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरूप्रसाद वाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम अनुमोदन गरेको हो। संसदीय सुनवाई समितिबाट अनुमोदन भएसँगै उनीहरूले नियुक्तिको बाटो खुला भएको छ। चिकित्सक र सरकारबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता चलेको छ। वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको र सहमति गर्ने प्रयास भइरहेको स्रोतको भनाइ छ। वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत 54 वर्षीय राजकुमार पटेलको मृत्युपछि आफन्त र स्थानीयले गरेको तोडफोड तथा चिकित्सकमाथिको कुटपिटको घटनालाई लिएर देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। तर सुनसरीमा घटेको घटनालाई लिएर सरकारले के निर्णय गर्यो भन्ने बारे खुलाइएको छैन। घटनाका पीड़ितलाई राहत तथा क्षतिपूर्तिको घोषणा गर्ने अपेक्षा गरिए पनि सरकारले उक्त विषयमा कुनै औपचारिक जानकारी सार्वजनिक नगरेको हो। सरकारले विभिन्न विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, सांक्रामक रोग तथा पशु ऐन सम्बन्धी विधेयक पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वानिसले तोकेको अधिकृतलाई विदेशी विनियम सम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेदराज दाहाललाई मनोनित गर्ने निर्णय गरेको छ। सरकारले मुलुकको यातायात क्षेत्रलाई प्रविधि मैत्री, सुरक्षित, हरित र व्यवस्थित बनाउने लक्ष्यका साथ राष्ट्रिय यातायात नीति 2083 पनि स्वीकृत गरेको छ। बुधबार पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकले उक्त नयाँ नीति स्वीकृत गरेको हो। यसै गरी 2.5 दशक अघि कार्यान्वयनमा आएको राष्ट्रिय यातायात नीति 2058 पूर्ण रूपमा खारेज भएको छ।
संघीय संसदको संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा गुरूप्रसाद बाग्ले तथा डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित पदाधिकारीलाई कार्ययोजना र संसदीय सुनवाईपछि उनीहरूको नाम अनुमोदन गरेको हो। सरकारले देशको सेवा क्षेत्रको निर्यात प्रवर्धन गर्दै चुलिदो सेवा व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यका साथ सेना सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति 2083 ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको उक्त रणनीतिले नेपालको अर्थतन्त्रमा उच्च सम्भावना बोकेका सूचना प्रविधि पर्यटन र जलविद्युत जस्ता क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएको समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युतीय प्रणाली जडान गर्न सम्बन्धित निकाय बीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन्। संचार मन्त्रालयमा बुधबार आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल लगायतका पदाधिकारीहरू उपस्थित रहेका थिए। भद्रपुर नगरपालिका चार स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाएको नाङ्गो विद्युतीय तार सोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बुकी श्रीमती अन्दाजी 65 वर्षीय सञ्जोति लिम्बुको ज्यान गएको हो। बाँकेमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फँसेर 3 मजदुरको ज्यान गएको छ। घोलपुर नगरपालिका 3 शान्ति टोलमा दयाप्रसाद थारूको घरको आँगनमा सेफ्टी ट्याङ्की बनाउँदै गर्दा फँसेर घोलपुर 3 कालु थारू, प्रकाश थारू र बिर्जा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदुरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेफ्टी ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ। सेफ्टी ट्याङ्कीमा मानिस फँसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाई भएपछि फुटाउन लगाएको हो। घटनाको कारणबारे थपको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: टाइटल स्पोन्सर
1: क्यानमा भएको क्यूआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्.
2: सपोर्टेड बाइ
3: नस्तरी प्लम्बिङको पर्पज नाम मार्बल
4: टीका रिसोर्ट स्विट्स एन्ड स्पा पोखरा
5: स्मार्ट प्लम्बर
6: बारेमा गर्ने कि सामाजिक सञ्जालमा यी र यस्तै विषय खोजिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह भने मध्यरातमा फेसबुक स्टाटस लेखेर डिजिटल हाजिरी लगाउँदै थिए. तर संकट फेसबुकको कमेन्ट बक्समा समाधान हुँदैन, न त प्रधानमन्त्रीको संवैधानिक जिम्मेवारी स्टाटस अपडेटले पूरा हुन्छ. उता जेएनजी आन्दोलनमा पानी बाँड्दै गृहमन्त्री बनेका सुदन गुरुङले प्रभावित क्षेत्रमा पुगेर आश्वासन बाँड्न समेत जरुरी ठानेनन्. अझ विडम्बना त के छ भने यही संकटको निकास खोज्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले डाकेको सर्वदलीय बैठकमा सरकारका दुई मुख्य अनुहार प्रधानमन्त्री र गृहमन्त्री दुवैले बाल दिएनन्. संकटका बेला प्रधानमन्त्री स्क्रिनभित्र लुक्ने हो भने जनताले सरकारको खोजी सिंहदरबारमा गर्ने कि सामाजिक सञ्जालमा. यी र यस्तै विषयसँगै समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता तथा पूर्व उप प्रधानमन्त्री डाक्टर भीम रावल. आउनुहोस् सुरु गरौँ डाक्टर भीम रावलसँग जनता जान्न चाहन्छ. भीमरावजी जनता जान्न चाहन्छन् म स्वागत छ यहाँलाई.
7: धन्यवाद.
6: सुनसरीको देवानगञ्ज घटना अनि राष्ट्रिय स्वतन्त्र पार्टी सरकार अनि राष्ट्रपा सभापति रवि लामिछानेले डाक्नु भएको सर्वदलीय बैठक प्रधानमन्त्री बालेन्द्र शाहको स्टाटस अनि डाक्टर भीम रावलको विचार के.
7: राजनीति शास्त्री र समाजशास्त्रीहरूले यस्ता खालका जुन विद्रोहका अवस्था देखा पर्छन् र गोली प्रहार हुन्छ, कतिपय ठाउँमा जनताहरू असन्तुष्ट भएर निस्किन्छन्, यी घटनाक्रमहरूलाई त्यो राज्य प्रणाली कुन दिशातर्फ गइरहेछ, त्यसले जनताको कस्तो मानसिकता सिर्जना गरिरहेछ भन्ने दृष्टिकोणबाट पनि हेर्ने गर्छन्. अहिले जुन राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै बिटिआईको सरकार बनेको छ, यो सरकार आइसकेपछि उसले जनतामा ठुलो आशावादिता जगाउँछु, एउटा नयाँ दिशा दिन्छु भनेर निकै धेरै वाचा गरेको थियो. तर चार महिना बित्न नपाउँदै अहिले काठमाडौँको माइतीघरमा हेर्नुहोस्, त्यो मलाई लाग्छ 16 थरी विभिन्न जुलुस धर्ना माग लिएर उपस्थित छन्. विभिन्न पेसा वर्ग समुदायका मानिसहरू जताततै आन्दोलित भएको म देख्छु र यही मेसोमा सुनसरीको देवानगञ्जको घटना पनि देखा परेको छ. र यो घटना देखा परिसकेपछि जसरी आज सर्वदलीय बैठक भयो, त्यो सर्वदलीय बैठकमा सबभन्दा पहिले उपस्थित हुनुपर्ने देशको शान्ति सुव्यवस्थाको जिम्मा लिएको प्रधानमन्त्री र गृहमन्त्रीको दायित्व, तर उहाँहरू उपस्थित नै हुनु भएन. मलाई आश्चर्य लाग्यो. अनि राजनीतिक दलहरूले पनि के रवि लामिछानेजीले हो र प्रशासनलाई आदेश दिने, प्रशासन प्रहरीलाई आदेश दिने उहाँले हो र, अनि शान्ति सुव्यवस्था कायम गर्ने जिम्मा लिएको दायित्व भएको प्रधानमन्त्री र
6: सबैभन्दा पहिलो पार्टी ठुलो पार्टीको सभापति हो नि त. सरकारले पनि आवश्यक पहल कदमी एक्सन त्यसपछि तदारुकता देखाइरहेछ भन्नुभएको छ तपाईँले. रवि लामिछानेले पनि
7: सर्वदलीय बैठक कुनै पनि शान्ति सुव्यवस्थासँग सम्बन्धित विषय आयो भने त्यो प्रधानमन्त्री र गृहमन्त्रीको दायित्व हो. जतिसुकै ठुलो दलको नेता भए पनि त्यो दलले चलाउने हो र सरकार र प्रशासन, त्यसमै सरकार किन चाहियो त, दलले चलाए भइहाल्थ्यो नि. त्यो होइन. त्यो के हो भने यो जुन प्रणाली छ नि संसदीय प्रणाली, यो दलीय प्रणाली हो नि, यो निर्दलीय प्रणाली होइन नि. जसरी प्रधानमन्त्रीजीले प्रतिनिधि सभामा नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्नसम्म भ्याउनु भयो र प्रतिनिधि सभामा सरकारको बारेमा उठेका कुराहरूको बारेमा उहाँले उत्तरदायी प्रणालीमा जवाब दिन उचित ठान्नु भएन, त्यस्तै गरेर शान्ति सुव्यवस्थाको गम्भीर र संवेदनशील प्रश्न उठिरहेको बेलामा सर्वदलीय बैठकमा उहाँ उपस्थित नभएको त्यो एउटै चरित्र हो. त्यसकारण राजनीतिक दल झन्ने दुई त्यहाँ ल्याएको छ, दलीय प्रणाली हो, राजनीतिक दलले नै गर्ने हो भनेको के हो त भन्दाखेरि त्यो राजनीतिक दलले सरकार बनाउने हो. जब सरकार बनिसक्छ, प्रधानमन्त्री हुन्छन्, गृहमन्त्री हुन्छन्, परराष्ट्र मन्त्री हुन्छन्, सम्बन्धित मन्त्रीहरूले आफ्नो मन्त्रालय र आफ्नो जिम्माको काम कर्तव्यनिष्ठ भएर जिम्मेवारीका साथ जवाबदेहीका साथ गर्नुपर्छ. आजको
6: जिल्लाको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाबारे त सरकार संवेदनशील छ होइन. प्रधानमन्त्रीले पनि फेसबुक मार्फत सम्बोधन गर्नुभएको छ, मध्यरातमा उहाँको स्टाटस आयो, तपाईँले हेरिहाल्नु भयो, सबै जनताले हेरे.
7: यो हेर्नुहोस्, अब यो मध्यरातमा आउने फेसबुकका अङ्ग्रेजी भाषामा स्टाटस भन्छन् उहाँका भनाइहरू जुन छन्, अब यसमा मलाई त्यति प्रवेश गर्नु नै उचित लाग्दैन. किनभने देशको प्रधानमन्त्रीले, राज्य चलाउने व्यक्तिले यो राज्य प्रणाली कुनै खेलाँची हो भन्ने कुरा सम्झाउनु हुन्न. यसको प्रणाली छ, पद्धति छ, प्रक्रिया छ। निजले कुनै पनि समस्या आउँदा त्यो प्रक्रिया प्रणाली विधिबाट चल्नुपर्छ। यो कुनै सामान्य मान्छेलाई आधारात्मक के लाग्यो अनि फेसबुक लेखेर मैले गरेका छु भन्ने यो कुनै पनि प्रधानमन्त्री, राष्ट्राध्यक्ष वा जिम्मेवारी लिएको व्यक्तिलाई सुहाउँदैन। यसको अर्थ स्ट्याटस भन्नै पाइँदैन, त्यसमा लेख्न पाइँदैन, मैले भनेको होइन। तर जब गम्भीर समस्या आउँछ नि, जस्तो प्रतिनिधि सभामा एउटा गम्भीर कुरा आयो अनि त्यो फेसबुकमा राति आधारात्मक लेखेर हुन्छ र, त्यहाँ जवाब दिनु पर्दैन, यो उत्तरदायीपूर्ण व्यवस्था हो नि। त्यसैले अब यो जुन तपाईँले सुनसरीको घटनाको कुरा गर्नुभयो, यसलाई पनि व्यवस्थापन गर्नको लागि, समाधान गर्नको लागि यदि सर्वदलीय बैठक बोलाउनु पर्ने हो भने सबभन्दा पहिले प्रधानमन्त्रीजीले बोलाउनुपर्छ। प्रधानमन्त्री, गृहमन्त्री त्यहाँ सबभन्दा पहिले उपस्थित हुनुपर्छ। यदि उहाँहरू उपस्थित नभएको यो सर्वदलीय बैठकको म औचित्यै देख्दिनँ। किनभने
6: सरकारको तर्फबाट अर्थमन्त्री डाक्टर सोनिमाले त उपस्थित हुनुहुन्छ,
7: सरकारको तर्फबाट भने प्रधानमन्त्री किन चाहियो त? भइगयो नि त, त्यसो भए हटाइदिउँ न प्रधानमन्त्री, जो जो उपस्थित हुन सक्दा रहेछ
6: उहाँहरूको त अभ्यासै त्यही छ नि त। फेरि प्रधानमन्त्रीले बोल्ने कुरा पनि संसदमा पनि मन्त्रीले गएर जवाफ दिइरहनु भएको,
7: यस्तो हुन्छ। संसदमा जम्मै कुरामा प्रधानमन्त्री जानुपर्छ भन्ने मेरो भनाइ होइन, तर जुन कुरा सोझै प्रधानमन्त्री वा सम्बन्धित विभागीय मन्त्रीसँग ठोकिएर आउँछन् निजले नै जवाफ दिनुपर्छ। उदाहरणको लागि सीमा सुरक्षाको सम्बन्धमा, सिमानाको बारेमा प्रधानमन्त्री बालेन्द्र शाहजीले अत्यन्तै राष्ट्रको हित विपरीत नेपालले भारतको धेरै जग्गा मिचेको छ भनेर कुन प्रसङ्गमा भन्नुभयो भने, लिम्प्याधुरा, लिपुले, कालापानी, सुस्ता सहितका धेरै क्षेत्रहरू भारतीय अतिक्रमणमा परेका छन् र ती भूभागमा नेपालको भूगाधिकार स्थापित हुनुपर्छ भनेर देशभक्त नेपालीहरूले आवाज उठाइरहेको बेलामा नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्नुपर्छ, के हो त? नेपालको कुरा सुन्नु पर्दैन भनेर भारतको अगाडि लम्बसार परेको त हो नि। अनि त्यस्तो कुराको जवाब अरू मन्त्रीले दिएर हुन्छ र? त्यो त हास्यास्पद कुरा हो।
6: प्रधानमन्त्रीले त भन्नुभएको छ त फेरि मेरो राष्ट्रियतामाथि शङ्का नउठाउनुहोस् भनेर।
7: यो शङ्काको कुरा होइन, उहाँले के भन्नुहुन्छ, के गर्नुहुन्छ त्यो तथ्यको आधारमा भन्ने हो। हामीले शङ्का किन गर्ने? मैले उहाँलाई शङ्का गरे हो र, उहाँले प्रतिनिधि सभा त्यो नबोलेको भए मलाई त शङ्का छ भन्थे र। अब यसै सङ्घ जोड्छु अर्को कुरा,
6: जनमत दिएका छन्, त्यति शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ अनि छिमेकीसँगको सम्बन्ध, विदेशसँगको सम्बन्ध, राजदूत भेट्ने कुरादेखि लिएर विविध कुराहरूमा त यो सरकारले वाह वाह पाइरहेछ त, होइन र?
7: तपाईँ यति धेरै लामो समयदेखि सञ्चार क्षेत्रमा हुनुहुन्छ अनि देशको प्रधानमन्त्रीले, कुनै सरकारका मन्त्रीले राजदूत भेट्ने, कुराकानी गर्ने, के आश्चर्य ठान्नुभयो त्यसलाई? अनि विगतको बिर्सिहाल्नुभयो क्या?
6: सामूहिक
7: रूपमा भेटेको थिएन
6: विगतमा त,
7: तपाईँलाई
6: सामान्य कर्मचारीले पनि सहजै बालुवाटारमा इन्ट्री पाउँथ्यो नि त।
7: त्यो सुन्नु, सहजै इन्ट्री कसले चाहिँ आफ्ना मर्यादा मिचेर गर्थ्यो त्यो उनीहरूको नालायक भन्नु, जसले जसले गर्यो, कुनै व्यक्तिले त्यसो गर्यो भन्दैमा अब राज्य प्रणाली नै सबै त्यही भइसकेको थियो भने होइन नि त। सम्बन्धित व्यक्तिहरू कतिले पदमा रहने नरहने अवस्था पनि आएको छ नि। म तपाईँलाई यो सामूहिक रूपमा भेट्ने कुरा धेरै यो सञ्चार माध्यममा मलाई अनौठो लाग्छ। जति बेला प्रधानमन्त्री माधव कुमार नेपाल हुनुहुन्थ्यो नि सिंहदुवारमा, हामीले पनि सबै देशका राजदूतलाई बोलाएर आफ्नो स्थितिको बारेमा जानकारी गराएका थियौँ। यो कुनै आश्चर्यको कुरा होइन। फेरि अर्को कुरा, कुटनीतिमा म तपाईँलाई भनौँ, कुटनीति शास्त्रको विद्यार्थी हैसियतले कुटनीतिमा सामूहिक रूपमा भेटेर कुनै परिणाम आउँदैन। त्यो खालि एउटा कुटनीतिको एउटा शिष्टाचार, जानकारी गराउने, कहिले समय कम भएपछि सबैलाई आफ्नो स्थितिको जानकारी गराउने प्रणाली मात्रै हो। दुई पक्षीय वार्ता कुराकानीबाट मात्रै यदि त्यहाँ कुनै समस्या छन्, कुनै कुरा प्राप्ति गर्नु छ भने त्यहाँबाट मात्रै हुन्छ त्यो। त्यस कारण यो भ्रम नदिउँ जनतालाई, सामूहिक रूपमा भेटेपछि गजब हुँदो रहेछ भनेर यस्तो खालको यो भ्रम दिने प्रयास नगरौँ। कहिलेलाई
6: छोड्दियो, तपाईँ देशको गृहमन्त्री बन्नुभयो, रक्षा मन्त्री बनिसक्नु भएको व्यक्ति, अहिले देवानगञ्ज घटनामा सरकारले जसरी आवश्यक समन्वय सहकार्य गरिरहेछ, निर्देशन दिइरहेछ, होइन, तत्काल एक्सन लियो, कोशी प्रदेशका प्रहरी प्रमुखदेखि त्यहाँका सिडिओदेखि जिल्ला प्रहरी प्रमुखदेखि सबैको जिम्मेवारी खोस्यो, फिर्ता बोलायो, अनि अहिले आवश्यक सद्भाव कायम गरौँ भनेर आह्वान गरेको गरै हुनुहुन्छ। रवि लामिछाने सबै नेताहरूलाई भेट्दै हिँडिराख्नु भएको छ, यो त सकारात्मक कुरा होइन नि, होइन?
7: म तपाईँ र
6: सकारात्मक कुरालाई त सकारात्मक भनौँ,
7: तपाईँ र तपाईँ मार्फत म सम्पूर्ण श्रोता दर्शकहरूलाई स्मरण गराउन चाहन्छु। पञ्चकालदेखि आजसम्म, आजकल त इतिहास पढ्ने चलन छैन, इतिहास पढाउने चलन पनि छैन, देशको इतिहास, भाषा, संस्कृति आफ्नोपनलाई सारा सिद्ध्याएर पढाइको भक्त भएर विदेशीहरूको इसारामा चलेर अनि राष्ट्रलाई खरानी बनाउने चलन बढी चलिया छ अहिले। म इतिहासको सँगै नै दिलाउँ, पञ्चायतकालदेखि आजको कुरा मात्रै गरेँ होइन मैले, त्यो बेलादेखि बौद्धले व्यवस्था आइसकेपछि र त्यसपछिका दिनहरू त्यति बेलाका सरकारले घटना घट्दा प्रहरी पठाउँथे कि पठाउँदैन थिए, यदि त्यहाँका प्रहरी र प्रमुख जिल्ला अधिकारीजी या प्रशासकले त्यहाँ आफ्नो कर्तव्य पालन नगरेको वा कुनै कमजोरी भएको देखेपछि सरुवा गर्थे कि गर्दैनथे, यो त प्रक्रिया हो सामान्य। तर म यहीँनिर एउटा कुरा भन्न चाहन्छु, त्यहाँको गम्भीर भने चुप्प नलागेर यसो मुख करेर कसैले नबोलेर गम्भीर भयो भन्ने अर्थ लाग्दैन नि। म तपाईँलाई त्यसको प्रसङ्ग इतिहासका सरकार सञ्चालनका प्रक्रिया पद्धति विधिसँग सम्बन्धित भएर तथ्यमा आधारित कुरा गर्दैछु कि। तपाईँले जुन
6: यो
7: त कर्तव्य हो राज्यको, अनि कुनै नाउँ अशान्ति
6: राज्यको कर्तव्य त पुरा गर्नु भएको रहेछ नि त भन्ने
7: गर्नुहोस् त, गर्नुहोस् हामीले समाधान गर्नुहोस् न त के भयो त। तर जुन सर्वदलीय बैठक बोलाइयो त्यहाँ प्रधानमन्त्री गृहमन्त्री नआउने कुरा त्यो दायित्व निर्वाह भयो त भन्नु पो खोजे त मैले। अनि अर्को कुरा पनि तपाईँलाई यसैसँग चित्र सन्दर्भमा भन्न चाहन्छु, यदि त्यहाँको प्रहरी प्रशासक जसलाई सेवा गरे नि तुरुन्तै त्यहाँ घटेको घटनामा निजहरूले आफ्नो गर्नुपर्ने कर्तव्य पालन नगरेको, निजहरूले त्यहाँ लापरवाही गरेको, यदि त्यस्तो कुनै कुरा छ भने त्यो मलाई थाहा छैन है कहिले, किनभने म दावी गर्दिनँ थाहा पाएको कुरा, त्यस्तो रहेछ भने निजहरूलाई सरुवा गरेर समाधान गर्न खोज्यो भने अर्थ लाग्छ। तर निजहरूले त्यो गर्दा गर्दै त्यहाँको परिस्थिति जन्ने स्थितिमा त्यो घटना घटेको छ र जे जुन व्यक्तिको त्यहाँ मृत्यु भयो त्यो गर्न खोज्दा खोज्दै पनि परिस्थितिले उत्पन्न गरेको छ भने त्यहाँ कुनै व्यक्तिलाई एकदम त्यो बलिको बोगो जस्तो भन्छ नि, कसैको टाउको दोष थोपरिदिएर वास्तविक घटनालाई ढाकछोप गरेर फेरि त्यो हुन जान्छ नि। अब त्यो त छानबिन गर्ने क्रममा जुन छानबिन समिति पठाइएको छ उसले ल्याउला, अब फेरि तपाईँ भन्नुहोला छानबिन समिति पठाएर गजब भयो नि, नेपालमा घटेका कुन घटनामा छानबिन समिति बनेको छैन, बौद्धले व्यवस्था होस् कि पञ्चायत व्यवस्था होस्, यी कुनै नयाँ कुरा होइनन्, राज्य प्रणालीका सामान्य प्रक्रियाहरू हुन्। तर यहीँनिर एउटा के महत्त्वपूर्ण कुरा आउँछ भने, जसरी यो सरकार यत्रो दुई तिहाईको आइसकेपछि यत्रो कता कतरा बाछा गरेको छ, पढ्नुहोस् न त्यो घोषणापत्र, अस्ति महाधिवेशनबाट ल्याएको घोषणा पढ्नुहोस्, निर्वाचनमा गरिएको बाछापत्र पढ्नुहोस्, त्यहाँ के भनेको छ। मेरो भनाइ चाहिँ के हुन्छ भने, त्यो जुन राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाई बहुमत प्राप्त तपाईँले भन्नु यत्रो ठुलो जनमत ल्याएको जुन सरकार छ, त्यो सरकारले आफ्ना पार्टीका बाचापत्र बमोजिम विगतमा जुन जुन व्यक्तिलाई जुन कुरा औल्याएर उहाँले एकदम चर्का चर्का कुरा गर्न खोज्यो खोज गर्नुभएको थियो त्यो अनुसार भएको छ कि छैन, परराष्ट्रनीति अनुसार छ कि छैन, सुरक्षा नीति त्यो अनुसार छ कि छैन, अर्थनीति त्यो अनुसार छ कि छैन, समाज परिचालन गर्ने कुरा त्यो छ कि छैन, प्रशासनमा त्यो अनुसार भएको छ कि छैन, शिक्षा स्वास्थ्य भ्रष्टाचार नीतिमा त्यो अनुसार भएको छ कि छैन, त्यसरी पो हेर्नुपर्छ भनाइ हो मेरो।
6: डाक्टर राहुल, अहिले जसरी उहाँहरूले काम गरिरहनु भएको छ, उहाँहरूले तलारुकता देखाइरहनु भएको छ, त्यसलाई सकारात्मक मान्न सकिन्छ कि सकिँदैन भन्ने कुरा,
7: अनि यो घटना त सरकारले जब त्यहाँ त्यत्रो
6: यो घटनाले त उग्र रूप लिइसक्यो,
7: त्यहाँ उग्र रूप लियो त किन लियो त,
6: आसोपा सभापतिले
7: किन
6: लियो, बैठक बोलाउनु पर्ने अवस्था आयो, त्यहाँ गयो, दलहरूका नेताहरूले आफ्ना कुराहरू राखे, काङ्ग्रेस सभापति गगन थापाले भन्नुभएको छ प्रधानमन्त्री ठालु भनेर बस्न मिल्दैन, तपाईँ चाहिँ के भन्नुहुन्छ।
7: म यो सरकारले गरेका क्रियाकलापलाई तथ्यको आधारमा सत्यको आधारमा राज्यका मर्यादा प्रणाली विधिको आँखाबाट विश्लेषण गर्नुपर्छ भन्ने ठान्छु। जुन तपाईँले यसले उग्र रूप लियो, यस्तो बैठक गर्नुपर्ने यस्तो गर्नुपर्ने अवस्था आयो भन्नुभयो, किन आयो त, राज्यको गुप्तचरले के हेऱ्यो त, अब पक्नुहोस् म त्यतातिरबाट हेर्छु नि, फेरि कुनै ठाउँमा कुनै गाउँमा कुनै बस्तीमा पहिलेको सरकारको पनि त्यही कमजोरी थियो नि, त्यत्रो बाध्य गर्मा भयो भोलिपल्ट के हुँदैछ भन्ने थाहा पाउनु पर्दैन, अनि सरकारमा बस्ने कुर्सीमा बस्ने त्यसलाई व्यवस्थापन त त्योभन्दा पहिले नै राज्य बनेको के, घटना घटेपछि गोली चलाएर मात्रै हुन्छ र हुँदैन नि, म पनि त गृह मन्त्रालयमा बसेर त्यति बेला घटनाक्रम हेर्नुहोस् न कसरी नियन्त्रण भएको छन्। त्यसैले म पहिलो कुरा त के भन्छु भने, सुनसरीमा त्यहाँको जुन जसरी घटना घट्यो त्यहाँ कुनै चाडपर्व हुँदैछ, मानिसहरू त्यो मेला पर्व मनाउँदैछन् भने, अनि त्यति बेला राज्यका सम्बन्धित निकाय र जो यहाँ ठुल्ठुला गफ दिने व्यक्तिहरूले के हेर्नुभयो भन्ने प्रश्न पनि त उठ्छ नि सँगै।
6: डाक्टर राहुल, अघि मैले जोडेको थिएँ नि, जस्तो तपाईँले त त्यसमा आत्मदाहदेखि लिएर विभिन्न विषय पनि जोड्नु भएको थियो, यही सुनसरीकै विषयलाई लिएर अहिले धेरै व्यक्तिहरूले चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा आउनुपर्छ भनिरहेको छन्, जरुरी छ कि छैन।
7: म के मात्रै भन्छु भने, अहिले जे प्रकारले मान्छेको आत्महत्याले के र यहाँ 16 समूह मैले अघि भनिहालेँ त्यति हुन् भन्ने मैले पढेका थिएँ, आफ्ना माग लिएर हिँडेका छन्, मिटर ब्याजीदेखि कुनका पनि समस्या समाधान भएको छैन, सहकारीको त कुरै नगरौँ होइन, उहाँहरूसँगै निकट भएका मान्छे सहकारी ठगीमा कहाँ फरार भएका छन् भन्ने हामी सुनिराखेका छौँ होइन, यस्ता खालका समस्याहरू छन्। अब शिक्षा क्षेत्रमा कर लगाइएको छ, स्वास्थ्य क्षेत्रमा कर लगाइएको छ, घरेलु उपभोगको विद्युतमा
6: कर लगाइसक्नु भयो, प्रधानमन्त्रीले खारेज गर्नुभयो होइन,
7: कुन प्रक्रियाबाट के लागू भयो र, त्यो त संसदको प्रक्रियाबाट पारित भएको कुरा हो। मैले त्यसैले अस्ति नै के भनेको थिएँ भने तपाईँले खारेज गर्नुभएछ ठिकै छ, त्यो कुन प्रक्रिया हुन्छ प्रश्न पारिदिनुहोस् न भनेको थिएँ कि मैले, त्यो प्रश्न अहिलेसम्म पारेको छैन। त्यो घरेलु प्रयोगमा हुने विद्युतको जुन उपभोग छ नि, उहाँहरू पुँजीवादको खुब कुरा गर्नुहुन्छ होइन, बेलायतमा भर्खरै प्रधानमन्त्री आउनुभयो, त्यहाँ पुँजीवादको एउटा केन्द्र मध्ये हो बेलायत, त्यहाँको प्रधानमन्त्रीले आउने बित्तिकै घरेलु प्रयोजनको लागि प्रयोग भएको विद्युतमा रहेको 5% कर मैले खारेज गरिदिएँ। उहाँहरू त त्यो पुँजीवाद पनि नमान्ने, समाजमा मान्ने कुनै भएन, कुन चाहिँ बात मान्नुहुन्छ त उहाँहरूले?
6: डाक्टर राहुल, विगतमा प्रधानमन्त्री गृहमन्त्रीहरूलाई दोषी देखाइन्थ्यो नि प्रहरीले चलाएको गोली, उहाँहरूले पनि भन्नुभएको थियो हत्यारा भन्नुभएकै हो प्रहरीले गोली चलाउँदाखेरि। अहिले चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीले हत्यारा भन्न मिल्छ मिल्दैन
7: यस्तो हुन्छ,
6: अनि उहाँहरूले राजीनामा दिनुपर्छै पर्दैन, क्लियर कट भन्नुहोस्।
7: यस्तो छ, त्यो घटनाको परिणाम प्रभाव परिवेश हेरेर त्यो कुरा हुन्छ। यदि त्यहाँ प्रहरी प्रशासनले खुलेआम कानुन संविधान प्रशासनका मर्यादा जस सारा मिचेर, जसरी उहाँहरू मिचिरहनु भएको छ नि विभिन्न घटनाक्रममा, त्यसरी मिचेर गरिएको छ भने त्यसको नैतिक दायित्व सम्बन्धित विभागीय मन्त्री र प्रधानमन्त्रीमा जान्छ। यो संसदीय प्रणालीको मूल्य मान्यता हो, किनभने उहाँहरूले संविधान खारेज नगरेको हुनाले अहिले यो संसदीय प्रणालीकै मूल्य मान्यतामा हामी छौँ, त्यो अनुसार उहाँहरू चल्नुपर्छ, मेरो भनाइ त्यो हो। होइन उहाँले अर्को प्रणाली ल्याउनु खोजेको छ भने के हो, गरी हेर्नुहोस् न त, अनि जनताले मान्छन् मान्दैन,
6: प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्छ।
7: त्यसरी नसुन्नुहोस् न मलाई, मेरो मलाई भन्नु दिनुहोस् न। त्यसकारण अहिले सुनसरीमा घटेको घटना जुन छ सुनसरीमा, त्यसको समग्रमा अध्ययन गरेर यदि त्यहाँ गृह मन्त्रालयको समग्र प्रशासनको मान्छेलाई गोली चलाउनुदेखि लिएर त्यो घटनाक्रम जस्तो रूपमा देखा परेको छ, उहाँहरूकोले नैतिक दायित्व लिनुपर्ने अवस्था देखिन्छ भने त मलाई सबै विस्तृत थाहा छैन नि। त्यति बेला तिमीले नैतिक रूपमा तिम्रो दायित्व छोड भन्न सकिन्छ, जसरी भारत जस्तो देशमा भर्खरै प्रश्नपत्र बाहिर आएकोमा शिक्षा मन्त्रीले राजीनामा दियो, यहाँ नेपालमा पनि अस्ति भर्खर प्रश्नपत्र बाहिर आएको छ नि, छ कि छैन? संसदीय प्रणालीको मान्यता हो भने त यहाँको शिक्षा मन्त्रीले राजीनामा दिनुपर्थ्यो, भारतको दियो नि त। यद्यपि
6: प्रधानमन्त्रीले तत्काल सम्बोधन पनि गर्नुभयो,
7: सुन्नु न, मलाई प्रधानमन्त्री सम्बोधन गरेको मात्रै होइन, शिक्षा मन्त्री राजीनामा दियो नि। पञ्चायत कालमा दशरथ रङ्गशालामा खेल हेर्दाखेरि भिडभाड भएर मान्छे किचिँदाखेरि तत्कालीन शिक्षा मन्त्री केशर बहादुर विष्टले राजीनामा दिनुभएको छ, सिंहदरारमा आग लागि हुँदा कृतिदी विष्ट प्रधानमन्त्री राजीनामा दिनुभएको छ, तर अहिले रहेका कतिपय मान्छेहरूले सिंहदरबार जलाउने काममा योगदान गर्नुभएको छ भनेर सञ्चार माध्यममा जताततै आएको हामी देख्छौँ, जसमा टिओबी अर्थात् तिब्बती मूलको रगत भनेर हातमा ड्र्यागनको चित्र भएर लिएर गएकाहरूले रसायनको समेत प्रयोग गरेका थिए भनेर अझ मैले अमेरिकाको कुरा गर्नुपर्ने भयो, उहाँहरू धेरै के बारबर फाउन्डेसन आदि इत्यादि भनेर त्यसमा संलग्नताको गम्भीर कुरा आएको छ, त्यहाँ न्युयोर्क टाइम्सले समेत छापेको छ। तर 24 गतेको बारेमा त्यहाँको कोषी मान्छेका व्यवसायिक केन्द्रहरू, नेताका घरहरू जलाउने, सिंहदरबार जलाउने, अदालत जलाउने, हाम्रा अभिलेख नष्ट गर्ने, राष्ट्रको विरुद्ध भएको जुन गम्भीर अपराध छ त्यो छानबिन गर्ने कुरा मलाई छानबिन आयोगमा छानबिन आयोग प्रवेश गर्छ, न त्यति बेला जस जसको बारेमा कुरा आएको छ मानव अधिकार आयोग प्रवेश गर्छ। यस्तो स्थितिमा अहिले सुनसरीमा घटेको घटनाको सम्बन्धमा सम्पूर्ण विस्तृत कुरा नआएर अब कसले राजीनामा माग्यो कसले मागेन त्यो उहाँहरूलाई नै सोध्नुहोस्, म त्यसमा अहिले यस्तै हो भनेर निष्कर्षमा पुगिहाल्ने।
6: तपाईँ चाहिँ अहिले राजीनामा दिन जरुरी देख्नुहुन्न?
7: होइन, म जरुरी हो होइन भन्दिनँ, त्यहाँको घटनाको समग्र कुरा आयो भने न प्रधानमन्त्री गृहमन्त्री अरू अरू अमुक अमुक व्यक्ति को कति जिम्मेवार थिए म भन्न सक्छु, अनि त्यत्तिकै अहिले समाचार माध्यममा आएको केही कुरा सतै कुराको आधारमा सम्पूर्ण कुरा मैले गर्न भन्न मिल्छ र भने, म यत्रो लामो समयसम्म एउटा राजनीतिमा संलग्न भएर त्यस्ता महत्त्वपूर्ण जिम्मा लिएको व्यक्ति सतै कुरा गरेर अनि एउटा सबै समग्र कुरा नबुझेर यस्तै हो भनेर निष्कर्षमा मैले जानु मिल्दैन नि।
6: यस्ता यस्ता विषय बाहिरी रहँदाखेरि राजसभाको भविष्य चाहिँ तपाईँ कस्तो देख्नुहुन्छ? झन्डै 2/3 राजसभा सरकार,
7: अहिले
6: 182 सिट, अहिले त 183 सिट छ,
7: अहिले 4 महिनामा नै राजसभा वायु सरकारको भविष्य कस्तो हुन्छ भनेर निष्कर्ष निकालिहाल्ने कुरा हतारो हुन्छ। यद्यपि परराष्ट्रनीति, राष्ट्रिय सुरक्षा, राष्ट्रको सार्वभौमसत्ता, संविधानका मूल्य मान्यता मर्यादा पद्धति, संसदका मूल्य मान्यता पद्धति, सबै यी कतिपय कुराहरूमा उहाँहरूले संविधानको मर्म विपरीतका क्रियाकलापहरू उहाँहरूले गर्नुभएको छ, जसले गर्दा जनताले त्यत्रो ठुलो आशा गरेका जनताहरूले पनि आलोचना गर्न थालेका छन्, विरोध गर्न थालेका छन्। तर अब यो चार महिनामै यी केही कुराको आधारमा त्यो सरकार रहन्छ रहँदैन, त्यो पार्टी रहन्छ रहँदैन भन्न हतारो हुन्छ। यस्तो हतारोमा टिप्पणी नगरौँ। उहाँहरूले जे जति कुरा संविधान विपरीत, राष्ट्रको हित विपरीत, मा राज्यका मूल्य मर्यादा विपरीत जे जति गतिविधि गर्नुभएको छ, यस्ता गतिविधिहरू आलोचित छन्, यस्ता कुराहरू उहाँहरू रोक्नुहोस्। किनभने सरकार भनेको, बालेन्द्र शाहजी भनेको हाम्रो पनि प्रधानमन्त्री हो, देशको प्रधानमन्त्री हो। उहाँले राति आधारतमा स्टाटस लेखेर अनि त्यो मोनिटाइज गरे भन्छन्, त्यो पैसा पाउने भने के अङ्ग्रेजी शब्द प्रयोग हुन्छन् फेसबुकमा, अनि त्यस्तो कुरा गरेर राज्यका निर्णयहरू कर्म हट्यो भनेर संसदमा आएर भन्नुपर्छ नि, मन्त्री परिषदको प्रवक्ताले भन्नुपर्छ नि। अनि राति फेसबुकमा मैले कर हटाएँ राखेँ, मैले फलानालाई हटाएँ राखेँ भन्ने हो र प्रधानमन्त्रीले? राज्य प्रणाली के को लागि चाहियो त? तर त्यता नजाउँ अहिले।
6: तपाईँ गृहमन्त्री हुँदाखेरि चाहिँ कहीँ कतै गोली चलेको थिएन?
7: होइन, गोली चलेको थियो, एक ठाउँमा जम्मा चलेको थियो, त्यो डुडाजारीमा होइन। त्यो पनि कसरी चलेको थियो भन्दाखेरि 15,000 मानिसले सार्वजनिक जग्गा कब्जा गर्दा त्यहाँबाट खाली गराइएको थियो। खाली गराउँदाखेरि प्रहरी त्यहाँबाट खाली गराएर हिँड्दै जाँदाखेरि एउटा प्रहरी कसरी पछाडि छुटेर
6: विवादित
7: भयो, के विवादित, केही पनि विवादित छैन। अनि एकजना प्रहरी पछाडि छुटेको प्रहरीलाई दुई तिनजना व्यक्तिले समातेर घुप्टो पारेर ढुङ्गामाथि टाउको राखेर चित्ताखेरि त्यस्तो अवस्थामा प्रहरीले गोली चलाएको। मैले त त्यसै बेला पत्रकार सम्मेलनमा भनेको छु नि त, अनि मान्छेले समातेर टाउको ढुङ्गामा राखेर माथिबाट खिच्ने अनि हान्दैन गोली, त्यो बेग्लै कुरा हो। अहिलेको प्रसङ्गको जुन कुरा छ, समाजमा त्यो सुनसरी कुरा मात्र होइन, गणेश नेपालीको आत्मदाहदेखि लिएर मलाई आश्चर्य लागेको छ। म पञ्चायतकाल पञ्चायतको व्यवस्थाको विरुद्धमा पनि लडेँ, सङ्घर्ष गरेँ होइन, 31 सालदेखि। अहिले हेर्दाखेरि किन समाजमा यति सालो ठुलो निराशा, यत्रो ठुलो सरकार आएपछि, यत्रो ठुलो हामी गर्छौँ भनेर ठुल्ठुला स्वरबाट आएपछि त मान्छे आशावादी हुनु पर्थ्यो होइन, निराशाबाट मुक्त हुनु पर्थ्यो। अनि मान्छे अलिकति सानो भयो कि आत्मदाह कतिजना गर्नुभएको छ यसबिचमा, दुई महिनाभित्र कतिजनाले आत्मदाह गरे, हेर्नु भएको छ होला नि। र अनि त्यहाँ सुनसरी घटना, यी सबै हेर्दा के देखिन्छ भने, जुन प्रकारले यो सरकारले आर्थिक क्षेत्रमा प्रशासनिक क्षेत्रमा जे जे गर्छ भनेको थियो नि, अब अहिले विदेश जानेको जुन लड्को छ नि, कुनै केही कमी आएको देख्नु भएको छ? ठुल्ठुलो कुरा रवि लामिछन्जीले भन्नु होइन, हामी आएपछि विदेशमा बसेका मान्छे त्यहाँ विज्ञापन टाँस्छौँ, यहाँ नेपालमा विज्ञापन खुल्यो भनेर भनेपछि त्यो म चाहिँ भनेका कुरा खै गर्नुभयो भन्ने मात्रै हो मेरो भनाइ। एक महिना चार महिनामा चमत्कार हुन्छ, एकदम जादु हुन्छ, सबै चिज गर्नुपर्छ, म भन्दिनँ, म एक वर्षसम्म नगरे पनि भन्दिनँ, तर नराम्रो गर्नु भएन नि। त्यही प्रसङ्गमा तपाईँको एउटा कुरा छ, मलाई तपाईँले जोड्नु दिनु भने मलाई जोड्नु दिनुहोस् है त। मैले अघि नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने प्रसङ्गसँग जोड्नु खोजेको थिएँ, कसरी किन हामीले त्यो कुरा उठाउनुपर्छ भन्ने बारेमा। अब प्रधानमन्त्रीजीको सल्लाहकार, प्रमुख सल्लाहकार गोप्य रूपमा यहाँबाट हैजा चढेर सिमरा, त्यहाँबाट गोप्य रूपमा गएर अनि भारतीयहरूको व्यवस्थामा गाडी चढेर दिल्ली गएर त्यहाँको सुरक्षा सल्लाहकार मात्र होइन, समाचार माध्यमका अनुसार गुप्तचरसहित विभिन्न मान्छेहरूसँग उहाँले भेटघाट गर्नुभयो भनेर व्यापक रूपमा आयो। मैले नेपालमा मात्रै नेपालका सञ्चार माध्यमले लेखेको हो कि भन्ने ठानेको थिएँ, पछि जब भारतीय सञ्चार माध्यमले पनि राम्रो एकदम विश्लेषण गरेर बाहिर ल्याएको।
6: प्रमुख सल्लाहकार मलाई पुरा कुमार व्यञ्जनकार कुमार बेनले त खण्डन गर्नु भएको छ नि त,
7: मलाई भन्नुहुन्न तपाईँ भनिदिनुहोस् न।
6: भारतीय सुरक्षा सल्लाहकार अजित डोभालदेखि त्यहाँका विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेको विषय त उहाँले होइन भन्नुभएको छ।
7: म त्यही कुरा ल्याउँदैछु, नेपालका सबै सञ्चार माध्यम मात्र होइन, भारतीय सञ्चार माध्यमले समेत त्यसो गरेको भनेर बाहिर आयो कुरा, अनि गएर भेट्ने, अझ मैले भेटिनँ भन्ने कुरा के हुन्छ थाहा छ? यदि यो राज्यमा कुनै विधि प्रणाली र शासन छ भने निजलाई त कारवाही हुन्छ, त्यस्तो व्यक्तिलाई अरू देशमा भए तत्काल कारवाही हुन्थ्यो। हेर्नुहोस् अनि कस्तो बेलामा भएको छ त्यो गोप्य भ्रमण पनि, रवि लामिछानेजीको चिन भ्रमण जाने प्रसङ्ग आइरहेछ अहिले, ठ्याक्क उहाँ चिन भ्रमण जाने प्रसङ्गमा, अनि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको गोप्य भारत भ्रमण, त्यो पनि होइन भनेर अझ अस्वीकार गर्ने। त्यसो भए संसदीय छानबिन गठन गरियोस् न त, यति गम्भीर, धेरै गम्भीर कुरा हो हेर्नुहोस्। यो मान्छेले यसलाई सामान्य ठानेका छन्, किनभने नेपालमा 2007 सालदेखि अहिलेसम्म नेपाललाई
6: प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमणलाई लिएर संसदीय छानबिन समिति गठन हुनु पर्यो,
7: उहाँ त्यहाँ गएको भनेर सबै भारतीय सञ्चार माध्यम र नेपालको सञ्चार माध्यमले भनेका छन्। उहाँले होइन भनेपछि त यस्तो गम्भीर कुरामा छानबिन गर्नु परेन त, कसले हो कि होइन कसले प्रमाणित गर्ने त? भारत र नेपालका सञ्चार माध्यमले पुरा त्यसका विस्तृत कुराहरूसहित लेखेका छन्, अनि त्यो कुरा होइन भनेको त राष्ट्रलाई ढाँट्ने त्योभन्दा ठुलो कुरा केही हुनसक्छ? प्रधानमन्त्रीको प्रमुख सल्लाहकार भनेको प्रधानमन्त्रीको धेरै काममा महत्त्वपूर्ण रूपमा संलग्न हुने व्यक्ति हो, त्यो कुरा भयो। अनि अर्को कुरा म यसैसँग तपाईँलाई जोडेर भन्छु, यो बडा आश्चर्य छ। हेर्नुहोस्, जब रवि लामे छानेजी भारत भ्रमणमा जाने कुरा भयो, भोलिपल्ट म जाने, आज जस्तोमा प्रधानमन्त्रीजीले गएर संसदमा छापा मार्सलीमा गएर नेपालले भारतको धेरै जग्गा मेचेको छ भनेर बोल्नु, र अहिले रवि छानेजी चिन जान लागे बेला गोप्य रूपमा उहाँको प्रमुख सल्लाहकार भारतमा जानुभयो, यो के हुन्छ? यस्तो म भन्छु यसले के देखाउँछ भन्दाखेरि, नेपालको राज्य प्रणालीमा 7 सालदेखि विदेशको गाडीले पसार पर्ने, आफ्नो पदको लागि, स्वार्थको लागि, राष्ट्रको हित, स्वाभिमान, स्वाधीनतालाई तिलाञ्जली दिनु जाने एकदम गलत केही मान्छेहरूको अभ्यास थियो नि, त्यसको जारी रूप हुन्छ यस्तो गर्नु भनेको। यसले के देखाउँछ भने, एकजना व्यक्तिले अर्को ठाउँ भ्रमण गर्नु खोज्दाखेरि दुईजना मध्ये कतै आफू पछाडि पर्छु कि भनेर एकजनाभन्दा अर्को लम्पसार पर्नुमा प्रतिस्पर्धा गरेको जस्तो देखिन्छ कुटनीतिमा। यस्तो कुरा यो विदेशीहरूले ठुल्ठुला सबै राष्ट्रहरूले विश्लेषण नगरेर त्यत्तिकै हेरेको हुन्छन् भन्ने नराम्रो हामी, त्यस कारण
2: तर उहाँहरू क्रियाकलाप राष्ट्रको अगाडि झुक्ने प्रधानमन्त्री त होइन, झुक्ने नेताहरू त होइन नि। पटक पटक विदेशी राष्ट्रहरूबाट, छिमेकी मुलुकबाट त्यहाँका प्रतिनिधिहरू आउँदाखेरि प्रधानमन्त्रीले भेट समेत दिनु भएन क्या?
7: त्यही त गलत कुरा हो। तपाईँ एउटा उखान छ हाम्रो गाउँतिर होइन, अब यहाँ नबुझ्लान् अछामी भाषामा भन्छु म, दिया रानी गुडै नखाने, आधा राति कुल चाट्न जाने, भनेको अर्थ किस्तीमा राख्दा मिठाई दिँदा पनि म खान्न भन्ने, अनि आधा राति पाहुना सुतिरहेका ठाउँबाट उठेर गएर पहिले पुरानो जमानामा कोल पेल्थे क्या
2: पहाडतिर,
7: अनि अनि त्यो मैले अथाइ भाषा सुन्दर तपाईँलाई भने। अनि यो कस्तो हुन्छ भने नि, हेर्नुहोस्, उहाँले विदेश अगाडि झुक्नुभयो, यत्तिकै उहाँले बसार पर्नुभयो भनेर हामी कसरी पनि भन्नु हुँदैन, त्यति त बुझ्छु नि म। तर उहाँले जुन दुईवटा धेरै अझ अरू कुरा पनि छन् मसँग होइन, मैले सार्वजनिक रूपमा आएकै कुराहरू, यो दुईवटा जुन कुराहरू भने, अनि यो एउटा स्वाधीन देशको स्वाभिमानी प्रधानमन्त्रीले गर्नु मिल्छ त? यस्तो कुरा भन्नु मिल्छ त? मैले अर्का जग्गा नमिचेको मिचिया छु भन्नु, जब नेपालले आफ्नो जग्गाको फिर्ता लिने प्रक्रियामा जानुपर्ने बेलामा, अनि त्यो कति बेला आफ्नो पार्टी सभापति ठिक त्यो देशको भ्रमण गर्नु अघिल्लो दिन, अनि त्यही पार्टी सभापति अर्को देशमा जान लागेपछि ठिक त्यसको पूर्व सन्ध्यामा गोप्य रूपमा देशको एउटा प्रधानमन्त्रीको प्रमुख सल्लाहकारलाई पठाउने, अनि प्रमुख सल्लाहकारले म गएकै होइन भन्ने, जब कि भारत र नेपालको सारा सञ्चार माध्यमले चताचुल्ला गरिसक्यो।
2: अहिले प्रधानमन्त्री पालेन्द्र शाहलाई यो भारतले औपचारिक निमन्त्रणा पनि दिइसकेका छन् भारत भ्रमणको लागि
7: हो। त्यसकारण सञ्चार माध्यमले पहिले भारतले भ्रमण गर्न आऊ भन्दा त्यति बेला होइन म त कहाँ जान्छु र यस्तो पहिले भारत भ्रमणमा जानेर दाम टक्राउने भन्ने एउटा गलत प्रणाली बसिया छ नि, तपाईँलाई थाहा होला नि त्यो। मैले उहिले त्यसको आलोचना गरेको थिएँ,
2: नतमस्तक हुने
7: कुनै पनि देशको भ्रमण गर्ने भन्ने कुरा त्यो देशसँग कुन विषयमा आफ्नो देशको हितमा के कुरा गर्नुपर्छ त्यसको आधारमा भ्रमण हुने र नहुने कुरा हुन्छ। तर यहाँ केही व्यक्तिले के प्रचलन चलायो भन्दाखेरि, प्रधानमन्त्री हुने बित्तिकै जसरी एउटा कुनै अमुक मन्दिरको पुजारी हुनुभन्दा ठिक अगाडि सबभन्दा पहिले त्यो मन्दिरमा दान चढाउन जानुपर्छ, त्यस्तो केही व्यक्तिहरूले त्यस्तो चलन चलाए हो। अनि वर्तमान प्रधानमन्त्रीजी त अब एकदम कसैसँग नभेट्ने रे, केही पनि नबोल्ने रे भनेर त्यसलाई चटक्कै बाजी भन्छु म, त्यसलाई चटक्कै बाजी त्यो देखाइयो। प्रधानमन्त्री भएपछि देशका जल्ला बल्ला समस्या बोल्न परेन, राष्ट्रमाथि अनि त्यतिका अरू देशका ठुल्ठुलो राष्ट्रपति प्रधान त किन बोल्छन् त, त्यतिले काम गरेका छैनन्, चन्द्रमा मङ्गल ग्रहमा पुगिसके, यस्तो गफ दिएर साधारण जनतालाई यो भ्रम दिने कुरा झन् ठुलो त्यो गल्ती हो होइन त्यो भयो। त्यसैले अनि अहिले यही भ्रमणको सिलसिलामा नि जे यी दुईवटा घटना देख्दैछन् नि, यसले के देखाउँछ त भने, उहाँहरू दुईजनाको बिचमा को अर्को देशलाई खुसी पार्न सक्छ भन्ने कुराको प्रतिस्पर्धा जस्तो देखिन्छ यो कुटनीतिमा बाहिरबाट हेर्दा, अनि अर्काको देशलाई खुसी पार्ने प्रतिस्पर्धा गर्नेहरूले कुटनीति शब्दमा भन्दा आफ्नो स्वाभिमान होइन सत्ता स्वार्थको लागि लम्पसारको बाटो अङ्गीकार गर्ने चरित्र देखाएका छन् भन्नमा हिचकिचाउनु पर्दैन। हो यस्तो रोकौँ न, यस्तो नगर बनायो, मेरो सकारात्मक कुरा भए त सकारात्मकै भन्थ्यौँ नि त। जस्तो उदाहरणको लागि रवि लामे चाहिँ भारतमा गए बेला ओहो तामझाम यस्तो भयो एकदम ठुलो स्वागत हो, स्वागत हुनु त नेपालीको प्रधानमन्त्री कोही व्यक्ति गयो भने राम्रै कुरा हो नि, तर त्यो स्वागत त के लिएर आयो भने हेर्नु पऱ्यो नि त, परिणाममा हेर्नु पऱ्यो नि। परिणाम के भयो, उहाँ दिल्लीमै हुनुहुन्थ्यो, पूर्वबाट इलाम बाट पूर्वबाट निर्यात हुने चिया रोकियो, उहाँ उतै हुनुहुन्छ। सुस्तामा भारतीय फौज आयो, पस्यो, जनताले स्थानीय जनताले प्रतिवाद गरे, दार्चुलामा गएर हाम्रो हवाई क्षेत्र उल्लङ्घन गरियो, भारतीय हेलिकप्टर उडेको भनेर सुरक्षाका व्यक्तिहरू रहेको हेलिकप्टर उड्यो भनेर समाचार माध्यमले लेखे, अनि सद्भाव भयङ्कर राम्रो भयो भनेको परिणाम त्यस्तो हुन्छ त।
6: पुराना नेताहरूले जो 36 वर्षदेखि शासन गरिरहेको थिए नि, उनीहरूले चाहिँ राष्ट्रपाका नेताहरूको स्वाभिमानमाथि प्रश्न नउठाउँदा हुन्छ भनेर तपाईँहरूलाई त च्यालेन्जै दिएछन् त।
7: यो यस्तो यस्तो चुनौतीको यस्तो कुराको व्यवहारबाट चुनौती दिनु राम्रो। अब प्रश्न कहाँ उठाछ त
6: पुराना नेताहरूको,
7: प्रश्न कहाँ,
6: शैली हेर्नुहोस्, पद्धति हेर्नुहोस्, उनीहरूले गर्ने व्यवहार हेर्नुहोस्,
7: नयाँको हेर्नुहोस् न त के छ के छ। तपाईँ आरोप लागेको कुरा गर्नुहुन्छ भने होइन, 4 महिना मात्र भयो नि त्यो राजधानी छपाईको काण्ड हेर्नुहोस् त। राजधानी छपाई जर्मनी र फ्रान्सेली कम्पनी मध्ये फ्रान्सेली कम्पनीलाई दिनैपर्छ भनेर रातारात अख्तियारको प्रमुखदेखि लिएर सारालाई ल्याएर थुनेर सर्वोच्च अदालतमा हस्तक्षेप गरेर त्यहाँका अनि सर्वोच्च, अहिले त कतिसम्म तथ्य बाहिर आइसक्यो भने सर्वोच्च अदालतबाट रातारात फाइल प्रधानमन्त्री कार्यालयमा झिकाइयो, स्वतन्त्र न्यायपालिकामा रहेको फाइल प्रधानमन्त्री कार्यालयमा झिकाउनु पाइन्छ, संवैधानिक निकायका प्रमुखहरू स्वतन्त्र निकायले कोठामा ल्याएर त मुद्दा चला नचला भन्न पाइन्छ पाइन्छ। यदि कुनै व्यक्तिले भ्रष्टाचार गरेको छ भने तथ्यको आधारमा निजलाई त सम्बन्धित निकायहरू छन् नि त्यहाँबाट अनुसन्धान हुनु पर्यो नि। अहिले अहिले
6: त्यसको घरिमा त संवैधानिक निकायमा बस्ने पदाधिकारीहरूले नि राख्नु पर्ला नि त, प्रधानमन्त्रीले बोलाउने बित्तिकै लुरु लुरु जाने अनि पछि गुनासो गरेर हुन्छ र।
7: त्यो सम्बन्धित व्यक्तिलाई तैँले बोलाएर किन गइस् भनेर निजको पनि होला जिम्मेवारी होइन, तर त्यो जो मान्छे सबभन्दा ठुलो अधिकार लिएर बसिया छ नि, डन्डा लिएर बसिया छ नि, अनि अर्को लुरु लुरु आउने हुनाले मैले डन्डा चलाएर ल्याएँ भन्न मिल्छ। कतिपय व्यवसायीलाई संविधान र कानुन केही पनि हामी मान्दैन, मेरो हुकुमी तन्त्र हो, म जे जे भन्छु त्यो अनुसार गर भन्नु मिल्छ। त्यसमा किन लोकतन्त्र भन्ने त सबभन्दा ठुलो सुशासनको कुरा गरे होइन उहाँहरूले, मैले अघि फ्रान्सेली जर्मन कम्पनीको तपाईँले पुरा गर्नै दिनु भएन, यस्तो महत्त्वपूर्ण कुरा, त्यो फ्रान्सेली कम्पनीलाई त्यो दिनुको लागि अन्तमा परराष्ट्र मन्त्रीले हस्तक्षेप गरेर जर्मन कम्पनीको राजदूतलाई त्यहाँ बोलाएर कति घन्टा राखेर रा। जो एउटा कहाँ कूटनीतिक मर्यादा विपरीत हुन्छ, त्यसपछि गएर उहाँ पनि जर्मन सरकारले नेपाली राजदूतलाई बोलाएर रा, विरोध गरेर ठुलो दबाब आएपछि परराष्ट्र मन्त्रीले नै त्यसमा हस्तक्षेप गरेर चासो राखेर त्यो रोक्यो भन्ने हामीले सुन्यौँ पढ्यौँ। त्यसपछि जुन फ्रान्सेल कम्पनीलाई दिनै पर्नेछ भने यदि त्यो स्वार्थ छ कि छैन भन्ने कुरा मैले भने, निजलाई त्यो कम्पनीलाई राष्ट्रिय परिचय पत्र सम्बन्धमा बिना प्रतिस्पर्धा एकाधिको सुन्नु होला नि, अनि के हो व्यवहार भने के हो। अनि परराष्ट्रनीतिमा नेपालको स्वतन्त्र परराष्ट्रनीतिको संविधान धारा 51 हेरौँ त, हामी संयुक्त राष्ट्रको बडापत्र, असङ्गता, पञ्चशील र नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर विश्व शान्तिका मान्यतालाई समेत ध्यानमा राखेर स्वतन्त्र परराष्ट्रनीति हुनेछ भने, अनि यो स्वतन्त्र परराष्ट्रनीति भने गोप्य रूपमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकारलाई अर्का देशमा पठाएर त्यो पनि सुरक्षाकर्मी त्यहाँका गुप्तसँग भेटाएर स्वतन्त्र परराष्ट्रनीति कायम हुन्छ। मैले भन्नु खोजेको के हो भने उहाँहरूले 4 महिनामा 1 वर्षसम्म पनि नगर्न सक्नुहुन्छ, ठिक छ, तर यस्ता गलत काम किन गर्ने भने, मेरो किन गर्ने गलत काम, अब नयाँ तन्नेरी मात्र चाहिन्छ भन्नुभयो होइन, उहाँले जताततै भन्नुभयो नि त, पर्यटन क्षेत्र भनेको यस्तो क्षेत्र हो, अब तपाईँ मलाई म भन्दा तपाईँलाई अझ बढी थाहा होला, जहाँ मान्छे एकदम जवान, बढी फुर्तिला, बढी एकदम ह्यान्डल गर्न सक्ने, बढी काममा घुटिन सक्ने त्यस्ता चाहिने ठाउँ हो पर्यटन क्षेत्र भनेको।
6: पर्यटन
7: त्यही भएर त भन्दैछु नि त, त्यो भनेको 22 वटा पनि त्यसमा पर्छ, कति वर्षकालाई नियुक्त गरेर त्यहाँ तल भएका योग्यताका मान्छेलाई मिचेर कति गरेर रे झन्नै 80 वर्ष पुग्नु लाग्यो, अनि के हो, अनि जान्नेलाई छान्ने भने, अब म कर्मचारीको कुरा गर्छु, कुनै पनि देश एउटा निश्चित शक्ति निश्चित पद्धति प्रणालीमा अडेको हुन्छ, त्यसका दुईवटा शक्ति हुन्छन्, मैले पहिले पनि तपाईँलाई भनेको छु, एउटा एक कडा शक्ति होइन, एउटा नरम शक्ति त्यसलाई सौम्य शक्ति पनि भनिन्छ. जस्तो तपाईँले मैले अन्तर्वार्ता लिनुभएको छ, हाम्रा चलचित्र, हाम्रो बौद्धिक सम्पत्ति, हाम्रो भाषा, संस्कृति, कला, हाम्रा जीवन पद्धति, ती हाम्रा नरम शक्ति हुन् जसको आधारमा हाम्रो समाजको विशिष्टता हुन्छ, हाम्रो भाषा, हाम्रो पहिरन आदि कुराहरू. अनि अर्को कडा शक्तिमा सेना, प्रहरीहरू, लडाकु जहाज, बम आदि इत्यादि पर्छन् होइन. त्यो नरम शक्ति र कडा शक्तिको दुईटाको संयोजनबाट मात्रै त्यो देश बलियो हुन्छ र टिक्छ. यदि एउटा शक्तिलाई हटाइदियो भने अर्को शक्ति रहनै सक्दैन. अब अहिले त्यसभित्र के पनि पर्छ, हाम्रो बलियो शक्तिभित्र प्रशासन पनि पर्छ, कर्मचारी प्रशासन. कर्मचारी प्रशासनमा अहिले तपाईँले सुन्दै हामीले सुन्यौँ, अब सचिवहरूको दरबन्दी घटाइदिने, कतिपय ससचिव हटाइदिने, कर्मचारीलाई हटाइदिने, ती सचिव ती कर्मचारीले जुन आफ्नो जीवनमा लामो अनुभव गरेका छन्, जो प्रतिस्पर्धाबाट आएका हुन्, जान्ने र छान्ने भने त अघि तपाईँले भने, म यहीँ जवाफ दिन्छु,
6: मेरिटोक्रेसीलाई आधार मान्ने,
7: तिनीहरू जान्ने भएर नै छानेका हुन्, परीक्षाबाट, लोकसेवाबाट आएका हुन् ती कर्मचारी. ती कर्मचारीको माथिल्लो जुन अनुभव आउनुमा पुगे, त्यहाँ आउँदाखेरि राज्यले उनीहरूलाई तालिम, प्रशिक्षण, भ्रमण अनेक गरेर त्यहाँ करोडौँ लगानी गरेको हुन्छ. अब प्रशासन यन्त्रको त्यस्तो एउटा महत्त्वपूर्ण अनुभव प्राप्त जनशक्तिलाई हटाइदिने भनेको के हो, राज्यलाई कमजोर गर्ने हो. जसरी मातृकाले 7 सालपछि त्यति बेला सैन्य शक्ति जसको बलियो हुन्छ उही राज्य बलियो हुन्थ्यो र नेपाल दक्षिण एसियामा त्यो देशकोणबाट बलियै देश थियो त्यति बेला. तर विदेशीको इसारामा सबभन्दा पहिले सेनामाथि प्रहार गरियो र घटाइयो.
6: पछिले सुधारको थालनी त गर्नुभएको छ नि होइन?
7: सुधार भने के सुधार?
6: कर्मचारी तन्त्रमै
7: कर्मचारीलाई निकालेर मात्र सुधार,
6: राजनीतिकरण बन्द गर्ने,
7: राजनीतिकरण
6: हरेक क्षेत्रमा राजनीति भएको छ.
7: कर्मचारीहरू जो
6: चाहिँ भएर बिग्रिएको छ,
7: कर्मचारी जो छानेका थिए तिनीहरू अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कर्मचारीलाई निकालेर सचिव स्तरका, मन्त्री स्तरका, सल्लाहकारको फौज भर्ती गरे जस्ता हुन् र ती कर्मचारी? लोकसेवा आयोगबाट परीक्षा दिएर प्रतिस्पर्धाबाट आएका हुन्. अहिले जसरी 1500 कि कतिले निकालेर अनि
6: आफ्ना राजनैतिक नीतिहरू सबै खारेज,
7: अनि त्यो अनि त्यो खारेज गरेर आफूलाई मन परेका मान्छे जसरी भर्ती गरिँदैछ नि त्यसरी गरेर आएका हुन् ती कर्मचारी. अनि त्यो कर्मचारीको मुख्य कुरा त्यो होइन,
6: प्रतिस्पर्धाबाट गर्नुभएको छ उहाँहरूले. उहाँहरूको बटम लाइन नै मेरिटोक्रेसी,
7: तपाईँले
6: पद्धति, पारदर्शिता, इमान्दारी, उत्कृष्टता,
7: त्यो भनाए भन् हेर्नुहोस् भन्ने कुरा त जे भने पनि भन्नु. मैले तपाईँलाई भने नि तपाईँले अहिले नियुक्त भएका धेरै कतिपय ठाउँहरूमा एक नम्बरमा प्रतिस्पर्धामा आएको मान्छेलाई हटाएर 3 नम्बरमा ल्याएको समाचार त हेर्नुभयो होला नि. तपाईँ आफै समाचार निर्माता हुनुहुन्छ, तपाईँलाई झन् थाहा होला नि. त्यो गरिदिए त राम्रो हुन्थ्यो नि. एउटा कुरा, दोस्रो,
6: योग्यतालाई आधार बनाउनु भयो, वरियता मात्रै ख्याल गर्नु भएन. जस्तो सर्वोच्च अदालतमै चौथो नम्बरको
7: होइन परीक्षा दिएर
6: डाक्टर मनोज कुमार शर्मा,
7: तपाईँले परीक्षा दिएर छानिएका व्यक्तिको कुरा गर्दैछ. जो व्यक्ति छनौटमा उसलाई विभिन्न प्राप्ताङ्क दिँदा 1 नम्बरमा छ, उसलाई हटाएर 3 नम्बरको ल्याउँदा अनि योग्यताले छानिएको भन्ने तर्क नगर्नुहोस् न. एउटा कुरा. दोस्रो, कुनै पनि प्रणाली हुन्छ जस्तो प्रहरी, प्रशासन, सेना, अदालत भनेका कस्ता प्रणाली हुन् भने ती एउटा निकै नै कडा मूल्य मान्यताबाट अगाडि बढ्छन्. त्यहाँ वरियतामा जो व्यक्ति अगाडि छ नि त्यो व्यक्ति पनि धेरै लामो समयको अनुभवबाट, धेरै तालिमबाट त्यहाँ पुगेको हुन्छ.
6: चेन अफ कमान्ड
7: त्यो त्यो व्यक्तिलाई त्यहाँबाट हटाइदिएपछि त्योभन्दा मुनिका 2-3 तह तलका मान्छे ल्याउनु भयो भने के हुन्छ? त्यसको आदेश त्योभन्दा अगाडि जो मान्छे थियो उनीहरूले पालना गर्दैनन्, अरूले पनि पालना नगर्ने स्थिति आउँछ. अहिले जस्तो उदाहरणको लागि म राष्ट्रिय स्वतन्त्र पार्टीकै कुरा गर्छु ल. अहिले तुरुन्तै केही 1 वर्षपछि बालेन्द्रजीलाई, रवि लामे छानेजी र उहाँहरूका जो अहिले वरियतामा अगाडि छन् नि, ती व्यक्तिहरूलाई 6-7 तहमा राखिदिएर अरू मान्छेलाई ल्यायो भने उहाँहरूले कस्तो महसुस गर्नुहुन्छ राजनीतिमा? म प्रहरी, प्रशासन, अदालतको त कोही छोडिदिनुहोस्, कस्तो महसुस हुन्छ? अनि अहिले स्वतन्त्र न्यायपालिकाको जुन तपाईँले प्रसङ्गको कुरा गर्नुभयो, त्यहाँ 3 जना न्यायाधीशको विरुद्धमा हामी महाभियोग ल्याउँछौँ न त राजीनामा दिनुहोस् भन्ने, यो स्वतन्त्र न्यायपालिकामाथिको प्रहार हो. यो मिल्दैन यस्तो प्रणाली गर्न. अनि उहाँहरूलाई रातारात त्यहाँका कागजपत्र हामीलाई देऊ, हामीले जे जे भन्छौँ त्यो त फैसला गर, अदालतलाई त्यो भन्ने हो र कार्यपालिकाले? अनि त्यो भनेको नमानेपछि तिमी राजीनामा देऊ, तिमीलाई महाभियोग ल्याउँछौ भन्ने भनेको यही हो त सुशासन. उहाँले त्यही लेखे हुन्थ्यो नि त.
6: अन्तर्राष्ट्रिय संस्थाहरूले पनि यसलाई दावी गरिरहेछन् तर पुष्टि त गर्न सकेका छैन नि. फेरि महाभियोग लगाउँछौँ भन्ने कुरा
7: होइन, मैले समाचार माध्यममा आएको कुरा उहाँहरूले खण्डन पनि त गर्नुभएको छ नि. सर्वोच्च अदालतको एकजना न्यायाधीशले नै बोल्नुभयो नि त, के न्यायाधीशलाई राजीनामा दिएको धम्की दिएर कहाँ अनि स्वतन्त्र न्यायपालिका हुन्छ भनेर एकजना न्यायाधीशले नै बोलेको सुने त मैले. त्यो 3 जना निकालिएका मध्ये जसको एकजनाको
6: कायम प्रधान न्यायाधीश हुनुहुन्थ्यो सपना प्रधान मल्ल,
7: तपाईँले
6: उहाँले क्लियर कट भन्नुभएको छ त, अनि सार्वजनिक रूपमै भन्नुभएको छ.
7: अनि सरकारले यदि त्यो भित्रबाट षड्यन्त्र गरेको छैन भने खण्डन गरेको खै त, न्यायाधीशले नै त्यो बोलिसकेपछि खण्डन आउनु पर्थ्यो होइन र खै त?
6: डक्टर राहुल, अहिले जे भइरहेछ नि ठिकै भइरहेछ कि अपरिपक्व निर्णय भइरहेछ? प्रत्येक निर्णयमा
7: म कुनै यो सरकारलाई आँखा चिम्लेर विरोधको लागि यो सरकारले नराम्रो गरेको छ म त्यस्तो भाषा प्रयोग गर्दिन नि म त यो सरकारले गरेका कामहरू मध्ये
6: यो सरकारले गरेका काम सुकुम्बासी बस्ती हटाउने काम जो वर्षायाममा अहिले अलपत्र पर्थ्यो बाढी पस्थ्यो घरमा त्यसबाट मुक्त भएको छन् सुकुम्बासीहरूलाई झुपडीबाट होल्डिङ सेन्टरतिर अपार्टमेन्टतिर लगाएको छ बालेन सरकारले अनि अर्कोतिर आशाहरू धेरै जगाएको छ बजेटदेखि लिएर सबैतिर प्राथमिकीकरण गराएको छ
7: सुकुम्बासीलाई बाढी पस्ने ठाउँबाट हामी हटाउँछौँ भनेर त्यतिखेर देख्नुभयो बाढी पसेको त्यो आश्रय स्थलमा देख्नुभयो होला नि एक कुनै पनि जनताप्रति उत्तरदायी सरकारले चाहे अहिलेको सरकार होस् चाहे विगत भोलि आउने सरकार होस् त्यसले दुईवटा काम उसको प्रमुख काम हुन्छ एक देशको भौगोलिक अखण्डता सीमाको रक्षा गर्नु दुई विपन्न कमजोर बलियालाई त त्यति सुरक्षा चाहिँदैन सुरक्षा त सबैलाई दिनुपर्छ उनीहरूको विशेष सुरक्षा गर्नु सरकारको दुईवटा प्रमुख दायित्व हो राज्यको विकास नै त्यस कारणले भएको छ न सीमाको सुरक्षा ती सुकुम्बासी भनेर जो भनिएका छन् नि उनीहरूले सार्वजनिक जग्गा मिच्नुपर्छ बस्नु पाउनुपर्छ मेरो भनाइ होइन तर उनीहरूलाई त्यहाँबाट निकाल्नुभन्दा अगाडि सरकार त पाँच वर्षको लागि थियो नि त त्यहाँ वास्तविक सुकुम्बासी को हो को होइन यदि जनताप्रति उत्तरदायी सरकार हो उसले त्यो गर्थ्यो पहिले हटाउनुभन्दा अगाडि अनि जो वास्तविक सुकुम्बासी छन् उनीहरूको वैकल्पिक व्यवस्था गर्थ्यो उनीहरूलाई बस्ने वैकल्पिक व्यवस्था गर्थ्यो र जो वास्तविक सुकुम्बासी होइनन् अनि तर घर जग्गा भएकाहरूलाई आफ्नो घर जाऊ भन्थ्यो गर्यो अनि उनीहरूलाई बाढीबाट जोगाउने भन्यो कहाँ लिएर राखेछ मैले त्यो दृश्य देखेपछि मेरो मनभित्र कटक्क काट्यो बिचराहरूको त्यो बचेको लुगा सामान पनि पानीमा डुबेको मैले देखेँ अब हुँदा हुँदा अहिले आएर मैले आश्चर्यको कुरा सुने नेपालको संविधान विपरीतको कुरा नेपालको संविधानले तपाईँ हामी जसलाई पनि देशको जुनसुकै भागमा पनि बसोबास गर्ने जीविकोपार्जन गर्ने अधिकार दिन्छ त्यो अथ कसैले अतिभङ्ग गर्न सक्दैन अब तिम्रो नागरिकता हेर्छौ तिमी कुन जिल्लामा नागरिकताले चाहिँ त्यहीँ जाउरे यो के प्रणाली आउँदैछ यो अनि यही हो त अब यो काम तपाईँले भनेको हो भने अब यो यस्तो मैले भनिहालेँ एक अब दोस्रो तपाईँले
6: तर उहाँले लाल पूर्जा दिएर 25,000 रुपियाँ दिएर व्यवस्थापन गर्न त राम्रै हो नि फेरि
7: 25,000 मान्छेको जीवन गुजारा चल्छ तपाईँ अहिले यहाँ काम गर्दै हुनुहुन्छ नि 25,000 नभनौँ तपाईँलाई 50,000 दिएर जतासुकै जानुहोस् भने तपाईँलाई कस्तो लाग्ला अर्थात् बालेन्द्रजीलाई तपाईँलाई मैले 3,00,000 दिएँ तपाईँ जहाँसुकै जानुहोस् भने उहाँलाई कस्तो मन लाग्ला आयथा रविजीलाई त्यस्तो भन्न पाइन्छ 25,000 दिएर कुनै मान्छेलाई बेदखली गरेर जहाँसुकै जाऊ तिमी यो ठाउँमा बस्न पाउँदैन भन्न पाइन्छ त्यस्तो हो र यो प्रणाली त्यसै ल्या हो र उहाँहरू त अहिले आउनुभयो हामीले त लडेर जेल नेल खाएर उहाँहरूलाई आज यो दल गठन गर्ने अधिकार दिलाउने पुस्ताका मान्छे हौ हामी त्यस्तो गर्नलाई ल्या हो र यो प्रणाली 8 वर्ष लगाएर संविधान बनेको त कि उहाँले संविधान खारिज गरिसक्नुभयो संविधान खारिज गरेर घोषणा गर्नुहोस् न त संविधान त्यही संविधान त सरकार बन्ने अनि सल्लाहकारको फौज त्यहाँ बनाउने कर्मचारीलाई निकालिदिने अनुभव जसमाथि लागू भएको त्यत्रो लगानी भएको छ संविधानले नचिन्ने कानुनले नचिन्ने मान्छेले कहिले विदेशमा गएर गुप्त भेटघाट गर्ने कहिले अमेरिका पठाएको अर्को कुन मन्त्रीले म अमेरिका पठाएर कर्मचारी पठाएर पठायो भन्ने सुन्छु हो यस्तो कुराहरू उहाँहरूका बाचा अनुरूप हो भन्न मिल्दैन यस्ता काम बन्द गर्नुहोस्
6: उहाँहरूको बटम लाइन भने त सुशासन भ्रष्टाचार नियन्त्रण अनि विकास र समृद्धि हो नि त
7: अनि अघि मैले
6: पथमा त अग्रसर हुनुहुन्छ है
7: अनि अघि मैले भनेको कुरा सुशासन अन्तर्गतको आएको नि त तपाईँलाई कस्तो लाग्छ अनि त्यो भ्रष्टाचार नियन्त्रण अघि मैले फ्रेन्च कम्पनीको कुरा गरेँ नि
6: अनि उहाँहरूले भ्रष्टाचारीमाथि लिएको एक्सन तपाईँलाई कस्तो लाग्छ
7: होइन ती एक्सन पनि अहिले लिएका होइनन् तपाईँलाई सम्झना होला दुई तिनवटा तिन चारवटा कुराहरू अहिले त्यही कसैलाई अब अख्तियारलाई जबरजस्ती बोलाएर अख्तियारलाई जबरजस्ती बोलाएको कुरा पनि टिकिया छैन नि यदि उहाँहरूले प्रक्रिया पुर्याएको भए तथ्य पुर्याएको भए उहाँहरूले पक्रेको मान्छे मलाई लाग्छ 2-4 भए कोही पनि छैन अहिले कारागारमा त्यसले के देखाउँछ उहाँहरूले प्रक्रिया मिच्नु भएको छ कानुन मिच्नु भएको छ मर्यादा मिच्नु भएको छ तथ्य बिना पक्रिनु भएको छ भने देखेको देखेन तथ्य सत्य त्यो प्रमाणित पुष्टि भएको भए त छुट्थ्यो त छुट्थे एक जुन भ्रष्टाचारको कारवाहीको तपाईँले प्रश्न गर्नुभयो केही मात्रै कुराहरू अरू त विगतदेखिकै मुद्दा हुन्थे यति कुरा पनि थाहा पाऊ हामी
6: उहाँहरूले अहिले सम्पत्ति छानबिन गर्ने 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको आयोगै गठन गर्नुभएको छ त
7: यो सम्पत्ति छानबिनको कुरा म तपाईँलाई स्मरण गरौँ है तपाईँलाई पनि थाहा नै होला अब मैले त बुझाइसकेँ सम्पत्ति विवरण मेरो अस्ति नै बुझाइसकेँ त्यो सम्पत्ति विवरण माग गर्ने कुरा नेपालको संविधानले व्यक्तिको आय आर्जन सम्पत्ति अनअतिक्रम्य छ। त्यो कुनै पनि व्यक्तिलाई कसैले अनाधिकृत रूपमा नेपालको संविधानले नचिन्ने नजान्ने त्यस्तो संस्थाले माग्न पाइँदैन भनेर मुद्दा परेर सर्वोच्च अदालतले रोकेर अहिले सम्पत्ति छान्ने नायकले चुप लागेर बस्नुपर्ने कुरा तपाईँलाई थाहा होला नि। अनि सरकारले कतिको संविधान कतिको सुशासन भनेको सबभन्दा पहिलो कुरा के हो भने म कानुनको विद्यार्थीको हैसियतले तपाईँलाई भन्दैछु, संसार पनि मैले हेरेको छु, सुशासन भनेको सबभन्दा पहिली जो व्यक्तिहरू शासन चलाउँछन् नि उनीहरूले कानुन मान्नुपर्छ। कानुनको अगाडि सबै समान छन्, चाहे राष्ट्रपति हुनुहोस्, चाहे प्रधानमन्त्री हुनुहोस्, चाहे तपाईँ, चाहे म, चाहे अहिले सडकमा हिँड्दै गरेको सामान्य व्यक्ति हो, कानुनको अगाडि सबै समान छन् भन्ने मान्यतालाई सबभन्दा शक्तिशाली मान्छेले सबभन्दा पहिले अङ्गीकार गर्नुपर्छ। अनि उहाँले संविधान त्यो सम्पत्ति छानबिन आयोग बनाउनु भयो नि, त्यो त संविधानको मान्यता अनुकूलै रहेनछ त, रोकिदियो अदालतले, देख्नु भएन। अनि एउटा कुरा अर्को यसै प्रश्न म तपाईँलाई एउटा महत्त्वपूर्ण कुरा भन्छु, नरोक्नु है त, यो सहकारी ठगी प्रकरणमा अनि कुरा भयो, उहाँहरूको सभापतिलाई पनि आरोप छ, त्यो अदालतमा चलिरहेछ, त्यता म जान्न। यही प्रसङ्गमा एउटा जेबी राई भन्नेको नाउँ के गितेन्द्र बाबु राईको नाउँ खुब चर्चा भयो, जसले करोड होइन अरबौँ ठगी गरेको छ भन्ने कुरा आयो। र त्यति बेला रवि लामिछाने जति बेला गृहमन्त्री आउनु भएको थियो, मैले उहाँको त्यति बेला सुनेको थिएँ, हामीले मलेसियाको मन्त्रीसँग कुरा गरेका छौँ, हामी एकदम ल्याउँछौँ खोज्छौँ भनेर उहाँहरूले भन्नुभएको थियो होइन। शेरबहादुर देउबाजीको सम्पत्ति छानबिनको सन्दर्भमा उहाँको घरमा आगो लगाएर के भेट्यो के भेट्यो र छानबिन गर्छौँ भन्नेमा अन्तर्राष्ट्रिय प्रहरी जसलाई इन्टरपोल भनिन्छ छोटकरीमा, त्यसलाई एकचोटि होइन दुई दुईचोटि उहाँले पत्राचार गर्नुभयो, तर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले के भन्यो, दुइटै कुरा अस्वीकार गरिदियो। अनि उहाँहरूले जुन अन्तर्राष्ट्रिय प्रहरी सङ्घ जस्तो पत्राचार गर्ने जे कुरा हातमा जानुभएको थियो नि, कति सतही रहेछ, नेपालको बाह्य छवि के भयो, कस्ता शासक रहेछन् भने भयो। एक अझै यसैसँग जोड्छु, शेरबहादुर देउबा जतिको मान्छे होला, उहाँको कमी कमजोरी होला, त्यो भयो भने त्यो कारवाही गर्न सक्नुहुन्छ उहाँहरू, मेरो त्यसमा केही छैन, उहाँलाई एकचोटि होइन दुई दुईचोटि इन्टरपोल लगाएर पक्रिनु खोज्ने, अनि जीवी राईलाई खोजेको खै खै जीवी राईको त प्रमाणित कुरा छ, अरबौँ रुपियाँ ठगी गरेको भन्ने कुरा अदालतमा जताततै यत्र तत्र सर्वत्र छ। शेरबहादुर देउबाजीको उनी के जलेको देख्यो के देख्यो, त्यहाँ खरानी आयो के आयो, त्यहाँ खोज्नुपर्ने भन्ने छ, तर जीवी राईको त प्रमाणित छ भन्ने छ नि त।
6: रवि लामिछाने, जीवी राई, छविलाल जोशी लगायतका व्यक्तिहरूको सम्पत्ति शुद्धिकरण जसरी आकर्षित गर्न खोज्दै थिए नि सङ्गठित अपराधमा, त्यो सबै खारेजै भइसक्यो त।
7: म त्यहाँ
6: मानवाधिकार कार्यालय मार्फत
7: त्यो त मानवाधिकारको त्यो कुरा गऱ्यो भने फेरि उहाँहरूलाई बुरुको उफ्रिनुहुन्छ, मलाई धेरै रिस उठ्ला, किनभने उहाँहरूलाई तथ्यको सामना गर्न सक्ने क्षमता नै देख्दैन म क्या। तपाईँले मलाई जतिसुकै भन्नुहोस् न, म तथ्यसँग ढङ्गले जवाब दिन्छु, गाली गरिदिनु नि, तर उहाँहरू जब तथ्य भने नि बुर्लुक उफ्रेर झन्नै मुर्छा हुन लागे जस्तो।

0: स्वतन्त्र अखण्डता सुशासनको बाटोमा जानुपर्छ भनेर त म त लडेर त पार्टीबाटै निकालिहाल्छ, तपाईँले मलाई प्रश्न गर्नै मिल्दैन नि, त्यो त उहाँसँग सोध्नुहोस् न।
1: तपाईँ फड्के किनाराको साक्षी त हुनुभयो नि त,
0: साक्षी कसरी साक्षी,
1: एउटै दलमा भइसकेपछि त्यसको जिम्मेवारी
0: दलबाट
1: जस अपजस लिनु परेन,
0: दलबाट लिनु, दलले निकाले होइन मलाई लडेर सङ्घर्ष गरेर, तपाईँ त देख्नुहुन्न
1: ननिकालुन्जेल त त्यही दलमा हुनुहुन्थ्यो,
0: ननिकालुन्जेल मैले त्यो
1: अध्यक्ष नै हुनुहुन्थ्यो,
0: मैले आज उठाएँ होइन उपाध्यक्ष भएर बोलेको होइन भनेको होइन, अनि के छोप्नु मिल्छ र त्यसलाई, त्यता नजानुहोस् न, अहिलेको त अहिलेको सरकारले ल भइगयो अरे ल मै थिएँ अरे एकछिन ल गरेन अरे, त्यही नगरेर त जनताले ठुलो बहुमत दिएर गर भनेको, अनि विगतकाले गरेका थिएन मलाई किन भन्नुहोस् भन्नु पाइन्छ, विगतको कुनै मान्छेले म एउटा
1: सबै भनिरहेछन् त, 36 वर्ष देश लुट्ने खानु खाने भ्रष्टाचारीहरूले अहिले औँला ठड्याउनु मिल्छ, यो सरकार भने कति महिना भयो, 4 महिना भयो जम्मा जम्मी, 5 वर्षको लागि म्यान्डेट पाएका छौँ हामीले, अहिले हतार गर्नु पर्दैन भन्ने उहाँहरू हुनुहुन्छ त,
0: यो हतार र 36 वर्ष कसले के गर्यो भन्ने प्रसङ्गसँग जनतालाई अल्म ल्याएर आफूले अनि कामलो ओढेर अनि भित्र बसेर घिउ खाने हो र, यो त विगतमा कुनै मान्छेले नमान्नुहोस्, एउटा अलि अप्ठ्यारो शब्द प्रयोग गरौँ, कसैको भण्डार फोडेर 1 करोड चोरी गरे रहेछ अरे, विगतमा फलानाले 1 करोड चोरी गरेका थियौँ, मैले 1 करोड चोरी गर्न नपाउनु, यस्ता तर्क दिने पनि कुनै विवेकशील मान्छे हुन्छ नि त, त्यस्तो तर्क कसले दिन्छ भने ती जस्तो महाठग र मूर्ख कोही पनि हुन सक्दैन, त्यस्तो तर्क गर्न मिल्छ र, हिजोको गृहमन्त्री कसैले भुटानी शरणार्थी काण्ड गराएको थियो, अब म रोहिङ्गा शरणार्थी काण्ड गर्छु भन्ने, त्यसो भए सबै रोहिङ्गाले यहाँ ल्याएर त्यहाँ रोहिङ्गा पनि छन् भन्ने आइसक्यो,
1: उहाँहरूले त ती काण्डहरूको उत्खनन गरेर कारवाही गर्ने
0: गर्नु,
1: सबै काण्डहरूको फाइल खोल्ने
0: गर्नु
1: सक्नुभयो त,
0: कसले नै
1: एक्सन पनि लिइरहनु भएको छ त,
0: एक्सन मैले भने त एक्सनमा त्यो जुन कारवाहीको कुरा, कारवाही केही चाहिँ पहिलेदेखिका छन् धेरै जस्तो, 2-4 वटा अहिलेका छन्, अनि त्यसमा कारवाही जे विषयमा जसरी गर्ने भनेको छ त्यो कारवाही गर्नुहोस्, त्यो गरे राम्रै हुन्छ, तर त्यो कारवाही गर्ने नाममा आफूले त्योभन्दा बढी ज्यादती गर्नु पाइन्छ र भने, तपाईँले त्यो कुरा पनि हेर्नु पऱ्यो नि, अरूलाई चाहिँ राजधानीमा भ्रष्टाचार गरिस् भन्ने, अनि आफू राजधानीमा भयङ्कर ठुलो भ्रष्टाचार गर्न चाँजो बाँझो मिलाएर रातारात सर्वोच्चको फाइल समेत आफ्नो कार्यालय मगाउनु पाइन्छ र भने, मैले तपाईँलाई हर्ती उपदेश दिने यस्तो यस्तो यस्तो यस्तो नगर्नुहोस् व्यभिचार नगर्नुहोस् भन्ने, अनि यो टेलिभिजनबाट बाहिर निस्केपछि सबभन्दा पर्दा व्यभिचार आफूले गर्ने, त्यस्तो मान्छे पनि नैतिक हुन्छ र, त्यस्ता मान्छेले ठुल्ठुला कुरा गरेर जनतालाई झुक्क्याएर सधैँ चटक्कैको भूमिका खेलेर के मान्छेले सधैँ त्यसमा अल्मलिएर बस्छन् भन्ने हुन्छ र,
1: उहाँहरूले काण्डमा जोडिएका व्यक्तिहरूलाई चाहिँ छोड्नु भएको छैन नि त, कारवाही गरिरहनु भएको छ, अनुसन्धान गरिरहनु भएको छ, पक्राउ गरिरहनु भएको छ, त्यसलाई त राम्रो मान्न सक्छु,
0: म एउटा कुरा जोड्छु है यस सम्बन्धमा, तपाईँलाई कोट्याएको मैले भन्न नभ्याएको, सम्पत्ति छानबिनको कुरा, सम्पत्ति छानबिनमा वर्तमानमा सरकारमा रहेकाहरूको छानबिन गर्न नपाइने किन भने, अब म यसै प्रसङ्ग भन्छु, रवि लामी छानेजी पनि हिजो उपप्रधानमन्त्री गृहमन्त्री भए होइन, बालेन्द्र शाहजी काठमाडौँको नगर प्रमुख होइन, यो अहिलेको अर्थमन्त्री योजना आयोगको उपाध्यक्ष होइन नेपाली काङ्ग्रेसको, यस्तो हुन्छ,
1: अनि मन्त्रीहरूले भनिरहेछन् त विगतमा जिम्मेवारी लिएकाहरूको सम्पत्ति छानबिन गर्नलाई कसैले पनि रोकेका छैन भनिरहेछन्,
0: अनि अहिले पदमा भएकाहरूको गर्न पाइँदैन किन भने त, एक दोस्रो म भन्छु, सुकुमासीको अघि प्रसङ्ग आयो होइन, कतिपय 7 मिनट जग्गा मिच्यो भनेर निकाल्यो भनेर, तपाईँलाई त पक्कै मभन्दा धेरै बढी थाहा होला, राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय सांसदहरू पदमा रहेका व्यक्तिहरूले 7 मिनट ठाउँमा जग्गा मिचेर ठुल्ठुला बहल खडा गरिरहेको छ भनेर जताततै आयो, कोही त कारवाही, दुइटा कानुन छ यो देशमा छ, अनि अर्को कुरा भन्छु म, कानुनको यो प्रणालीसँग योग्यता क्षमताको कुरा सुशासनको, अरूले महाधिवेशन गर्दाखेरि यस्तो भयो उस्तो भयो, उहाँहरूले त्यति बेला ठुल्ठुलो स्वरमा भनेको देखेको थिएँ, चितवनमा के भयो अरे, कतिजना मनोनित रे, 158 कति मनोनित रे, 52 हो कति पदाधिकारी रे, अनि निर्वाचित भएको व्यक्तिलाई पनि यो निर्वाचन कमिटीले कति दिनपछि निकालेको रे, अझ निकालेको कति दिनपछि तँ भइस भनेको रे, क्या हो सुशासन भने,
1: त्यत्रो ठुलो
0: पार्टीलाई
1: गरिसक्नु भयो उहाँहरूले,
0: सुन्नुहोस् मैले यो कुरा किन कोट्याएको भने, जब आफै त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिले अरूले यस्तो गर्यो भनेर भन्न पाइँदैन जुन उहाँहरूले भन्ने तर्क गर्नुहुन्छ नि, गरेको कुरा
1: विभिन्न काण्डहरूको उत्खनन गर्न सक्नु भएन,
0: किन गरेन,
1: जस्तो दरबार हत्याकाण्ड, गृहमन्त्री सुदन गुरुङको पहिलो निर्णय अनुसन्धान गर्ने।

0: के भएछ भनेर सन्धान मलाई सुनाउनु त म सुन्न चाहन्छु आज म दुईटा कुराको
1: संसदको रोस्टममा उभिएर गृहमन्त्री सुदन गुरुङले भन्नुभएको छ चाहे निर्मला हत्या प्रकरण होस् चाहे अन्य काण्डहरू होस् जुनसुकै गोप्य रूपमा गुपचुप रूपमा अनुसन्धान भइरहेछ ल सबै कुराहरू बाहिर भन्न जरुरी छैन
0: म अहिले उहाँले गृहमन्त्रीजीले त्यो भनेको कुरालाई म मान्छु माने मैले किनभने सबै कुराहरू यस्तो संवेदनशील विषयमा बाहिर सार्वजनिकमा भन्नुपर्छ भन्ने मैले माग गर्दिनँ त्यो म बुझ्छु अब त्यसो भए आजको तपाईँसँग कुरा गरेको मितिले एक वर्षपछि मलाई बोलाउनु होला नारायणेटी दरबार हत्याकाण्डमा र निर्मलाको बलात्कारपछि हत्या गरिएको प्रकरणमा त्यति बेला वर्तमान सरकारले त्यसका वास्तविक दोषीलाई कारवाही गरेछ परिणाम आएछ भने म त्यति बेला उहाँहरूलाई हार्दिक धन्यवाद दिनेछु म अहिले केही पनि भन्दैन तपाईँले भनिहाल्नुभयो म अहिले
1: केही पार लाग्ने कुरा होइन होइन तपाईँलाई चाहिँ त्यस्तो लाग्दैन
0: म केही पनि
1: किन भन्दा तपाईँले त सुन्नु अनुभव लिइसक्नु
0: भएको छ म त्यसमा
1: तपाईँ सत्ता सञ्चालनको अनुभव लिनु भएको छ मन्त्रालय हाँक्नु भएको छ गृह प्रशासन जस्तो संवेदनशील मन्त्रालय हाँक्नु भएको छ रक्षा मन्त्रालय जस्तो संवेदनशील मन्त्रालय हाँक्नु भएको छ तपाईँलाई त सबै थाहा छ नि त
0: यो सरकार
1: भोगी हुनुहुन्छ
0: यो सरकारले प्रधानमन्त्रीले गृहमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले त्यो पार्टीले हामी नारायणी तेह्र हत्याकाण्ड र निर्मला हत्या प्रकरणका दोषीहरूलाई कारवाही गर्छु भन्दा मैले किन नकारात्मक कुरा गर्ने कारवाही गर्नुहोस् म शुभकामना दिन्छु सफलता प्राप्त होस् तपाईँसँग एक वर्षपछि अन्तर्वार्ता मलाई बोलाउनु होला त्यति बेला तपाईँ र म मिलेर परिणाम के आएछ हेरेर त्यो बेला समीक्षा गरौँला
1: तपाईँहरूले दास ढुङ्गा काण्ड त पर्दाफास गर्न सक्नु भएन मदन भण्डारी जीवराज आश्रित पटक पटक सत्तामा जानुभयो अनि प्रश्न उठाउनु मिल्दैन
0: मिल्छ उठाउनुहोस् न मैले कहाँ मिल्दैन भने उहाँहरूको जुन हत्याकाण्ड भयो हत्या प्रकरण भयो त्यसको उचित को हो दोषी भनेर कारवाही हुन सकेन सकेन त्यो कमजोरी भयो अब उहाँहरू गर्नुहोस् न त मैले कहाँ कुरा उठाउनु पाइँदैन कहिले भनेर सुन्नु भएको छ र उठाउनुहोस् न यसरी
1: तपाईँहरूले चाहिँ लुकाउनु भएको थियो छिपाउनु भएको थियो यस्तो विषयहरूलाई
0: मैले कहिले मैले तपाईँहरू भनेकोलाई मैले छुपाएँ कस्तो कुरा नगर्नुहोस्
1: अघिल्लो सत्ताहरूले
0: कसले सत्ता कसले
1: 2051 सालदेखि
0: किन
1: सत्तामा को को थियो
0: हेर्नुहोस् यदि
1: तपाईँ पनि 2051 सालकै मन्त्री हो
0: होइन म 51-52 त म पर्यटन मन्त्रीले खोज्ने हो र अथवा 52-53 त्रिपन्न के 63 पछि कुरा गर्नु होला 66 गृहमन्त्री थिएँ म त्यति बेला म 6-7 दल सरकारमा थिएँ नेपालमा संविधान बनाउनु पर्ने थियो देश संक्रमणमा थियो शान्ति प्रक्रिया पुरा गर्नु थियो मान्छेलाई भन्न सजिलो
1: मैले तपाईँलाई मात्रै होइन कि तपाईँहरूलाई भनेको त्यति बेलाको राज्य संयन्त्र सरकारलाई भनेको
0: जसले त्यति बेला प्रधानमन्त्री भए जसको हातमा थियो त्यति व्यक्तिलाई सोध्नुहोस् न एकै ठाउँमा हाल्नु मिल्छ दाल र चामल एउटै हो भन्न मिल्दैन नि दालको काम दालले गर्छ चामलको काम चामलले गर्छ अहिले उहाँहरूको शक्तिशाली सरकार छ गर्नुहोस् न त उहाँहरू गरेपछि त म धन्यवाद दिन्छु त भन्छु
1: तपाईँको दल नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमाले बीच पुनः सहकारी नेकपा फेरि पनि भ्युतिँदैछ
0: नेकपा भ्युतिने कुरा
1: विगतको नाटक नौटङ्की होइन भेडा हो अथवा विभिन्न आरोप लिखित आरोप पत्र सबै भुलेर फेरि सत्ता सहकारीमा जुटिसक्नु भयो नि त
0: यो हिजो कुनै बेला रवि लामी छानेजी पनि केपी ओली प्रचण्डको सरकारमा हुनुहुन्थ्यो तपाईँ नबिर्सिनुहोस् कि हुनुहुन्थेन हुनुहुन्थ्यो नि होइन
1: हो प्रधान एवं गृहमन्त्री हुनुहुन्थ्यो
0: हो भन्नुहोस् न हो होइन स्वर्णिम वागले नेपाली काङ्ग्रेसको तर्फबाट योजनाको उपाध्यक्ष हुनुहुन्थ्यो होइन हो
1: बिल्कुल हो
0: के मैले गल्ती भने हो नि विगतमा नेपाल कम्युनिस्ट पार्टी भन्दा त्यहाँ कतिपय गल्ती त्रुटि नहुने काम भयो भनेर हामी जस्ता म मात्र होइन कयौँ व्यक्तिहरूले हामीले त्यसको विरोध गर्यौँ त्यस बापत कतिले निलम्बनमा पर्नु पर्यो कतिले पार्टीबाट निष्कासनमा पर्नु पर्यो म जस्तो मान्छेले होइन अब अहिलेको परिवर्तित स्थितिमा आएर प्रदेश सरकारमा जानुको लागि प्रदेश सरकार त खालि हुन लाग्यो नि त नेपाली काङ्ग्रेस र एमालेको सहकारी भङ्ग भएपछि सरकार विहीन त हुन सक्दैन नि त्यसैले अहिले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको बिचको सहमति भनेको त्यो सरकार गठन गर्नुको लागि मात्रै हो
1: यो निर्णयबाट तपाईँ चाहिँ उत्साहित हुनुहुन्छ नि
0: म उत्साहित पनि छैन म कुनै निराश पनि छैन मैले यसलाई यो जुन
1: तपाईँकै पार्टी छैन सहसंयोजक माधव कुमार नेपाल असन्तुष्ट हुनुहुन्छ
0: त्यो उहाँले नै जवाब दिनु होला
1: उहाँ फायर हुनुहुन्छ
0: उहाँ त्यो के हुनुभयो शब्द तपाईँले जे प्रयोग उहाँसँगै सोध्नुहोस् म यसरी हेर्छु
1: अपमान भयो भनिरहनु भएको छ
0: त्यो उहाँसँगै सोध्नुहोस् न उहाँको कुरा मसँग किन सोध्नुहुन्छ म माधव नेपाल होइन नि त म त भीमराव हो नि त्यसैले
1: तथापि तपाईँकै पार्टीको
0: मेरो पार्टीको हुन्छ त उहाँले कुन प्रसङ्गमा कहाँ के भन्नुभयो उहाँले नै प्रश्न पार्ने हो मैले उहाँले कहाँ के प्रसङ्ग भन्नुभएको छ मैले कसरी बुझ्ने मसँग यो कुरामा न छलफल भएको छ न भेट भएको छ, म प्रदेश सरकारमा जान्छु। प्रदेश सरकार अहिले निर्माण नगरी नहुने अवस्था भएको हुनाले त्यहाँ म उत्साहित तपाईँ हुनुहुन्छ कि हुनुहुन्न भन्नुभयो, म के कसरी हेर्छु यसलाई भने विगतमा भागभन्डा गर्ने मिलेजुली खाने सिद्धान्तहीन गन्तव्यहीन, तपाईँसँग अन्तर्वार्ता तपाईँ यहाँ ऋषि अर्को ऋषिजीसँग अन्तर्वार्ता कतिचोटि मैले भनेको छु, सिद्धान्तहीन विपरीत सिद्धान्त अरूकोसँग गडजोड गर्ने यो कुरा पूर्ण रूपमा गलत हो, गर्नुहुन्न भन्ने मान्यता म अहिले पनि एकदमै स्पष्ट र अडिग छु। तर अहिले अब सिद्धान्त विपरीत भएको त होइन, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको त मार्क्सवाद नै हो, अझ त्यसमा लेनिनवाद थपेका छन् नाम
1: विगतमा पार्टी पटक पटक,
0: तर म भन्छु नि
1: एकबाट अर्कोलाई धोका हुने भइरहेको थियो नि त,
0: म भन्छु
1: स्वर्ग र नर्कको विषय पनि अहिले बिउजिरहेछ,
0: म तपाईँलाई भन्दैछु नि त्यसैले। त्यसकारण प्रदेशमा सरकार गठन गर्नुपर्ने अवस्था आइपरेको हुनाले उहाँले जसरी सहमति गर्नुभएको छ, यो सहमतिले प्रदेश सरकार गठन गर्दा विगतमा भएको कमिसनको खेल कतिपय प्रदेशमा देखियो, जनताले आलोचना गरेका थिए, भागभन्डा अमुक अमुक व्यक्तिको स्वार्थ साधन गर्ने त्यस्तो नहोस्, अब यसबाट नहोस्। र जुन यत्रो निर्वाचनमा कम्युनिस्ट पार्टीले यत्रो ठुलो धक्का खाइसकेपछि कुनै बेला नेकपाले झन्डै दुई तिहाई ल्याएको थियो, ती त आज सपना जस्तो भएका छन्। इतिहासका यस्ता कटु अनुभव हामीले प्राप्त गरिसकेपछि अब जुन अहिलेको परिस्थितिमा सहकार्य गर्ने अवस्था आएको छ, यो सहकार्यले देश र जनताको सर्वोपरि हित, मूल्य मान्यताहरूको रक्षा, स्वच्छ प्रशासन, सुशासनको दिशामा काम गरोस्,
1: यो
0: मेरो कामना हो।
1: अनि प्रचण्ड लगायतका नेताहरूको पुनर्मिलन, अब स्थानीय तहको चुनाव हुँदै प्रदेश सभाको चुनाव हुँदै पार्टी एकतासम्म पुग्छ कि यो बिचमै रोकिन्छ?
0: देशको सर्वोपरि हितमा आज राष्ट्रको स्वाधीनतामाथि जसरी 70 राष्ट्रहरूको कालो छाया कालो बादल मडारिन थालेको छ र कतिपय व्यक्तिहरू विदेशीहरूको अगाडि लम्पसार पर्ने त्यही पुरानै कुसंस्कृतिलाई काँधमा राखेर हिँड्न लागिरहेको हामी एकदमै चित्त नबुझ्ने गरेर त्यो देख्न बाध्य भएका छौँ। भोलि नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमाले चाहे प्रदेशसम्म सहकार्य गर्दा होस् वा भोलि स्थानीय तहमा त्यो सहकार्य विकसित भएर त्यहाँ जाओस् या त्यसपछि त्यो पनि विकसित भएर सङ्घात्मक एकतामा गएको अवस्थामा पनि म दोहोऱ्याएर भन्छु नेपालको सर्वोपरिहित मूल्य मान्यता मर्यादा नेपालको स्वाधीनता स्वाभिमान पार्टीभित्र विधि प्रणाली पद्धति यसलाई अङ्गीकार गयो भने गरेर अगाडि बढ्यो भने विगतका गल्ती कमीहरूलाई महसुस गर्दै त्यसबाट पाठ शिक्षा पाठ लिएर शिक्षा लिएर देशलाई बलियो बनाउने दिशातर्फ त्यो गयो भने म त्यसलाई सकारात्मक पनि ठान्ने छु। त्यो अहिले भइहालेको छैन फेरि, यदि यदि यदि मलाई एक पुरा गर्न दिनुहोस् न, यदि फेरि उस्तै सिद्धान्तहीन गन्तव्यहीन आदर्शहीन स्वार्थपरक गुट उपगुट भ्रष्टाचार यस्तै किसिमको खेलमा रुमल लिने हो भने फेरि त्यसको कुनै अर्थ छैन, त्यसको सहकार्यको पनि कुनै अर्थ हुने छैन, फेरि देश झनै दिन प्रतिदिन जसरी आज एकपछि अर्को अप्ठ्याराहरू चुनौतीहरूबाट गुज्रिन बाध्य भएको छ त्यस्तै हुनेछ, त्यस्तो नहोस् भनेर म कामना गर्न चाहन्छु।
1: डाक्टर रावल, जाँदा जाँदै तपाईँले रासोपाको राष्ट्रियतामाथि प्रश्न उठाइरहँदाखेरि तपाईँकै पार्टीका नेता माधव कुमार नेपालले चाहिँ स्वाभिमानको सन्दर्भमा भन्नुभयो यो देशले सुरक्षा दिन सकेन भने म विदेश जान सक्छु।
0: अब त्यो उहाँले कुन प्रसङ्गमा किन भन्नु, त्यो उहाँलाई बोलाएर सुन्नुहोस् तपाईँ, मैले पनि पत्रिकामा त पढेँ। अर्को त्योभन्दा अगाडि तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियतामाथि प्रश्न उठाउनुभयो, मैले त्यसरी सोलो ढोलो उठाएको छैन, म घटनाको चर्चा गरिरहेको छु। अब नदोहोऱ्याउँ, मैले अघि भनिसकेँ सिमानाको सम्बन्धमा गोप्य भवनको सम्बन्धमा त्यो जर्मन र फ्रेन्च
1: हिजोका दिनमा राजाले राजदरबार छोड्नु पर्दा पनि हाँसी हाँसी निर्मल निवासमा गएर बस्नुभयो, अहिले चाहिँ माधव कुमार नेपालले सुरक्षा पाइएन एउटा गाडी पाइएन भन्दैमा म विदेशै जान्छु मेरो लागि अन्य ठाउँ पनि छ भनिसकेपछि त प्रश्न त उठ्यो नि।
0: प्रश्न यो लोकतन्त्रमा
1: त्यो दुईटा भनाइ उक्तिलाई जोडेर हेरिरहेको छ,
0: यो लोकतन्त्रमा मेरो बारेमा पनि प्रश्न उठाउनु पाइन्छ, तपाईँको बारेमा पनि पाइन्छ, अरूको बारेमा पनि पाइन्छ। तर जब प्रश्न उठ्छ त्यो प्रश्नहरूको उत्तर दिने जिम्मेवारी सम्बन्धित व्यक्तिको हुन्छ। ऋषिजीको बारेमा उठेको प्रश्नको उत्तर भीमरावले दिने होइन, देशको बारेमा उठेको प्रश्नको उत्तर राष्ट्रको स्वाधीनता स्वतन्त्रता यसको रक्षाको बारेमा हामी प्रत्येक नागरिकको अधिकार छ, हामीले बोल्नुपर्छ। तर व्यक्तिले बोलेका गरेका खाएका कुराहरूको उठेको सम्बन्धित व्यक्तिले दिनुपर्छ। तर म के भन्न चाहन्छु भन्दाखेरि कुनै पनि देशभक्त नेपालीले आफ्नो देशको स्वाभिमान, आफ्नो देशको गौरव, आफ्नो राष्ट्रको स्वाधीनता, आफ्नो राष्ट्रको रक्षाको लागि यदि त्यसमा अलिकति पनि नेपालीत्व छ भने निजले त्यो काम गर्नुपर्छ। तपाईँले गर्नुपर्छ, मैले गर्नुपर्छ, सबैले गर्नुपर्छ। त्यसकारण मैले अघि राष्ट्रिय स्वतन्त्र पार्टीका पनि कतिपय गतिविधिहरू, राष्ट्रिय हित, संविधान, मर्यादा, सुशासन, नेपालको दीर्घकालीन हित, उहाँले आफैले भनेका कुरासँग बिमेल खाने भएका हुनाले, मेल खाने नभएका हुनाले मैले त्यो प्रश्न उठाएको हो। म सोलो डोलो कुनै पनि व्यक्तिमाथि त राष्ट्रघाती भइस्, तेरो राष्ट्रियता यस्तो भयो उस्तो भयो भनेर कुनै तथ्यमा नटेकेर त्यत्तिकै घोषा र बोलीमा बोल्नुपर्छ भन्ने मान्यता मेरो होइन।
1: हस्, समय, संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद।
1: हस्, नमस्कार।
0: नमस्कार।

0: जनता जान्न चाहन्छ।
1: टाइटल स्पोन्सर
2: क्यानमा भएको क्यूआर कोड स्क्यान गर्नुहोस् र सुनको बल जित्ने मौका पाउनुहोस्।
3: सपोर्टेड बाइ
4: नस्तरी प्रमिनको
5: स्वदेश FM 93.2 MHz।
1: Boundaries.

0: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293। नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142076704।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानी होइन, अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरमेट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0 74 46 142 र 98 491 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने। सुनसरीको जनजीवन सामान्य बन्दै, दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन। 2027 नयाँ गाडीहरू विद्युतीय बनाउने लक्ष्य। र आइसिसी T20 अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दिपेन्द्रको 1 स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिण क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुधे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुल दङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवाञ्छित गतिविधि रोक्न सबै पक्षले आआफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यस्तै प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपिल गरेका छन्। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने निर्णय गरेको छ। नेपाल चिकित्सक संघ र सरकार बीच 5 बुधे सहमति भएपछि डाक्टरहरूको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरुद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ताले तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 दफा 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मेलित

0: ती 7 दिनभित्र गठन गर्नेछ। साथै सँगसँगै यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीलाई थप सुरक्षित, व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित दीर्घकालीन सुधारका कार्यक्रमलाई पनि तीव्रता दिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति शून्य सहनशीलताको नीति पुनः दोहोऱ्याउँदै मन्त्रालयले कानुनी, नीतिगत तथा प्रशासनिक सुधारलाई एकसाथ अघि बढाएको जनाएको छ। राहदानी विभागले विद्युतीय राहदानी ई पासपोर्टको बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै 1500 वटा राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढेपछि विभागले उत्पादन क्षमता पनि बढाएको हो। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख छ। विभागका अनुसार पछिल्लो एक हप्ता यता विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा बढेको छ। त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भइरहेको छ। विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अरू प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ्दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढिरहेको छ। आउँदा दिनमा सेवाग्राहीको आवश्यकता अनुसार सेवा थप विस्तार गरिने योजना पनि विभागले सार्वजनिक गरेको छ। पछिल्लो समय सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्यालाई 1 महिनाभित्र समाधान गर्ने र 3 महिनाभित्र प्रणालीलाई पूर्ण रूपमा स्थिर बनाउने लक्ष्यसहित आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाएको विभागले जनाएको छ। आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेको बेलामा बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, त्यसै गरी सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ। आज राति पनि कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ सहित वर्षा हुने अनुमान छ। गैराती पनि काठमाडौँ सहित केही ठाउँमा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण सञ्चालक समितिले समिति गठन गर्ने निर्णय गरेको छ। प्राधिकरणका सञ्चालक समितिको हिजो बसेको बैठकले अहिलेको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समय सीमा समिति गठन गरेको सीमासहित समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढाइनेछ। प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा विद्युत जलविद्युत उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढाउने नीति आवश्यक देखिएको छ। घर आएसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधार गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। प्राधिकरणले गृहस्थ उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा विद्युत उपलब्ध गराउने लक्ष्य लिएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको उच्चस्तरीय संवाद काठमाडौँमा सम्पन्न भएको छ। हिजो परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित संवादको उद्देश्य बिमस्टेक सदस्य राष्ट्रहरू बीच जनस्तरको सम्पर्क विस्तार गर्दै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनु रहेको छ। बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिमस्टेकले गरेका उपलब्धि, संस्थागत सुधारका प्रयास तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो। उहाँले शान्तिपूर्ण, समृद्ध र उत्थानशील बङ्गालको क्षेत्र निर्माणका लागि जनस्तरको सम्पर्क, आपसी आबद्धता, व्यापार तथा आर्थिक सहकार्यको विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न 2027 अधिकांश नयाँ दर्ता हुने गाडीहरूलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार 3 पाङ्ग्रे, साना मालवाहक तथा त्यसपछि 2 पाङ्ग्रे गाडीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाडी खरिदमा कर छुट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पुराना पेट्रोल गाडीहरू हटाउन पनि अनुदान दिइनेछ। अहिले दिल्लीमा दर्ता गरिएको भएका गाडीमध्ये झन्डै 5% विद्युतीय छन्। विज्ञहरूले यी नीति प्रदूषण नियन्त्रणका लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएका एपी न्युजले उल्लेख गरेको छ। उपभोक्ताहरूले पनि चार्जिङ सुविधा, ब्याट्रीको क्षमता र लामो दूरीको यात्राका विषयमा चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। आइसिसी T20 अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दिपेन्द्र सिंह एरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र 3रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अङ्कका साथ 3रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा छन् भने पाकिस्तानका साइम अयुब 275 अङ्कका साथ 2रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इन्डिजका रोस्टन चेज पनि एक स्थान सुधार गर्दै 4थो स्थानमा पुगेका छन्। भारतका हार्दिक पाण्ड्या भने 2 स्थान तल झर्दै 5औं स्थानमा रहेका छन्। शीर्ष 10 अलराउन्डरहरूको सूचीमा इङ्ल्यान्डका विल ज्याक्स, अफगानिस्तानका अजमुतल्लाह अमर जाई र मोहम्मद नबी, वेस्ट इन्डिजका जेसन होल्डर तथा पाकिस्तानका मोहम्मद नवाज पनि समावेश छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार र चिकित्सक सङ्घबीच सहमति, आजदेखि अस्पताल खुल्ने, सुनसरीको जनजीवन सामान्य भन्दै। दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा हावारी समेत चल्न सक्ने। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन, 2027 नयाँ गाडीहरू विद्युतीय बनाउने लक्ष्य। र आइसिसी T20 अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार।
2: एल सर्वसुलभ आवास कर्जा।
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणिचूड को काख,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़बाट टाढा,
3: शहरबाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौँको थापाथली क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। थापाथली क्षेत्रमा लामो समयदेखि अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा गएको मंगलबार राति आगलागी भएपछि मन्त्री श्रेष्ठले व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो। आगलागीका कारण स्थानीय बासिन्दाहरूको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठले घटनास्थल पुगेर स्थलगत निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा उहाँले यस्ता अव्यवस्थित तारले जुनसुकै बेला ठूलो दुर्घटना निम्ताउन सक्ने भएकाले समस्या समाधानमा ढिलाइ गर्न नहुने बताउनु भएको छ। मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौँ महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय अघि बढाएको जानकारी दिनुभयो। स्थानीय बासिन्दाहरूले पनि थापाथली सहित राजधानीका अन्य क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बञ्चरी डाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ। मन्त्री तिमिल सिन्हाले बञ्चरी डाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीयले भोग्नु परेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँगको छलफलपछि समस्या समाधान गर्न निर्देशन दिनुभएको हो। सञ्चार मन्त्रालयमा हिजो भएको छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रूपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि सहभागी थिए। छलफलपछि सञ्चार मन्त्री तिमिल सिन्हाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयहरूको गुनासोको सुनवाई, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभयो। साथै फोहोर व्यवस्थापनबारे स्थानीयले उठाउँदै आएका गुनासालाई गम्भीर रूपमा लिनुपर्ने उहाँको भनाइ छ। नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर बीच सांस्कृतिक पर्यटन प्रवर्धनका लागि सम्झौता भएको छ। बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना SDB अन्तर्गत अपि सैपाल तथा कञ्चनजङ्घा पदमार्ग केन्द्रमा राखी सांस्कृतिक प्रदर्शनी प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सम्झौता गरिएको हो। सम्झौता अनुसार दुवै संस्थाले नेपालको सांस्कृतिक सम्पदालाई पर्यटन उत्पादनका रूपमा विकास गर्दै दुर्गम हिमाली गन्तव्यमा पर्यटकको बसाई अवधि लामो बनाउने तथा स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने, अपि साइपाल र कञ्चनजङ्घा पदमार्गका लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास कार्यक्रम सांस्कृतिक संस्थानले कार्यान्वयन साझेदारीका रूपमा सञ्चालन गर्नेछ। र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको ग्रान्ड बोइज होस्टेललाई 1,00,000 रुपियाँ जरिवाना गरेको छ। विभागले हिजो गरेको अनुगमनका क्रममा कैफियत देखिएपछि कुपण्डलमा रहेको ग्रान्ड बोइज होस्टेललाई 1,00,000 रुपियाँ जरिवाना गरिएको हो। उपभोक्ता संरक्षण ऐन 2075 दफा 38 बमोजिमको कसुर गरेको पाइएकाले जरिवाना गरेको विभागले जनाएको छ। यस्तै ललितपुर सादो बाटोको सिद्धिविनायक श्री गणेश स्टोर र काठमाडौँ खरिबोटको कालिन्चोको सप्लायर्सलाई सरकारले तोकेको ग्यास वितरण सम्बन्धी मापदण्डको पालना गर्दै समानुपातिक तवरले खाना पकाउने ग्यास वितरण गर्न निर्देशन दिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। काठमाडौँको थापाथलीमा अव्यवस्थित विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन, अन्य ठाउँमा पनि तार व्यवस्थापनको काम प्रभावकारी रूपमा अघि बढाउन स्थानीयको माग, पर्यटन बोर्ड र सांस्कृतिक संस्थान बीच पर्यटन प्रवर्धनका लागि सम्झौता, स्थानीय समुदायलाई आर्थिक लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने, र ललितपुरको कपुण्डलमा रहेको ग्रान्ड बोइज होस्टेललाई 1,00,000 रुपियाँ जरिवाना। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी

0: FM 93.2 MHz. So lovely. मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचारको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-5188-553, 5189-53।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 63 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: तथा संचार मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतलाई डाक्टर पोखरेलको स्थानमा पठाइएको छ भने गत माघमा मात्रै संचार मन्त्रालयमा पुगेकी बस्नेत 6 महिनामै सरुवामा परेकी हुन् प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त सम्भमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सारिएको छ बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको अतिरिक्त सम्भमा तानिएको छ अधिकारी अनिवार्य अवकाशको मुखमा रहेकाले अतिरिक्त सम्भमा तानिएको बागमती प्रदेशको कायम मुकायम प्रमुख सचिवमा वरिष्ठ सहसचिव कमल प्रसाद भट्टराईको सरुवा गरिएको छ चोकमा राखिएको झण्डालाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएपछि आइतबार रातिदेखि सुनसरीको देवानगंज क्षेत्र तनावग्रस्त छ गाउँतहमा देखिएको तनाव साम्य पार्न स्थानीय प्रशासनले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ थाहा अप्रिय घटना भने नभए पनि दुवै पक्षबीच असन्तुष्टि र तनाव कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ देवानगंजमा देखिएको तनावको प्रभाव मधेसका केही अन्य जिल्लामा पनि देखिएको छ देवानगंजको अवस्था सामान्य बनाउन स्थानीयले राजनैतिक नेतृत्वको उपस्थितिको माग गरेका छन् देवानगंज उपालिका अध्यक्ष देशन प्रसाद मेहताका अनुसार स्थानीयले गृहमन्त्री घटनास्थलमै आएर समस्या सम्बोधन गर्नुपर्ने माग गरेका छन् देवानगंज तीनका स्थानीय शिवकुमार यादवले पनि गाउँको अवस्था सामान्य बनाउन गृहमन्त्री तथा प्रधानमन्त्रीको उपस्थितिको अपेक्षा रहेको बताएका छन् तर अनुगमनका नाममा कहिले सीमा नाका त कहिले होटल पुग्ने गृहमन्त्री सुधर गुरुङ संवेदनशील अवस्थामा घटनास्थल नआएको भन्दै स्थानीय असन्तुष्ट रहेका छन् हालसम्म गृहमन्त्री घटनास्थलमा नपुगे पनि उनले आफ्ना प्रमुख स्वकीय सचिव जेम्स कार्कीलाई भने देवानगंज पठाएका छन् कार्कीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका स्वकीय सचिव पारस छेत्री पनि पुगेका छन् मंगलबार बेलुका सुनसरी पुगेका उनीहरू ड्रोन सहित देवानगंज क्षेत्रमा पुगेका थिए बुधबार पनि उनीहरूको टोलीले घटनास्थलको अनुगमन गरेको थियो बुधबार बेलुका बसेको सर्वपक्षीय बैठकमा कार्कीले गृहमन्त्रीको प्रतिनिधित्व गर्दै सरकारका तर्फबाट धारणा राखेका थिए उनले गृहमन्त्री र प्रधानमन्त्री बालिन शाह घटनाप्रति गम्भीर तथा चिन्तित रहेको र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए सर्वपक्षीय बैठकमा अध्यक्ष मेहताले मृतकलाई सहित घोषणा गर्नुपर्ने घाइतेको निशुल्क उपचार गर्नुपर्ने कप्तानगंजमा रहेको मदरसाको उचित व्यवस्थापन गर्नुपर्ने तथा घटनामा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका थिए यी माग गृहमन्त्रीले देवानगंजमा आएर सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो कपिलवस्तुको शिवराज नगरपालिका 5 दक्षिण रहटकोलमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ अन्दाजी 45 वर्षीय पुरुषको शनाखत पनि हुन बाँकी छ गैराती करिब 11 बजे टिप्परको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा गैराती 1:30 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: प्रहरीले देशका विभिन्न राजमार्गमा यातायात सञ्चालनमा समस्या भएको बताएको छ। बिहान जारी सूचनामा यात्रा गर्दा सावधानी अपनाउन र पर्याप्त सूचना लिएर मात्र यात्रा गर्नु भनिएको छ। आज पनि बीपी राजमार्ग हुँदै काभ्रे सिन्धुली खुर्कोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। त्यस्तै काभ्रे खुर्कोट नेपाल थोक कटुञ्जे बेसी सिन्धुली सड़क खण्डमा सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवत जावतमा रोक लगाइएको छ। त्यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षातको कारण सबै सवारी साधनलाई राति रोक लगाइएको छ। प्रहरीका अनुसार इलाम मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै सिन्धुपाल्चोक करनीको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ। सिन्धुपाल्चोकको भोटेको सिद्धुई कोदारी स्थित अरनीको राजमार्गमा इकु पहिरोमा सड़कमाथिबाट ढुङ्गा माटो सहित तेदो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो। त्यस्तै दोलखा लामसाकु रामेछाप राजमार्ग पनि यातायात अवरुद्ध छ। त्यस्तै सुवा पासाङ लामो सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यता ललितपुर स्थित कान्ति लोकपथको सड़क खण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ। त्यस्तै जाजरखोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य डाक्टर अमरीश कुमार सिंहले मधेसको समृद्ध विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नु पर्नेमा जोड़ दिएका छन्। सामाजिक सञ्जाल मार्फत एक अपील जारी गर्दै सिंहले पटक पटक आन्दोलन जातीय र धार्मिक हिंसाले मधेसलाई 10 वर्ष पछाडि धकेलेको बताएका छन्। उनले हिंसात्मक गतिविधिले मधेसको बौद्धिक संरचना भत्किने, शैक्षिक सत्र अवरुद्ध हुने र व्यापार व्यवसाय ठप्प हुने जस्ता नकारात्मक असर परेको उल्लेख गर्दै यसले मधेसलाई नै ठूलो धक्का लागेको बताएका छन्। सांसद सिंहले अबको मधेसले हिंसात्मक गतिविधि त्यागेर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीमा दीर्घकालीन विकासका लागि एक टिक्का हुनुपर्नेमा समेत जोड़ दिएका छन्। उनले कुनै पनि असामाजिक तत्व जसले समाजको शान्ति र सद्भाव खलबलाउन खोज्छन् त्यस्ता व्यक्तिको पछाडि नलाग्न समेत मधेसवासीलाई आग्रह गरेका छन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
8: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
9: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
10: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
11: 056-49-00034।
10: माडी सम्पर्क 98426-43211, 98142-76004 र 98550-58369।

0: किनेर ग्यारे झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819328611 र 9863573687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452512200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान। विजय प्लेट दाना
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820352012।

NRN 99.1 समयको ख्याल राखौं। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राष्ट्रिय सुरक्षा परिषदको बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान 11:30 बजे बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछन्। राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ। चोकमा राखिएको झण्डालाई लिएर शुरू भएको विवाद झडपमा परिणत भएपछि आइतबार रातदेखि सुनसरीको देवानगंज क्षेत्र तनावग्रस्त छ। गाउँ तहमा देखिएको तनाव साम्य पार्न स्थानीय प्रशासनले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। हाल अप्रिय घटना भने नभए पनि दुवै पक्षबीच असन्तुष्टि र तनाव कायमै रहेको स्थानीय प्रशासनले जनाएको छ। देवानगंजमा देखिएको तनावको प्रभाव मधेसका केही अन्य जिल्लासम्म पनि देखिएको छ। देवानगंजको अवस्था सामान्य बनाउन स्थानीयले राजनीतिक नेतृत्वको उपस्थितिको माग गरेका छन्। देवानगंजका उपाधि का अध्यक्ष बेजन प्रसाद मेहताका अनुसार स्थानीयले गृहमन्त्री घटनास्थलमै आएर समस्या सम्बोधन गर्नुपर्ने माग गरेका छन्। त्यस्तै देवानगंज तीनका स्थानीय शिवकुमार यादवले पनि गाउँको अवस्था सामान्य बनाउन गृहमन्त्री तथा प्रधानमन्त्रीको उपस्थितिको अपेक्षा रहेको बताएका छन्। तर अनुगमनका नाममा कहिले सीमानाका त कहिले होटल पुग्ने गृहमन्त्री सुदन गुरुङ संवेदनशील अवस्थामा घटनास्थलमा नआएको भन्दै स्थानीय असन्तुष्ट रहेका छन्। हालसम्म गृहमन्त्री घटनास्थलमा नपुगे पनि उनले आफ्ना प्रमुख स्वकीय सचिव पीए जेम्स कार्कीलाई भने देवानगंज पठाएका छन्। कार्कीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका स्वकीय सचिव पारस छेत्री पनि पुगेका छन्। मंगलबार बेलुका सुनसरी पुगेका उनीहरू ड्रोन सहित देवानगंज क्षेत्रमा पुगेका थिए। दक्षिण कोरियाको ईपीएस आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ। आजदेखि साउन 22 गतेसम्म पहिलो सिफ्ट बिहान 7 देखि 2 बजे र दोस्रो सिफ्ट दिउँसो 2 देखि बेलुका 9 बजेसम्म सञ्चालन हुने बताइएको छ। सेवाग्राहीको सहजताका लागि शनिबार र सार्वजनिक विदाका दिन समेत बिहान 10 देखि बेलुका 4 बजेसम्म सेवा उपलब्ध गराइने भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन्। सभामुख अर्यालले बिहिबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। भेटमा सभामुख अर्यालले राजनैतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यसअघि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए। बुधबार सिंह दरबारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्रलाई सदनमा उपस्थित भएर समसामयिक विषयलाई सम्बोधन गर्दा राम्रो हुने सुझाव दिएका छन्। भेटबारे जानकारी दिँदै सभामुख अर्यालले भनेका छन्, मैले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्दा राम्रो हुन्छ भने सभामुख अर्यालका अनुसार प्रधानमन्त्री शाहले विचार गर्छु भन्ने जवाब दिएका छन्। त्यस अगाडि सभामुख अर्यालले विभिन्न राजनीतिक दलका

नेताहरूसँग समेत भेटेका थिए। सभामुख अरियालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका थिए। प्रमुख प्रतिपक्षी दलका नेता विष्णुराज आङ दिम्बे, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए भने मंगलबार सभामुख अरियालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए। भेटका क्रममा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो। बिहिबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास सभामुख बिहिबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई नेपाली रेडियो नेटवर्कको खबर यति नै। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सरकार बदलिएको छ तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ के नीति कानून र संरचनाहरू बदलिएका छन्
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
2: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ
3: कार्यक्रम सद्गमय सद्गमय अभियन्ता रमेश पौडेलको साथमा
4: सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452 0828 40 साथै 24 घन्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58 369 98426 43 211 र 98142076 04।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-553 5189-53।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग। अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा। 31 जिल्लामा आज बाढीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह। अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै। र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउन्डर वरितामा दिपेन्द्रको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सुनसरीको कप्तानगंजमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले कप्तानगंजमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। उहाँले यो घटनामा दर्जनौं नागरिक घाइते भएको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको समेत आरोप लगाउनुभयो। यस्तै नेकपा एमाले सुनसरी घटनालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको छ। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै सुनसरीमा पनि मानिसको ज्यान गएको अवस्थामा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउनुभयो। साथै एमाले सरकारले दंगा नियन्त्रण गर्न नसकेको समेत बताएको छ। सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य पेश गर्नुपर्नेछ। मन्त्रालयले यो निर्णय आजदेखि कार्यान्वयनमा आएको जनाएको छ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गरिने कागजातमा कामको शीर्षक जस्तै लेबर, हेल्पर, ड्राइभर वा क्लिनर मात्र उल्लेख हुने गरेको थियो। तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने, दैनिक जिम्मेवारी के हुने, आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाइएको जब डिस्क्रिप्सन अर्थात कार्य विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार यस व्यवस्थाले नेपाली कामदार विदेश पुगेपछि सम्झौतामा उल्लेख नगरिएको वा फरक प्रकृतिको काम गर्न बाध्य हुने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ। कतिपय कामदारहरू एउटा कामका लागि सम्झौता गरेर विदेश पुगेपछि अर्कै काममा लगाइदिने, जोखिमपूर्ण वा अतिरिक्त जिम्मेवारी दिने गुनासो पटक पटक आउने गरेको छ। आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, दोलखा, रामेछाप, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुलामा बाढीको जोखिम छ। बाढी पूर्वानुमानमा आशाखाले जोखिमयुक्त जिल्ला आसपास भएर बहने नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। नारायणी, कर्णाली, महाकाली र बागमती नदी तथा तिनका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदी र कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। विशेष गरी महाकाली नदी तटीय क्षेत्रमा विशेष जोखिम रहेकाले आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा स्मार्ट हुलाक कार्यक्रम तीव्र बन्दै सुनको भाउ बढ्यो, चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 0825626601, 98578935990, 98578935990।

31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 1939 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र बहुद्देशीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूचीमा राहदानी, नागरिकताको प्रतिलिपि, गाडी चालक अनुमति पत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्याउने व्यवस्था गर्ने उल्लेख गरिएको छ। हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार पहिलो चरणमा देशभरका 50 हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यस अन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ। विभागले स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ। आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको घटेको छ। सुन तोलामा 800 रुपियाँले बढ्दा चाँदी 10 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज 2,84,000 रुपियाँमा सुन कारोबार भइरहेको छ भने चाँदी 4,310 रुपियाँमा कारोबार भइरहेको छ। सुनको भाउ हिजो तोलाको 2,83,200 रुपियाँमा कारोबार भएको थियो भने चाँदीको भाउ 4,320 रुपियाँ थियो। झापाको बिर्तामठ नगरपालिका 5 भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा 3 घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य 3 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अभाका अनुसार गणेश पोखरेलको काठको दुई तले घरबाट विद्युत सट हुँदा सल्किएको आगो तारा अर्यालको टिनको छानो भएको एक तले घर र सुन्दर राजवंशीको टिनको छानो भएको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। त्यसै गरी भरत पोखरेलको एक तले घर र शारदा राजवंशीको दुई तले पक्की घरमा आंशिक क्षति पुगेको छ। अब विदेशको खबर। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि भएको आक्रमणको प्रयासको जवाब स्वरूप इरानमाथि शक्तिशाली सैन्य आक्रमण शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्डकमका अनुसार यो कारवाही जोर्डनमा अमेरिकी सैन्य अड्डा र हर्मुज जलमार्गमा अमेरिकी जहाजलाई लक्षित आक्रमणको जवाब हो। यो तनाव अमेरिका र साउदी अरबले इराकमा इरान समर्थित समूहहरू विरूद्ध संयुक्त रूपमा हमला गरेपछि थप चर्किएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरूमाथिको आक्रमणको प्रयासको कडा जवाफ दिने चेतावनी दिनुभएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले जोर्डनमा अमेरिकी हवाई अड्डा तथा कमाण्ड सेन्टरमा हमला गरेको र हर्मुज जलमार्गमा 3 तेल ट्याङ्करलाई पनि निशाना बनाएको दावी गरेको छ। यस घटनाले अमेरिका इरान बीचको सैन्य तनाव झन तीव्र र गम्भीर बनेको छ भने क्षेत्रीय सुरक्षा र स्थायित्वमा थप चुनौती सृजना भएको विश्लेषण भइरहेको छ। अब खेल खबर। आइसिसी T20 अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दिपेन्द्र सिंह गिरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र दोस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अङ्कका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर रजा छन् भने पाकिस्तानका साइम अयुब 275 अङ्कका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इन्डिजका रोस्टन चेज पनि एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। सुनसरी घटनाबारे संसदमा सरकारसँग विपक्षीको प्रश्न, एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, अबदेखि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य विस्तृत कार्यविवरण पेश गर्नुपर्ने, कामदारले सम्झौताभन्दा फरक प्रकृतिको काम गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा, 31 जिल्लामा आज बाढीको जोखिम, मुख्य नदीहरूमा जलसतह बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह, आफ्नो सैनिकमाथि आक्रमणको प्रयासपछि अमेरिकाद्वारा इरानमाथि शक्तिशाली आक्रमण, मध्यपूर्वको क्षेत्रीय सुरक्षा चुनौतीपूर्ण बन्दै, र आइसिसी T20 अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
5: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
4: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
5: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
5: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
5: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

प्रतिनिधि सभाको बैठकमा विपक्षहरूले उठेर विरोध गरेका छन्। सिंहदरबार स्थित संसद भवनमा सभामुख बिहिबार डोलप्रसाद अर्यालले बैठक शुरू गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आफ्ना स्थानबाट उठेर विरोध गरेका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। गत जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरूले उठेर विरोध गर्दै आइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सुनसरीको कप्तानगंजमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा विषय समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन्। सम्बोधनका क्रममा प्रमुख सचेतक थापाले कप्तानगंजमा भएको घटनामा ओम प्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौ नागरिक घाइते भएको विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो। उहाँले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाउनुभयो। त्यसै गरी नेकपा एमाले सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। सांसद पदमा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भएको छ। उहाँले प्रधानमन्त्री यति ठूलो घटना हुँदा कहाँ हुनुहुन्छ भन्दै प्रश्न समेत गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोल प्रसाद अर्यालले भेट गर्नुभएको छ। सभामुख अर्यालले बिहिबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको छ। भेटमा सभामुख अर्यालले राजनैतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यसअघि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्नु भएको थियो। बुधबार सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित भएर समसामयिक विषयलाई सम्बोधन गर्दा राम्रो हुने सुझाव दिनुभएको छ। भेटबारे जानकारी दिँदै सभामुख अर्यालले भन्नुभएको छ, मैले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्दा राम्रो हुन्छ भने सभामुख अर्यालका अनुसार प्रधानमन्त्री शाहले विचार गर्छु भन्ने जवाफ दिनुभएको छ। त्यस अगाडि सभामुख अर्यालले विभिन्न राजनैतिक दलका नेताहरूसँग समेत भेट्नु भएको थियो। सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी दलका नेता भीष्म राज आन्देम्बे, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो। मंगलबार सभामुख अर्यालले विभिन्न राजनैतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गर्नुभएको थियो। भेटका क्रममा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। बिहिबार मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। उहाँले समितिलाई आजै पीड़ितहरूसँग वार्ता शुरू गर्न निर्देशन दिइसक्नु भएको छ। समितिका सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहनु भएको छ। समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दैछ। सो बैठकले आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग आजै वार्ता शुरू गर्नेछ। हामीसँग अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड मानव आकारका रोबोट तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। अमेरिकी संघीय संचार आयोग एफसिसीले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरणमा लागू हुने जनाएको छ। आयोगका अध्यक्ष बेनरन कारका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति श्रृङ्खला, साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ता अघि आएको र जसले दुई देशबीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ। विश्व ह्युमनोइड रोबोट मानव आकारका रोबोट बजारमा चीनको हिस्सा झण्डै 85% रहेको छ। आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ। यसअघि नेपाल आयोजित नेदरल्याण्डसँग एक तथा नामेबियासँग दुई खेलमा पराजित भइसकेको छ। हिजो घरेलु टोली नेदरल्याण्डसले दिएको 226 रनको लक्ष्य पछ्याएको नेपाल 48 ओभरमा 168 रनमा अल आउट भएसँगै पराजित भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 38 रन बनाए भने कप्तान रोहित पौडेलले 26 तथा करण केसीले 23 रन बनाए। ईशान पाण्डेले 16, गुलशन झाले 11 तथा भीम सार्कीले 10 रन बनाए। दिपेन्द्र सिंह ऐरी पनि 6 रनमा आउट भए भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए। नेदरल्याण्डसका लागि काइन केइनले 3 विकेट लिए भने रो लफ भान डर मर्चे जान लाइन कार्सेट र लोभान भान बिकले 2-2 तथा आर्यन दन्तले 1 विकेट लिए। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-74474, 98550-77680 र 98455-33158।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, इसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7383, मोबाइल 98550-88002।

मान्छेस, मलाई झ्याइझै बाजा बजार ल्याएको थियो, तस्तो हो र अर्काको पैसामा फुत्त तासिएर आउने बेइज्जती। कतिले भगे त्यसैले मलाई किन ल्याउँथे र चुपचाप लागेर मेरो पहिला बाहिर निकाल जल्दी रहे म गयो होला नि बिहान मैले चढाउन तेरै पिराले यसका त मर्यो अलि

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656-858-5589-53।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
4: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
3: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119-32811 र 98653-73687।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। आन्दोलनरत लघुवित्त पीडितहरूसँग छलफल गर्न सरकारले वार्ता टोली गठन गरेको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको समय स्वागतमा पाँच सदस्यीय समिति बनाइएको हो। समितिको

संसारी घटनालाई लिएर सिरहाको गोलबसा क्षेत्रमा आन्दोलन र तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। शान्ति सुरक्षा भङ्ग हुन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रशासनले कर्फ्यू लगाएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कसहा खोलादेखि पश्चिमतर्फ चोहरवा चोक तथा उत्तरतर्फ सैनिक चोकदेखि दक्षिणतर्फ राजकीय क्याम्पस वरपरको क्षेत्रमा कर्फ्यू लागू गरिएको छ। कर्फ्यू जारी भएसँगै ती क्षेत्रमा आवत जावत तथा भेला हुन रोक लगाइएको छ भने सड़क तथा बजारमा सुरक्षा कर्मीको तैनाथी बढाइएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले आदेश पालना गर्न आग्रह गर्दै उल्लङ्घन गरे कानूनी कारवाही हुने चेतावनी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम पूरा भएको छ। यातायात व्यवस्था विभागले असार मसान्तसम्म छाप्न बाँकी रहेका 27.5 लाख भन्दा बढी लाइसेन्सको छपाई कार्य सम्पन्न गरेको हो। विभागका अनुसार 27,47,253 थान लाइसेन्स कार्ड हुलाक मार्फत सम्बन्धित कार्यालय यातायात कार्यालयहरूमा पठाइसकिएको छ। यस्तै म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका लाइसेन्स भने अहिले छापिएका छैनन्। नवीकरण पछि सिधै 10 वर्ष अवधिको नयाँ लाइसेन्स पाइने भएकाले यस्ता सेवाग्राहीलाई पाइक पर्ने यातायात कार्यालयमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ। र लामो समयदेखि रोकिएको नेपाल विद्युत प्राधिकरणको पोल भाडा बक्यौता उठ्न थालेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ कम्युनिकेसनको बागमती प्रदेश डिभिजन कार्यालय मार्फत पोल भाडाको रकम बुझाउन थालेको हो। वर्लिङले पछिल्लो आर्थिक वर्षको स्वघोषणा र अघिल्ला वर्षहरूको हिसाब मिलान गर्दै बाँकी रहेको भाडा रकम भुक्तानी गरेको जनाएको छ। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले राज्यको पूर्वाधार प्रयोग गरे बापत कानुन अनुसार तिर्नुपर्ने शुल्क समयमै बुझाउनु सबैको कर्तव्य भएको बताउनु भएको छ। वर्लिङको यो कदमलाई सकारात्मक भन्दै उहाँले अन्य सेवा प्रदायकहरूले पनि छिटै आफ्नो बक्यौता भुक्तानी गर्ने विश्वास व्यक्त गर्नुभएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल

0: इमरजेंसी सेवा।
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा।
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 18 853 5 18 953।

0: TBS FM 93.2 MHz.
1: धन्यवाद।

0: स्नातकतह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, इसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7383, मोबाइल 98550-88002।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
3: It's 3 o'clock, अहिले 3 बजेको छ।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

ब्रह्म बजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदीय घटनालाई लिएर प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको चर्को आलोचना। कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपा संयोजक प्रचण्डको अपिल। लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता सुरु गर्ने। भर्खाइयामा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाइमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाइबाट बस्न डाक्टरको सुझाव। जिम्बाब्वेमा फरक प्रजातिको डाइनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड वर्ष पुरानो रहेको निष्कर्ष। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कारवाही प्रक्रिया सुरु। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाबदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्मा अरियाल र काङ्ग्रेस प्रमुख सचेतक बास्न थापाले विगत

0: र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजना सहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपिल गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या दुईजना पुगेको छ। विराटनगरको न्युरो अस्पतालमा उपचाररत देवानगंज तीनका 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलन थालेपछि कार्यालयले गोल बजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीडितहरूसँग वार्ता सुरु गर्ने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीडितहरूले अस्ति मङ्गलबारदेखि काठमाडौँको माइती घरमा आमरण अनसन सुरु गरेका छन्। लघुवित्त बैङ्क तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सामूहिक आमरण अनसन आज 3रो दिन पनि जारी राखेका छन्। यति बेला बर्खासँगै आउने बाढी, पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडा पखला, हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंश वृद्धि भई डेङ्गी र मलेरिया फैलिएको छ भने घाँस र झाडीमा पाइने किर्नाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ्दा यस्ता भाइरस, जीवाणु तथा फङ्गसजन्य संक्रमण फैलन थप मद्दत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसम प्रदूषणले गर्दा कान, नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ्न थालेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेङ्गीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुल्को प्रयोग गर्ने गर्नुपर्छ। लक्षण देखिने बित्तिकै घरेलु उपचारमा नअल्झी तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन विशेषज्ञको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर

0: फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य कर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपिडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपिडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामीहरू त्यत्तिकै फर्केका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघ बीच 5 बजे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किएका हुन्। 2 दिन बन्द गरेको ओपिडी खोलेपछि अस्पतालमा बिहानदेखि बिरामीको भिड देखिएको छ। अब विदेशको खबर, अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डाइनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत, जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन 2018 उत्खनन गर्दा डाइनोसरको मेरुदण्ड, करङ, हातखुट्टा र पन्जाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डाइनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झन्डै 21 करोड वर्ष पुरानो यो डाइनोसर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डाइनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत यसमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डाइनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खोल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर, विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कारवाही प्रक्रिया सुरु गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्युयोर्क न्यू जर्सी रङ्गशालामा भएको विश्वकप फाइनल पछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाडी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाडीहरूसँग विवादमा मुछिएका थिए। अभियोजकको सिफारिसमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिना खेलाडी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। फिफाको अनुशासन संहिता अनुसार खेल भावना विपरीतको आचरणका लागि खेलाडी तथा पदाधिकारीहरू कम्तीमा 1 खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। चार भन्ज्याङ भित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना, कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपाका संयोजक प्रचण्डको अपिल, लघु वित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता सुरु गर्ने, भर्खायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाइमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाइबाट बस्न डाक्टरहरूको सुझाव, जिम्बाब्वेमा फरक प्रजातिको डाइनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड वर्ष पुरानो रहेको निष्कर्ष, र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कारवाही प्रक्रिया सुरु।
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
5: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर

0: 0157-1297-1222 मा सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: साली नदीको सिर,
0: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
0: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
0: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
1: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481। वेबसाइट झुले.com.nt।
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
5: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
7: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने चापसँगै पासपोर्ट लिनेको पनि भिड बढेपछि विभागले आजदेखि साउन 22 गतिसम्मका लागि दुई सिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब दुई सिफ्टमा गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक बिदा हुने शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजे सेवा दिने विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भिड लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाउन राहदानी अनिवार्य हुने भएकाले पछिल्लो एक हप्तादेखि राहदानी सेवामा सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ। नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वार्षिक उत्सवको अवसरमा नेपाल जापान सामाजिक सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार लगानी मेला सुरु भएको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटिएस अल्मुनाई सोसाइटीले संयुक्त रूपमा आयोजना गरेको मेला ललितपुरमा रहेको होटल हिमालयमा सुरु भएको हो। प्रदर्शनीले नेपाल र जापान बीच रहेका सांस्कृतिक तथा सामाजिक समानतालाई उजागर गर्ने उद्देश्य राखेको नेपाल आयोटिएम अल्मुनाई सोसाइटीका अध्यक्ष किशोर भक्त माथेमाले जानकारी दिनुभयो। व्यापार मेलाले व्यवसाय सम्बन्ध विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवर्धन र दिगो आर्थिक साझेदारीलाई थप गति दिने अपेक्षा रहेको उहाँले जानकारी दिनुभयो। व्यापार मेलामा 20 बढी नेपाली तथा जापानी कम्पनी र संस्थाका झण्डै 2 दर्जन स्टल रहेका छन्। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम मेडपाबाट तालिम लिएका स्थानीय महिलाहरू उद्यमी बनी आत्मनिर्भर हुन थालेका छन्। नगरपालिकाबाट झोला बनाउने आधारभूत र एडभान्स तालिम पाएपछि वडा नम्बर 10 बेखालका सङ्गीता वासुकला, चन्द्रलक्ष्मी घेमेसु, राम लक्ष्मी दुवाल र लक्ष्मी फैजुले सामूहिक रूपमा झोला उत्पादन गर्ने व्यवसाय सुरु गर्नुभएको हो। उहाँहरूले उत्पादन गरेका गुणस्तरीय झोलाहरूले माग बजारमा दिनानुदिन बढ्दै गएको छ। स्थानीय उपभोक्ताहरूले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन थालेपछि व्यवसाय विस्तार गर्न थप सहज मिलेको उद्यमीहरूको भनाइ रहेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 वीर अस्पतालबाट महाबौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेशद्वार निर्माण गरेको छ। नवनिर्मित प्रवेशद्वारको हिजो काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा कार्यवाहक मेयर डङ्गोलले प्रवेशद्वार निर्माण भएसँगै महाबौद्ध क्षेत्रको धार्मिक र पर्यटकीय महत्त्व थप उज्यालो भएको बताउनुभयो। यस्ता संरचनाले स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँको दावी छ। वडाले 1,07,94,000 रुपियाँको लागतमा परम्परागत नेवारी शैलीमा प्रवेशद्वार निर्माण गरेको हो। विदेशी नागरिकले कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिमपाटबाट 2 पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशल कुमार बुढाथोकीका अनुसार लाजिमपाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुरको बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। लघु वित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रीद्वारा समिति गठन, आजै वार्ता सुरु गर्ने। राजधानी विभागमा पासपोर्ट लिनेहरूको भिड, आजदेखि 22 गतिसम्मका लागि 2 सिफ्टमा सेवा। र नेपाल जापान सामाजिक सांस्कृतिक समानता प्रदर्शनी ललितपुरमा चल्दै। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: Radio N Aryan 99.1 समय को ख्याल राखौं
1: स्वदेश एफएम 93.2 मेगाहर्ज

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। कर्फ्यू जारी रहेको समयमा दुई पक्षबीच झडप हुँदा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ। प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि सिराहाको गोलबजारमा दुई समूहबीचको मुठभेट रोकिएको छैन। झडपका क्रममा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ। घटनापछि गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउँदै नेपाली सेना परिचालन गरिएको छ। आज दिउँसोदेखि लगाइएको कर्फ्यू पालना गराउन र थप हिंसाउन नदिन सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती बढाएका छन्। सुनसरी घटनालाई लिएर मधेस अशान्त बनेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन धनुषाका तीनवटा पालिकामा पनि कर्फ्यू आदेश जारी गर्दै सेना र प्रहरी परिचालन गरिएको छ। उता सुनसरीको देवानगंजमा प्रहरीको गोली लागेर घाइते भएका 22 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा मृत्यु भएपछि सुनसरी घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। झडपमा घाइते भएका अन्य 8 जनाको उपचार भइरहेको छ। अशान्त वातावरणका कारण मोली जनकपुर क्षेत्रका सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरू बन्द रहने भएका छन्।

छिटे मधेसाले तयारीमा रहेको जानकारी गराउनु भएको छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने बारे एमाले शीर्ष नेतृत्व तहमा छलफल भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिए पनि लुम्बिनी प्रदेश सरकारको नेतृत्वबारे चलेको चर्चाका बीच एमाले चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने तयारी गरेको हो। भक्तपुरको गुन्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र लुम्बिनीका नेताहरू बीच भएको छलफलमा यस्तो समझदारी बनेको हो। नेपाली कंग्रेसले समर्थन फिर्ता लिएपछि एमाले र नेकपाबीच नयाँ सहकार्यको बाटो खुलेको छ। अब नयाँ मन्त्री चयन र मन्त्रालय बाँडफाँडका लागि दुई दलबीच औपचारिक वार्ता सुरु हुनेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर कपिल वस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गाउँपालिकामा जागिर लगाइदिने बहानामा 5,00,000 रुपियाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले उपाध्यक्ष चौधरी र तत्कालीन एमआईएस अपरेटर सुरेश कहार विरुद्ध आज आरोप पत्र दायर गरेको हो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2079-80 न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रमका लागि निकालिएको पेशकी रकम घुसका रूपमा लेनदेन भएको पाइएको छ। अख्तियारले दुवैजनासँग 5,00,000 रुपियाँ बिगो कैद र जरिवानाको माग दावी गरेको छ। र शेयर बजारमा आज गिरावट आएको छ। यो साता कारोबारको पहिलो दिनदेखि नै ओह्रालो लागेको शेयर बजारले आज पनि सोही लय कायमै राख्यो। निप्से परिसूचक 16.29 अङ्कले घटेर 2672.58 बिन्दुमा झरेको छ। यो साता मात्रै निप्सेमा कुल 62 अङ्कको गिरावट आएको छ। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन 4 अर्बभन्दा बढीको कारोबार भएकामा आज 3,38,00,000 रुपियाँमा सीमित भयो। कारोबारमा आएका मध्ये 206 कम्पनीको सेयर मूल्य घट्दा 59 बढेको छ भने 11 स्थिर रह्यो। आज जलविद्युत र विकास बैङ्क समूहको सेयर मूल्य 1% भन्दा बढीले घट्दा अन्य सबै समूहगत सूचकहरू पनि रातामै भएका छन्। हौस् त नेपाली खबर अहिलेलाई यति नै। साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलको ललितपुरमा बसेको बैठकले मुख्यमन्त्री बानियालाई विश्वासको मत लिने र त्यसका लागि आवश्यक समर्थन जुटाउन अन्य दलसँग छलफल गर्ने जिम्मेवारी दिएको छ। एमाले सरकारबाट बाहिरिएपछि उत्पन्न राजनैतिक परिस्थितिमा कंग्रेसले प्रदेश सभामा रहेका दलहरूसँग संवाद सुरु गर्ने निर्णय गरेको हो। सम्पत्ति छानबिन आयोग विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ पेश भएपछि मात्र अर्को सुनवाईको पेशी तोक्न आदेश दिएको छ। विपक्षीहरूबाट लिखित जवाफ आउन बाँकी रहेकाले सुनवाई पछि सरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा आज उक्त रिटको सुनवाई तय भएको थियो। तर आयोगका तर्फबाट लिखित जवाब पेश भइ नसकेकाले अदालतले अर्को पेशी तोक्न आदेश दिएको हो। सम्पत्ति छानबिन आयोगको गठन र वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्व न्यायाधीश टोप बहादुर सिंह सहितका अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि नै सर्वोच्चले आयोगको उजुरी लिने र अनुसन्धान गर्ने कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ। रेबिज विरुद्धको खोपको अभाव झेलिरहेका स्वास्थ्य संस्थाहरूका लागि राहत त मिलेको छ। सरकारले महिनौ पछिको प्रयासपछि चीनबाट 1,90,000 भाइल खोप खरिद गरेर नेपाल ल्याएको छ। स्वास्थ्य सेवा विभागका अनुसार 6,50,00,000 रुपियाँ लागतमा खरिद गरिएको उक्त खोप अब देशैभरका अस्पतालहरूमा माग अनुसार पठाउने तयारी भइरहेको छ। यसअघि भारतबाट ल्याइने गरिएको यो खोप यसपटक भने चिनिया कम्पनीबाट आयात गरिएको हो। समयमा खोप खरिद हुन नसक्दा टेकु स्थित शुक्रराज ट्रपिकल अस्पताल सहितका स्वास्थ्य संस्थाले आफै खरिद गरेर बिरामीलाई सेवा दिइरहेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

भूमि व्यवस्था मन्त्रालय सहित विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यरत सहसचिवहरू को जिम्मेवारी फेरबदल गरेको छ। विभिन्न आयोग र नियोगहरूमा कार्यरत सहसचिवहरूलाई समेत नयाँ स्थानमा कागजात कामकाजका लागि खटाइएको छ। मन्त्री परिषद बैठकले गरेको यो निर्णयसँगै सरुवा भएका अधिकारीहरूलाई तोकिएको मन्त्रालय तथा निकायमा खटिन निर्देशन दिएको छ। र दाङमा पूर्व पश्चिम राजमार्गबाट 10,75,000 रुपियाँ मूल्य बराबरका गैर कानूनी मोबाइल तथा यसका सामग्री बरामद गरिएको छ। नियमित सवारी साधन जाँचका क्रममा बेलबेसकविहीन अवस्थामा भेटिएका 30 सामान प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले राप्ती गाउँपालिका एक पुलचोकबाट अवैध रूपमा ल्याइँदै गरेका मोबाइल र पाटपुर्जा बरामद गरेको हो। बरामद गरिएका सामग्रीहरूमा आइफोन 16, 13, 12 र 11 एक एक थान मोबाइल, 228 थान एन्ड्रोइड डिस्प्ले र ब्याट्री रहेका छन्। प्रहरीका अनुसार बरामद गरिएका सामग्री 6,84,000 रुपियाँ बराबरका डिस्प्ले र करिब 3,85,000 मूल्य बराबरका आइफोन रहेका छन्। बरामद गरिएका सबै सामानलाई आवश्यक कानूनी कारवाहीका लागि कपिल वस्तु स्थित कृष्णनगर भन्सार कार्यालय पठाउने तयारी भइरहेको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
5: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26-440।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
0: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
0: सम्पर्क 98-457-31-034 र 97-443-43-915।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
6: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
7: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ न्यायको लागि एकजुट हौ
6: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
0: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ निशुल्क परामर्शका लागि 9855593769 9842443211 र 9812076704
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 9855603059 र 9855607359

0: इस टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 0855 26 440
4: It's 6 o'clock. अहिले 6 बजे को छ।
5: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान, प्रधानमन्त्री शाहले आजै राष्ट्रको नाममा सम्बोधन गर्ने।
0: लघु वित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, पीडितहरूको सामूहिक आमरण अनसन तेस्रो दिन पनि जारी। लघु वित्त क्षेत्रमा पुनर्संरचना र ब्याज दर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
2: आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ।
1: स्वास्थ्य कर्मीको 2 दिने हड़तालको कारण आज अस्पतालको ओपिडीमा भिड। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाइबाट बस्न डाक्टरको सुझाव।
0: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ्दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
1: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको कप्तानगंज र देवानगंजमा आइतबार राति भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्ला अशान्त बनेका छन्। झडपमा गोली लागेर अस्ति आइतबार ओमप्रकाश मेहताको ज्यान गएको थियो भने घाइते भएका देवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे पनि स्थानीय बासिन्दा त्यसप्रति स्वस्थ हुन सकिरहेका छैनन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन वा गृहमन्त्री सुदन गुरुङ आफै घटनास्थलमा पुगेर वा स्थानीय बासिन्दासँग संवाद गरेर सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने माग स्थानीय बासिन्दाले राखेका छन्। यसैबीच देशमा तनाव बढ्दा समेत प्रधानमन्त्री र गृहमन्त्री गुमनाम बसेको भन्दै संसद र सर्वदलीय बैठकमा व्यापक आलोचना भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा, एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले

0: जनताको अपील गर्ने बाहेक प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले संसद वा नागरिक समक्ष उपस्थित भएर स्पष्ट जवाब दिनुभएको छैन। यस्तो गम्भीर स्थितिमा सरकारले तत्काल राजनैतिक संवाद सुरु गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने चौतर्फी माग उठेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई मधेसमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा उहाँले सम्बोधन गर्न लाग्नु भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहता सुनसरी पुग्ने क्रममा हुनुहुन्छ।
1: यसैबीच सिरहाको गोल बजारमा आज गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भयो। उहाँका अनुसार कसले चलाएको गोलीबाट ज्यान गएको भन्ने खुल्न सकेको छैन। गोल बजारमा अर्का एकजनालाई पनि गोली लागेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी रहेका छन्। प्रदर्शनकारीहरूले गोल बजारमा रहेको एबी मलमा आगजनी गरेका छन्। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिलय गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। आज दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी 9 दिनजेलसम्मको लागि कर्फ्यू आदेश जारी गरेको प्रशासनको विज्ञप्तिमा भनिएको छ। सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहानदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले पनि वीरगञ्ज महानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा 5 वा त्योभन्दा बढी मानिस भेला हुन, प्रदर्शन गर्न लगायत काम गर्न पाइँदैन भने कर्फ्यूमा घर बाहिर हिँडडुल गर्न समेत रोक लगाइन्छ।
0: राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको हो। शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाका साथै गएको साउन 10 गते सुनसरीमा भएको घटनाको सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। भविष्यमा यस्ता प्रकारका घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वयमा कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले प्राकृतिक विपदका घटनाहरूमा खोज, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकाय बीचको समन्वय सुदृढ तुल्याउने निर्णय समेत गरेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका मधेसका सांसदहरूले सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री सुदन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सभापति लामिछानेले पछिल्लो घटनाक्रम संवेदनशील भएको बताउनु भएको छलफलमा सहभागी सांसदले बताएका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मनिष शाहले गृह प्रशासन प्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताउनुभयो। पार्टी सभापति रवि लामिछानेसँग मधेसका राष्ट्रपाका सांसदहरूले भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुदन गुरुङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै सडकबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर रहेको बताउनु भएको हो। सुनसरी घटनामा राज्यको तदारुकता पर्याप्त नभएको राष्ट्रपा पूर्व प्रवक्ता समेत रहेका झाको ठहर छ। सुनसरीबाट विस्तार हुँदै गएको घटनाले जनकपुर पनि असुरक्षित रहेको भन्दै नेता झाले परिस्थिति अप्ठ्यारो देखिरहेको बताउनु भएको छ।
0: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवाङगञ्ज गाउँपालिका, कप्तानगञ्ज लगायतका क्षेत्रको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले आज एक अपील मार्फत सदियौँदेखि रहिआएको मेलमिलाप, सामाजिक तथा धार्मिक एकता हाम्रो पहिचान र परम्परा भएका उल्लेख गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कडा कारवाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। पछिल्लो हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सद्भावको पक्षमा उभिन सबै पक्षसँग अपील गर्नुभएको हो। यस्तै सुनसरी लगायतका क्षेत्रमा हालै भएका भएको आपसी द्वन्द्व र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संसद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा पूर्व राजा शाहले सुनसरी

0: भएको आपसी द्वन्द्वको कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा चिन्ता व्यक्त गर्नुभएको उल्लेख छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल तर्पणमा लघुवित्त पीडितहरूको समस्या र समाधानका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: NBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो, सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान, प्रधानमन्त्री शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय, सिराहा, धनुषा र पर्साका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँको माइती घरमा अस्ति मंगलबारदेखि सामूहिक आमरण अनसन सुरु गरेका लघु वित्त पीडितहरूले आज तेस्रो दिन पनि जारी रहेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमाधीश बमोजिम लघु वित्त पीडितका 3 मुद्दे असहमति सहित प्रतिवेदन तत्काल कार्यान्वयन गर्न विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचार संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न माग गरेका छन्। यस्तै गरीब, सुकुम्बासी, मजदूर र किसानलाई बिना ब्याज ऋण उपलब्ध गराउन, आवश्यक र क्षमताका आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थव्यवस्था कायम गर्न माग गरेका छन्। माग पूरा नभएसम्म आन्दोलन र अनसनलाई निरन्तरता दिने लघु वित्त तथा वित्तीय शोषण विरुद्ध सङ्घर्ष समितिले जनाएको छ। यसअघि वार्तापछि आन्दोलन स्थगित भए पनि सहमति कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलन पुनः सुरु भएको हो। लघु वित्त पीडितहरूको आन्दोलन पटक पटक दोहोरिनुको मूल कारण के हो भनेर साथी महेश केवालीले नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापालाई सोध्नु भएको छ।
6: अहिले नेपालको आर्थिक अवस्था राम्रो छैन, जीवनयापन अत्यन्त कठिन भइराखेको छ। दोस्रो कारण के लाग्छ भने बजारको ब्याजदर अत्यन्त न्यून अवस्थामा पुगेको छ। वाणिज्य ब्याङ्कहरूले त 4-5% कर्जा दिइराखेको अवस्था चाहिँ छ, तर यो लघु वित्त सहकारीमा अझै पनि 12-13% माथि ब्याजदरको अवस्था छ। वाणिज्य ब्याङ्कको डोमेनमा रहेका ऋणहरू उनीहरूले अत्यन्त सस्तोमा ब्याज पाउने, तर लघु वित्तीय संस्थाहरूको हकमा, सहकारीको हकमा यो कुरा लागू नहुने राजनीतिक प्रभावको कारणले पनि यो आन्दोलन तीव्रता भएको। अर्को महत्त्वपूर्ण कारण के छ भने यी लघु वित्तीय संस्थाहरू पनि एकदम निर्मम भए जस्तो लाग्छ। कुनै ऋणीले ऋण तिर्न सकेन भने बेजती गर्ने खालका सम्म नाफा कमाउने नाममा अलिकति संवेदनशील नभएको कारणले पनि यो ब्याक फायर गरेको हुन सक्छ।
7: सर्वोच्च अदालतले चाहिँ परमादेश नै जारी गरिसकेको अवस्थामा पनि सरकारले चाहिँ कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको र सहमति कार्यान्वयन नगरेको देखिन्छ। यसमा सरकारको ढिला सुस्तीको कारण चाहिँ के हो जस्तो लाग्छ हजुरले?
6: त्यसको हेर्ने निकाय भनेको राष्ट्र बैङ्क नै हो। त्यस प्रकारको इनिसिएटिभ नभएर नै उकुस मुकुसको वातावरण आएको जस्तो मलाई लाग्छ। त्यो क्षेत्रको पुनर्संरचना, उतै प्रादेशिक विकास ब्याङ्क, स्थानीय विकास ब्याङ्कको अवधारणामा नेपाल गइहाल्नुपर्छ। आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ। कर्जामाथिको पहुँचको चाँजो पाँचो मिलाउने काम त राष्ट्र ब्याङ्ककै हो।
7: पीडितहरूले उठाएका माग मध्ये चाहिँ तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रूपमा हेर्नुपर्ने माग चाहिँ के जस्तो लाग्छ हजुरलाई?
6: संस्थागत संस्थाहरू निर्माण गरेर र अब भनौँ न अधिक तरलता जुन ब्याङ्क वाणिज्य ब्याङ्कमा रहेको छ त्यो चाहिँ ग्रामीण क्षेत्रमा जाने प्रबन्ध यदि गर्ने हो भने अल्पकालमा त समस्या समाधान नहोला तर मध्यकाल र दीर्घकालमा भोलिका दिनमा दुई चार वर्षपछि ती समाधान हुन्छ।
7: सरकार र पीडित पक्षबीच अब कस्तो प्रक्रियाबाट यो विवाद टुङ्गोमा पुर्याउन सकिन्छ होला?
6: अब सरकारले त अब उनीहरूको पीडालाई त सम्बोधन गर्नु परि नै हाल्यो। यदि ब्याज दर वाणिज्य ब्याङ्कको भन्दा धेरै उच्च छ अनि सरकारले प्रश्न गर्नु पर्यो किन भयो, त्यसको समाधानको उपाय के हो, किन वाणिज्य ब्याङ्क भन्दा दुई तिन प्रतिशत भन्दा माथि मात्रै त्यो ब्याज दरमा ऋण किन दिन सकिँदैन भनेर उसले सोध्नु पर्ने हुन्छ सम्बन्धित निकायलाई। लघु वित्त वित्तीय संस्थाको समस्या के हो, ती संस्थाहरू सही रूपमा सञ्चालन छन् कि नाफाकै पछाडि दौडिराखेका छन्, सामाजिक उद्देश्य र उनीहरूको भाइबिलिटीका कुराहरूमा कसरी सन्तुलन मिलाउन सकिन्छ ताकि उनीहरूले उच्च नाफा कमाएर गरिब ऋणीहरूको शोषण पनि नगरून् र ती संस्थाहरू पनि जीवित रहन् ताकि उनीहरूले वित्तीय पहुँच विस्तारमा योगदान दिइराखुन् भन्ने खालको सन्तुलनकारी भूमिका सरकारले निभाउनु पर्छ जस्तो मलाई लाग्छ।
5: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र ब्याङ्कका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापा। यसैबीच आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समिति गठन गर्नुभएको छ। आज मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीडितहरूसँग वार्ता सुरु गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
0: स्वास्थ्य कर्मीको आन्दोलनका कारण हिजो र अस्ति बन्द रहेका अस्पतालको ओपिडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै दुई दिन आन्दोलन गरेको थियो। अस्ति र हिजो अस्पतालको ओपिडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामीहरू त्यत्तिकै फर्किन बाध्य भएका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुधी सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किए छन्। दुई दिन बन्द रहेको ओपिडी खुलेपछि अस्पतालमा बिहानैदेखि बिरामीको भिड बढेको छ।
5: यति बेला बर्खासँगै आउने बाढी पहिरो र डुबानका कारण खानेपानीका स्रोत दूषित भई झाडा पखला, हैजा, आउँ, टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेङ्गी र मलेरिया फैलिएको छ भने घाँस र झाडीमा पाइने किर्नाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ्दा यस्ता भाइरस जीवाणु तथा फङ्गसजन्य संक्रमण फैलन मद्दत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान, नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ्न थालेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेङ्गीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने बानी गर्नुपर्छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदको सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिसमा मोरङका मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो। त्यस्तै ओखलढुङ्गाका गुरूप्रसाद वाग्ले र काठमाडौँका डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ। कार्की, वाग्ले र सुब्बाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
5: प्रतिनिधि सभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। आज बसेको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। साथै प्रतिनिधि सभाका पूर्व सदस्य गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यो सँगै सभामुख डुल प्रसाद अरियालले प्रतिनिधि सभाको अर्को बैठक पाँच दिनपछि अर्थात् साउन 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभएको हो।
0: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदले बनाएको कानून सरकारले फेसबुक स्टाटसबाट हटाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हो। दाहालले राष्ट्रिय सभाले मेहनत गरेर पास गरेको आर्थिक विधेयकलाई फेसबुकबाट उल्ट्याउँदा राष्ट्रिय सभाको अस्तित्वमाथि समेत प्रश्न उठेको बताउनुभयो। सभाले पास गरेर पठाएको आर्थिक विधेयक एउटा फेसबुक स्ट्याटसले काट्न मिल्छ कि मिल्दैन भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर खारेज गरिएको उल्लेख गर्नुभएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
9: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
8: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शेयर बजार लगातार चौथो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 16.29 अङ्कले घटेर 2672.58 बिन्दुमा झरेको छ। निफ्टी चार दिनमा 62 अङ्कले घटेको छ। आज सबै समूहको उपसूचक घटेकामा विकास बैंक र जलविद्युत समूह 1% धेरैले ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। 4.2 अर्ब रुपियाँको कारोबार भएकोमा आज 337 कम्पनीको 75,48,000 कित्ता सेयर 3.38 अर्ब रुपियाँमा किनबेच भएको छ।
5: राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा 2 शिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत आवेदन दिने चाप बढेसँगै पासपोर्ट लिनेको पनि भिड बढेको र विभागले आजदेखि साउन 22 गतेसम्मका लागि 2 शिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब 2 शिफ्ट गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक बिदा हुने शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सेवा दिने राहदानी विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेश्वर रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भिड लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाउन राहदानी अनिवार्य हुने भएकोले पछिल्लो 1 हप्तादेखि राहदानी सेवामा सेवा गराएको चाप बढेको विभागले जनाएको छ।
6: सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नु पर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति, जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गर्ने कागज पत्रमा कामको शीर्षक मात्रै उल्लेख हुने गरेको थियो। अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने, दैनिक जिम्मेवारी के हुने, आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाएको जब डिस्क्रिप्सन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
5: सरकार डाक्टर गोविन्द केसीबीच भएको सहमतिको विरोध गर्दै निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तह अर्थात् MD MS अध्ययनरत विद्यार्थीलाई दिँदै आएको स्टाइपेन्ड अर्थात् काम गरे बापत दिइने मासिक जीवन निर्वाह भत्ता वा छात्रवृत्ति रकम रोकेका छन्। एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले आजैदेखि लागू हुने गरी मासिक 48,737 रुपियाँ बराबरको स्टाइपेन्ड रोक्ने निर्णय गरेको हो। सरकारले डाक्टर केसीसँग निजी कलेजमा MBBSको सिट नबढाउने र लगानी सम्बन्धी नियम कडाई गर्ने सहमति गरेपछि निजी कलेजहरू आन्दोलित भएका हुन्।
6: महोत्तरीको बर्दिवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइती गर्न प्रदर्शन भएको छ। वन कर्मचारीहरूलाई आक्रमण गर्नेलाई कारवाही गर्न माग गर्दै वातावरण संरक्षण अभियान कर्मीहरूले 3 दिनदेखि प्रदर्शन गर्दै आएका हुन्। माइती घर मण्डलमा धर्ना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले 2 महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेका बताउनुभयो। उहाँका अनुसार 2 महिना अगाडि महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना टाँस्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन शीर्षसहित 7 जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर झन्डै 6-7 घण्टा बन्दक बनाएको थियो।
5: आज मानव बेचबिखन विरुद्ध विश्व दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। सन् 2013 डिसेम्बर 18 तारिकमा राष्ट्रसङ्घीय महासभाले मानव बेचबिखन विरुद्ध विश्व दिवस घोषणा गरेपछि सन् 2014 हरेक वर्ष जुलाई 30 मनाउन दिवस मनाउन थालिएको हो। मानव बेचबिखन रोकथाम, पीडितको संरक्षण तथा अन्तर्देशीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो। यस वर्ष दिवस ठगीको जालभित्र थुनिएका मूल नाराका साथ मनाइएको छ।
6: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाली प्रविधि दिग्गज सामसङ इलेक्ट्रोनिक्सले विश्वभर देखिँदै आएको चिपको अभाव सन् 2028 लम्बिने अनुमान गरेको छ। रोइटर्सका अनुसार चिप बिक्रीबाट हुने नाफामा झन्डै 200 गुणाभन्दा धेरै वृद्धि भएसँगै सामसङले यो अभाव अझै केही वर्ष कायम रहने सङ्केत गरेको हो। सामसङको यो भनाइले एआई प्रविधिमा ठूला कम्पनीहरूको खर्च घट्न सक्ने र त्यसले बजार सुस्त बनाउने भन्ने लगानीकर्ताको चिन्ता थोरै घटाइदिएको छ। सामसङको कार्यकारी उपाध्यक्ष जेजुन किमका अनुसार विश्वका शीर्ष 5 डेटा सेन्टर कम्पनीसँग दीर्घकालीन आपूर्ति सम्झौता भइसकेको छ भने अन्य 5 ठूला कम्पनीसँग पनि सम्झौता अन्तिम चरणमा पुगेको छ। 5 वर्ष अवधिका यी सम्झौताहरूले कम्पनीको 60-70% क्षमता ओगट्नेछन्। आर्थिक तर्फ सेमी कन्डक्टर विभागले सन् 2026 दोस्रो त्रैमासिकमा 61.70 अर्ब अमेरिकी डलर अर्थात् 93.77 अर्ब रुपियाँ भन्दा बढी सञ्चालन नाफा कमाएको छ। तर चिपको मूल्य काँसिएपछि सामसङकै मोबाइल युनिट भने मारमा परेको छ। यो त्रैमासमा कम्पनीको मोबाइल विभागले 48.72 करोड डलर घाटा बेहोर्नु परेको छ।
5: अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डाइनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डाइनोसरको मेरुदण्ड करङ हातखुट्टा र पन्जाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डाइनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झन्डै 21 करोड वर्ष पुरानो यो डाइनोसर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल भ्यालेटका अनुसार यो डाइनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको सङ्केत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डाइनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकोमा यो नयाँ खोजले त्यसबेला पनि फरक फरक पारिस्थितिकीय प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। भारतीय क्रिकेटर अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 38 वर्षका क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन्। रहाणेले भारतका लागि 85 टेस्ट 90 एकदिवसीय र T20 अन्तर्राष्ट्रिय क्रिकेट खेले 20 T20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले टेस्टमा 12 शतकसहित 5,077 एक दिवसीयमा 3 शतकसहित 2,962 र T20मा 1.5 अर्धशतकसहित 375 रन बनाएका छन्। रहाणेले पछिल्लो पटक सन् 2023 जुलाईमा वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए। उनको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक भनेको सन् 2020-21 अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक 2-1 टेस्ट श्रृङ्खला जिताउनु हो। यस जितको भन्दा उल्लेखनीय पक्ष भनेको एडिलेडमा भएको पहिलो टेस्टमा 36 रनमा अल आउट भएपछि रहाणेको कप्तानीमा भारतीय टोलीले गरेको शानदार पुनरागमन हो। रहाणे विदेश भ्रमणका क्रममा भारतका लागि भरपर्दा मध्यक्रमका ब्याटर थिए। उनले घरेलु मैदानको तुलनामा विदेशमा धेरै टेस्ट खेलेका छन्।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त। ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद राष्ट्रपति पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान। प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने।
5: लघु वित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन। पीडितहरूको सामूहिक आमरण अनसन तेस्रो दिन पनि जारी। लघु वित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
6: स्वास्थ्य कर्मीको 2 दिन हड़तालका कारण आज अस्पतालको ओपिडीमा भीड। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
5: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ्दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
6: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

सिराहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु। सुनसरी धनुषा र सिराहामा कर्फ्यू आदेश जारी। घटनालाई लिएर संसदमा सरकारको चर्को आलोचना। प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने। आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपील। स्थानीय तहलाई निर्दलीय बनाउने बहसप्रति राष्ट्रिय सभा अध्यक्ष दाहालको असन्तुष्टि। दुई रहा शिक्षक संगठनबीच एकता। माघपुरा नगरे सड़कमा उत्रने चेतावनी। र आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर सुडिम बाग्लीले सहमति गठन। महोत्तरीमा वन कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा। सरकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा आयोजित छलफलका कार्यक्रममा सहभागी वक्ताले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताएका हुन्। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी दिलबहादुर पूर्जापुनले बाघ संरक्षणका लागि सुरक्षा र स्थानीय समुदायको सहभागिता उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले बाघको संख्या वृद्धि र यसको दीर्घकालीन व्यवस्था कुनै एक वा एक निकाय वा प्रविधिको प्रयासले मात्र सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। सिराहाको गोलबजारमा गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरुद्ध गरेर प्रदर्शन गरिरहेका सिराहाको औराही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। यसैबीच सुनसरीको देवानगंज गाउँपालिका कप्तानगंजमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेसका अन्य जिल्लामा समेत परेको छ। घटनाको विरोधमा धनुषाको जनकपुर, सिराहाको गोलबजार तथा सुनसरीको देवानगंज र कप्तानगंज लगायतका स्थानमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेका छन्। स्थानीय प्रशासनले सुनसरीमा साउन 11 गतेदेखि लगाएको कर्फ्यू देवानगंज सहित महेन्द्र राजमार्ग आसपास तथा इनरुवा बजार क्षेत्रमा विस्तार गरेको छ। यस्तै जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको हो। प्रशासनले बिहिबार दिउँसो 3:30 बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिका कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदैवदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार एक अपील जारी गर्दै सदैवदेखि रहिआएको धार्मिक परम्परा, धार्मिक जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनु भएको हो। प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो। सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नु भएको हो। अहिले सम्बोधनको तयारी भइरहेको छ। सुनसरीसहित मधेसका विभिन्न जिल्लामा हिंसा भड्किएपछि गृहमन्त्री सुदन गुरुङ सुनसरीको कप्तानगंज जानुहुने भएको छ। बिहिबार साँझ विराटनगर विमानस्थल हुँदै मन्त्री गुरुङ सुनसरीको कप्तानगंज जान लाग्नु भएको हो। उहाँसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि त्यसतर्फ जान लागेको बुझिएको छ। गुरुङ गोली लागि मृत्यु भएका कप्तानगंजका ओम प्रकाश मेहताको घर पुगेर त्यसपछि सिराहा जाने कार्यक्रम रहेको बुझिएको छ। कोशीको सुनसरी जिल्ला र मध्य प्रदेशमा दुई समुदाय बीचको दंगा बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति र बिलामी छानेले दुवै प्रदेशका सांसदहरूलाई बोलाउनु भएको छ। अहिले बोलाउनु भएको थियो। 4:15 बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलका लागि बोलाइएको एकजना सांसदले जानकारी दिनुभयो। सुनसरीको कप्तानगंजमा भएको झडप र त्यसमा परि एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससहित विभिन्न राजनीतिक दलका सांसदहरूले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र प्रधानमन्त्री तथा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका हुन्। राष्ट्रपति रामचन्द्र
प्रहरीले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयले बिहिबार जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो। त्यसै गरी निर्वाचन आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपाल रहा शिक्षक केन्द्रीय समिति र नेपाल रहा शिक्षक राष्ट्रिय समिति बीच एकता भएको छ र काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा देशभरका करिब 150,000 संख्यामा रहेका रहा शिक्षक तथा कर्मचारीले न्याय नपाए कडा संघर्ष गर्ने चेतावनी दिएका हुन्। रहा शिक्षक केन्द्रीय समितिका अध्यक्ष वीरेन्द्र मल्लले आफूहरूका माग र मुद्दाहरू एउटै भएकाले एकताबद्ध भएर अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहालले स्थानीय तह निर्वाचन गैर दलीय बनाउन नहुने बताउनु भएको छ। राष्ट्रसभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। संविधान संशोधनको नाममा स्थानीय तहलाई निर्दलीय बनाउने र संघीय संरचना कमजोर बनाउने विषयमा भइरहेको बहसप्रति दाहालले सन्तुष्टि जनाउनुभयो। संविधानको समीक्षा गरेर संघीय शासन व्यवस्थालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो। संचार मन्त्रालयले गत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक समापन गर्दै चालु आर्थिक वर्षमा दूरसञ्चार सेवा सुधार, डिजिटल सुशासन, सार्वजनिक संचार संस्थाको पुनर्संरचना, प्रभावकारी बजेट कार्यान्वयन र शासकीय सुधारलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मन्त्रालयमा आयोजित समीक्षा बैठकलाई सम्बोधन गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसनाले चालु आर्थिक वर्षलाई नेपालको दूरसञ्चार क्षेत्रमा उल्लेखनीय सुधारको वर्ष बनाउने लक्ष्यका साथ मातहतका सबै निकायलाई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिनुभयो। श्रमवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर छोडे माग्लीले समिति गठन गर्नुभएको छ। मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पडेल रहनु भएको छ। उत्तरको प्रतिवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयमा कर्मचारीमाथि भएको आक्रमणको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ। वन कर्मचारीलाई आक्रमण गर्नेलाई कारवाही गर्न माग गर्दै वातावरण संरक्षणमा अभियान कर्मीले 3 दिनदेखि प्रदर्शन गर्दै आएका छन्। माइतीघर मण्डलामा धरना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले 2 महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेको बताउनुभयो। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 76% मापन गरिएको छ। सिराहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु, सरकारी धनुषा र सिराहामा कर्फ्यू आदेश घटनालाई लिएर संसदमा सरकारको चर्को आलोचना। प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने, आफ्नो राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपील। स्थानीय तहलाई निर्दलीय बनाउने बहसप्रति राष्ट्रिय सभा अध्यक्ष दाहालको असन्तुष्टि। दुई राहत शिक्षक संगठन बीच एकतामा कुरा नगरी सड़कमा उत्रने चेतावनी। लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर छोडे माग्लीले समिति गठन। मौतरीमा वन कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 र 98 550 26 440
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। मुलुकमा सामाजिक धार्मिक र जातीय सद्भाव कायम राख्न राष्ट्रपति रामचन्द्र पौडेलको अपील। प्रधानमन्त्री बालेन्द्र शाहले आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वय थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय। सुनसरीको जनजीवन सहज बन्दै धनुषा पर्सा र सिराहामा शान्ति सुरक्षा कायम राख्न केही स्थानमा कर्फ्यू आदेश जारी। अमेरिकाद्वारा इरानका सैन्य अखाडा लक्षित व्यापक जवाफी आक्रमण र पछिल्ला खेलसँगै नेपालको सिधै विश्वकप छनौट खेल्ने र एक दिवसीय मान्यता जोगाउने सम्भावना कमजोर।

0: उपलब्ध छन्। लिनुहोस् यो प्याक खरिद गर्न #1415 #2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज एक अपील जारी गर्दै अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाउनु हुनेप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोका कुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ। सुनसरी लगायत तराई मधेसमा भइरहेका पछिल्ला घटनाक्रम, देशको शान्ति सुरक्षाको स्थिति तथा समसामयिक विषयवस्तुका बारेमा प्रधानमन्त्री शाहले सम्बोधन गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको सम्बोधन रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। राष्ट्रिय सुरक्षा परिषदले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन 10 गते सुनसरीमा भएको घटनाको समीक्षा गरिएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। त्यसै गरी विपदका घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो। बैठकमा सहभागी परराष्ट्र मन्त्री शिशिर खनालले राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ गरिएको बताउनुभयो। सुनसरीमा गत आइतबार राति दुई समूहबीच झडप भए यता अशान्त बनेको जनजीवन सहज बन्दै गएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनैतिक दलहरूको प्रयासपछि अवस्था सहज बन्दै गएको हो।

0: आज दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यू लगाइएको उल्लेख छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको केही क्षेत्रमा आज 5:00 बजेदेखि भोलि बिहान 6:00 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले पछिल्लो समय वीरगंज क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको बताउनुभयो। यसैबीच पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरुद्ध गरेर प्रदर्शन भइरहँदा सिराहाको गोलबजारमा आज गोली लागेर एकजनाको मृत्यु भएको छ। सिराहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। घटनापछि जिल्ला प्रशासन कार्यालय गोलबजार क्षेत्रमा आज दिउँसो 2:00 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित रासोपाको संसदीय दलको कार्यालयमा आज सभापति लामिछानेले प्रतिनिधि सभामा कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरूलाई निर्देशन दिनुभएको रासोपाका प्रतिनिधि सभा सदस्य अशोक चौधरीले जानकारी दिनुभयो। मधेस प्रदेश सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा आज बसेको मन्त्री परिषद बैठकले प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्थाको समीक्षा गर्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको हो। बैठकपछि मुख्यमन्त्री यादवद्वारा जारी विज्ञप्तिमा राजनैतिक दल, संघ संस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, संचार माध्यम, निजी क्षेत्र तथा सबै नागरिकलाई शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न आफ्नो जिम्मेवारी निर्वाह गर्न अपील गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिई समाधानका लागि ठोस पहल गरिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आज धारणा सार्वजनिक गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले संवेदनशील घडीमा सम्पूर्ण सञ्चार माध्यम, सम्पादक, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई सत्य, तथ्य र जिम्मेवारीपूर्ण सूचना मात्रै सम्प्रेषण गर्न आग्रह गर्नुभयो। अपुष्ट सूचना, भ्रामक सामग्री, घृणा फैलाउने अभिव्यक्ति वा कुनै पनि समुदाय, समूह वा व्यक्ति विरुद्ध उत्तेजना फैलाउने सामग्री प्रसारण तथा शेयर नगर्न समेत मन्त्री डाक्टर तिमिल सिन्हाले अपील गर्नुभएको छ। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै असहमतिका विषयलाई संवाद, कानुनी प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत प्रस्तावलाई स्वीकृत गरेको छ। बैठकमा विशेष समय लिएर नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको छानबिनको माग गर्नुभयो। संयोजक प्रचण्डले देशको परिस्थिति सहज नभएको भन्दै निर्वाचनमा जनताले जसरी अभिमत प्रकट गरेका थिए त्यस अनुरूप सरकारले काम गर्न नसकेको बताउनुभयो।
1: अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज चाहिँ छैन। गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौं, निर्वाचनमा जे जसरी जनताले आफ्नो अभिमत प्रकट गरे, यस बीचका सरकारका क्रियाकलाप जनताको त्यो अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। सुनसरी, मोरङ लगायत अन्यत्र पनि जे परिस्थिति देखा परेको छ, त्यो गौरवशाली परम्परालाई स्मरण गर्दै संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यस

0: देशभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपिल पनि गर्न चाहन्छु।
1: संयोजक प्रचण्डले अहिलेको अवस्थामा राष्ट्रप्रतिको जिम्मेवारी लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा प्रमुख विषय भएकाले यसमा सबै एकमत भएर अगाडि बढ्न सक्नुपर्ने र यसबाट सबै खालका समस्या समाधान र विश्वास बढाउने दिशातर्फ जान सकिने बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले सुनसरीको देवानगंज घटनाका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै समयमा नै शान्ति सुव्यवस्थाका लागि काम गर्न सरकारसँग माग गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले अविरल वर्षाले देशका विभिन्न ठाउँमा समस्या भएको भन्दै विपद जोखिम न्यूनीकरण गर्न र नागरिकको जीवन रक्षाका लागि माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले केही दिन यता आएको अविरल वर्षापछिको बाढीले बाजुरामा सयौं मानिस घरबार विहीन बनेको भन्दै उनीहरूका लागि सुरक्षित वासस्थान र राहत उद्धारको व्यवस्था गर्न माग गर्नुभयो। यस्तै बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पूर्व उप प्रधानमन्त्री श्रेष्ठको 79 वर्षको उमेरमा यही साउन 12 गते उपचारका क्रममा निधन भएको थियो। नेता श्रेष्ठ नेपाली काङ्ग्रेसको तर्फबाट 2048 र 2056 सालमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 र 2 गरेर दुई पटक प्रतिनिधि सभा सदस्यमा तथा 2064 र 2070 संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक साउन 19 गते मंगलबार दिउँसो 1 बजे बस्नेछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपाल टेलिभिजन तथा गोर्खापत्र र राष्ट्रिय समाचार समिति रासस जस्ता ऐतिहासिक संस्थाहरूलाई बलियो बनाउन सरकारले निकै महत्व दिइरहेको बताउनु भएको छ। गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्दै आएका यस्ता सरकारी संस्थाहरूको उत्थान र गुणस्तर वृद्धि गर्न सरकार प्रयत्नरत रहेको बताउनुभयो।
2: सार्वजनिक सेवा प्रसारण संस्था नेपाल, गोर्खापत्र संस्थान र रासस नेपालका 3 पिल्लरहरूको उत्थान गर्नुपर्ने जरुरी छ। महत्त्व पनि दिइरहेको छु र त्यति धेरै परिणाम पनि निस्किन सकिरहेको छैन गएको 4 अवधिमा, होइन? हामी यसलाई एउटा नयाँ फ्रेमबाट कसरी अगाडि बढाउन सकिन्छ? यसबाट त एकदमै ठुलो एउटा संस्थागत शक्ति तपाईँहरूमा हुनुपर्ने हो। म साह्रै चिन्तित छु तपाईँहरूको क्वालिटी देखेर, तपाईँहरू मभन्दा पनि चिन्तित हुनुहोस् र यसको लागि सरकारले कुन किसिमबाट कहाँबाट कसरी सहयोग गर्नुपर्छ। अबको 3 भनेको विगत 3 जस्तो हुने छैन। मैले पनि सिकेँ, तपाईँहरूले पनि सिक्नुभयो होला। सरकारले कुन डिरेक्सनमा जान खोजेको छ भन्ने कुरामा पनि कतिपय कुरामा क्ल्यारिटी भयो होला। फ्रेस स्टार्टिङमा चाहिँ तपाईँ हामी सबै मिलेर लागिसकेपछि हाम्रो कार्य प्रगतिले चाहिँ सङ्केत गर्छ।
1: बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सुधन झाले सरकारको डिजिटल प्रशासनदेखि डिजिटल अर्थतन्त्रसम्मको योजना कार्यान्वयन गर्ने निकायहरू संचार मन्त्रालय अन्तर्गत रहेकोले सोहीअनुसार प्रविधिमा आधारित सेवा प्रवाह गरिनुपर्ने बताउनुभयो। त्यसै गरी मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले पुँजीगत खर्च बढाउन समयमै बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिँदै खरिद प्रक्रिया साउन मसान्तबाट अघि बढाउन सबै निकायलाई आग्रह गर्नुभयो। प्रधान सेनापति अशोक राज सिग्देलले काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको 3 संशोधनलाई यथाशीघ्र स्वीकृत गर्नुपर्ने बताउनु भएको छ। रक्षा मन्त्रालयको 4 त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज सिंहदरबारमा बसेको बैठकमा प्रधान सेनापति सिग्देलले द्रुत मार्गको शुरूबिन्दु खोकना क्षेत्रको जग्गा अधिग्रहण र मुआवजा वितरण वितरण सम्बन्धी समस्यालाई सम्बोधन गर्न ढिलाइ हुँदा समग्र आयोजनाको कार्य सम्पादनमा प्रभाव परेको बताउनुभयो। समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले काठमाडौँ तराई मधेस द्रुतमार्ग सडक निर्माण आयोजनाको प्रगति अपेक्षा अनुरूप हुन नसकेकोमा लक्ष्य अनुसार प्रगति हासिल हुने गरी निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिनुभयो। युवा श्रम तथा स्वरोजगार मन्त्री रामजी यादवले सरकारप्रति जनताको अपेक्षा उच्च रहेकाले स्वे अनुरूप द्रुत गतिमा सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्रालयको वार्षिक समीक्षा बैठकमा मन्त्री यादवले नागरिकका गुनासोहरूलाई आवश्यक र अति आवश्यकमा वर्गीकरण गरी शीघ्र सम्बोधन तथा कारवाही अघि बढाउन विभाग तथा मातहतका निकायहरूलाई निर्देशन दिनुभयो। बैतडीको सीमावर्ती गाउँपालिका पञ्चेश्वरमा नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीयवासी संचार सम्पर्कबाट वञ्चित भएका छन्। स्थानीय संचार सेवा नहुँदा सीमावर्ती क्षेत्रका बासिन्दा संचारका लागि भारतीय टेलिफोन नेटवर्कको सहारा लिन बाध्य छन्। नेपाल टेलिकमले भने भौगोलिक विकटताका कारण काममा केही ढिलाइ हुने भए पनि काम अगाडि बढाइएको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीयवासी संचार सम्पर्कबाट वञ्चित भएका छन्। विगत केही दिनदेखि मोबाइल टेलिफोन तथा इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएपछि हजारौं नागरिक प्रभावित भएका बताउनुहुन्छ गाउँपालिका प्रवक्ता जनक चन्द। टेलिकमको सेवा अवरुद्ध भएसँगै पञ्चेश्वर गाउँपालिकाका बासिन्दा दैनिक उपभोग्य काम बैंकिङ कारोबार प्रशासनिक सेवा तथा आपतकालीन संचार सुविधाबाट वञ्चित भएका बताउनुहुन्छ गाउँपालिका उपाध्यक्ष बिना भट्ट।
4: यहाँ त धेरै भयो, 5-6 महिना जति भयो। वडा नम्बर 1 र अनि वडा नम्बर 2 मा पटक्कै फोनै लाग्दैन, तल तल यो महाकाली बेल्टतिर माथि मात्रै लाग्छ। अब हामीले पटक पटक नेपाल टेलिकमसँग पनि कुरा गर्दै गर्दा आइदिनु पर्यो, हेरिदिनु पर्यो भन्दै गर्दा पनि अब खासै चाहिँ चासो नदिएको अवस्था।
3: नेपाल टेलिकम कार्यालय बैतडीका अनुसार उक्त क्षेत्रमा नेपाल टेलिकमका टावरमा प्राविधिक समस्या वा मौसमका कारण बिजुली आपूर्ति नहुँदा टावरमा भएको भौतिक क्षतिले गर्दा सेवामा अवरोध आएको बताउनुहुन्छ नेपाल टेलिकम बैतडीका प्रमुख दिल बहादुर बोकटी।
5: रुखको कारणले अब घाम लाग्यो भने गर्छ, नभएपछि सोलरले घाम लागेन भने चाहिँ गर्दैन रे, फेरि त्यो रुखहरूको कारणले गर्दा सोलरमा राम्रोसँग घाम लाग्दैन रे। हामीले चाहिँ त्यो साइडलाई बरु अर्को साइड छाप्ने हो कि भनेर पनि यहाँबाट सल्लाह हामीले दिएका।
3: प्राविधिक टोली खटाएर यथाशीघ्र मर्मत सम्भार गरी सेवा सुचारू गर्ने प्रयास भइरहेको नेपाल टेलिकमले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गरे लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधान न्यायाधीश डाक्टर शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीशबाट शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले आयुक्तहरू गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई शपथ ग्रहण गराउनुभयो। संसदीय सुनवाई समितिले हिजो प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनवाईले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई नियुक्त गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोल प्रसाद अरियालले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा मुलुकको समसामयिक राजनैतिक परिस्थिति, संघीय संसदका गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत व्यवस्थापनलाई सुदृढ बनाउन आवश्यक रहेको बताउनु भएको छ। विधायन व्यवस्थापन समितिको आज सिंहदरबारमा भएको संघीयतामा विधायकीय अन्तर सम्बन्ध सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष दाहालले अहिले संविधान संशोधनको चर्चा भइरहे पनि मुख्य ध्यान संघीयता कार्यान्वयन, आवश्यक नीतिगत सुधार तथा संघ प्रदेश र स्थानीय तह बीचको अन्तर सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताउनुभयो। कार्यक्रममा सांसदहरूले संविधानको मर्म अनुसार विधायकी समन्वयका लागि स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्छ गर्नुपर्ने र संघीयतालाई सबलीकरण गर्न प्राथमिकताका आधारमा आवश्यक कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डाक्टर सुभाष प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डाक्टर प्याकुरेललाई नियुक्त पछि आज पद तथा गोपनीयताको शपथ गराउनुभयो। उहाँलाई खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर एकको बाहिरका र वडा नम्बर सातको दुर्गम गाडापारी गाउँका नागरिकले वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आएका छन्। वर्षौँदेखिको त्यस भेगको खानेपानी समस्या अन्त गर्न अहिले भने तातोपानी गाउँपालिका र लक परियोजनाले संयुक्त रूपमा खानेपानी आयोजनाको काम अगाडि बढाएपछि स्थानीय उत्साहित भएका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
6: गाउँमा शिक्षा स्वास्थ्य बाटोघाटो सबै विकास पुगिसकेको छ, तर जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर एक स्थित बाहिरका गाउँमा भने खानेपानी अझै पुग्न सकेको छैन, जसका कारण बाहिरका सयौं घरधुरी अहिले पनि शुद्ध खानेपानीबाट वञ्चित रहेका छन्। अहिले तातोपानी गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन लग परियोजनाबाट करोड बढी लगानीमा लिफ्ट खानेपानी आयोजना निर्माण हुँदा बाहिरका वासी उत्साहित भएका छन्। स्थानीय महिला राधिका शाही: बाहिरका गाउँ जस्तै खानेपानीको समस्या तातोपानी गाउँपालिका वडा नम्बर सात स्थित विकट गाडापारी गाउँले पनि वर्षौंदेखि झेल्दै आएको छ। 27 घरधुरी रहेको उक्त गाउँ भौगोलिक रूपमा भने निकै विकट छ। पानी अभावकै कारण उक्त गाउँमा अहिलेसम्म कसैले पनि शौचालय समेत बनाएका छैनन्। एक गाग्री पानीका लागि 3-4 हिँडेर मुहानबाट पानी ल्याउनु पर्ने स्थानीयको बाध्यता छ। खानेपानीबाट वञ्चित दुई गाउँका नागरिकको घर घरमा पानी पुर्याउन तातोपानी गाउँपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन लग परियोजनाद्वारा झण्डै 1.5 करोड बढी लगानीमा दुवै गाउँमा खानेपानी आयोजना निर्माण भइरहेका छन्। आफ्नै कार्यकालमा काकाकुल बाहिरका गाउँमा पानी पुर्याइने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलगाईको भनाइ छ:
7: तातोपानी गाउँपालिका वडा नम्बर एक बाहिरकामा विगत 20 पानीको धेरै समस्या थियो। त्यो पछिलाई जसरी पनि पानी खुवाउँछ भनेर विशेष गरेर लग परियोजनासँग साझेदारीमा हामीले एउटा ठुलो प्रोजेक्ट एक गरेर धाराको लागि सञ्चालन गरेका छौँ र त्यो प्रक्रिया अगाडि सबै बढिसकेको छ र हाम्रो कार्यकालमै त्यो बस्तीमा एक गरेर एक धारा पुर्याउँछौँ, कटिबद्धता हो।
6: भौगोलिक रूपले विकट गाडापारी गाउँका स्थानीयलाई स्वच्छ पानी पुर्याएरै छाडिने बताउँदै पुनः गाउँपालिकाका अध्यक्ष चौलागाई:
7: तातोपानी गाउँपालिका वडा नम्बर सातको गाडापारी भन्ने एउटा बस्ती 45 घर जति त्यहाँ छन्, त्यहाँ विद्यालय पनि छ, त्यहाँ पानी कुनै केही पनि छैन। अब यो बस्तीलाई पनि कसरी पानी खुवाउँछ भनेर फेरि लग परियोजनासँग यी दुईटा प्रोजेक्ट जसरी पनि सफल गर्नुपर्छ भनेर लग परियोजना र तातोपानी गाउँपालिका साझेदारीमा त्यहाँ पनि परियोजना सुरु गरिसकेका यही आवाभित्र हामी बस्तीमा पानी खुवाउँछौँ।
6: पानी अभावले काकाकुल गाउँमा शुद्ध पानी पुर्याउने र सरसफाई उन्मुख गाउँ बनाउने लक्ष्य सहित निर्माण थालिएको खानेपानी आयोजनालाई गति दिन र दिगो सञ्चालन तथा व्यवस्थापनमा स्थानीयले ध्यान दिन जरुरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
1: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका विभिन्न स्थानमा व्यापक जवाफी आक्रमण गरेको छ। जोर्डन स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयासपछि अमेरिकाले जवाफी आक्रमण गरेको हो। रुसले आज युक्रेनका विभिन्न क्षेत्रमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा 8 मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टामै यी आक्रमण भएका हुन्। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। मन्त्री डाक्टर वाग्लेले मन्त्री स्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहनु भएको वार्ता समिति गठन गर्नुभएको हो। समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोधराज आचार्य रहनु भएको छ। लघुवित्त पीडितहरूले विभिन्न संस्थाबाट भएको वित्तीय शोषण अन्त्य हुनुपर्ने, किसानलाई सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउनु पर्ने, निलामी प्रक्रियामा गुमाएको जग्गा फिर्ता हुनुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका छन्। यसैबीच समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप 56 जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। यो सँगै शिव शिखर सहकारीका करिब 1400 जना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन्। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
10: आइसिसी विश्वकप लिग टू अन्तर्गतको पछिल्लो नतिजासँगै नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनौट खेल्ने र एक दिवसीय मान्यता सुरक्षित गर्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्यान्ड्समा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा खराब प्रदर्शन गर्दै नामिबिया र नेदरल्यान्डसँगका चारै खेलमा पराजित भएपछि नेपालको यो कठिन मोडमा पुगेको हो। लिग टूमा नेपालको निराशाजनक प्रदर्शन र सन् 2024 सुरु भएको यो लिग टूमा नेपालले हालसम्म 32 खेल खेलिसकेको छ, जसमा नेपालले मात्र 11 खेलमा जित निकाल्दा 19 खेलमा हार बिहोरेको छ भने दुई खेल नतिजाविहीन बनेका छन्। कुल 24 अङ्कसहित नेपाल तालिकाको छैठौं स्थानमा छ। अब नेपालले ओमनमा आफ्नो अन्तिम सिरिज खेल्न बाँकी छ, जहाँ नेपाल ओमन र क्यानाडा बीच प्रतिस्पर्धा हुनेछ।
1: खेलकुद समाचारका साथ हुनुहुन्थ्यो अझै। एवं अब मौसम सम्बन्धी जानकारी। आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न राष्ट्रपति रामचन्द्र पौडेलको अपिल। प्रधानमन्त्री बालेन्द्र शाहले आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वय थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय। सुनसरीको जनजीवन सहज बन्दै धनुषा, पर्सा र सिरहामा शान्ति सुरक्षा कायम राख्न केही स्थानमा कर्फ्यू आदेश। अमेरिकाद्वारा इरानका सैन्य अखाडा लक्षित व्यापक जवाफी कारवाही। र पछिल्ला खेलसँगै नेपालको सिधै विश्वकप छनौट खेल्ने र एक दिवसीय मान्यता जोगाउने सम्भावना कमजोर। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षा परिस्थिति बारे जानकारी दिन प्रधानमन्त्री बालेन्द्र शाहले अहिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै
2: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
3: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100 ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
4: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
5: 056-49-0034,
4: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
6: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
7: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
7: सम्पर्क 98-457-31-034 र 97-443-43-915।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी घटनापछि मधेसमा तनाव चुलियो। आज थप दुईजनाको मृत्यु। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू। पर्सामा निषेधाज्ञा जारी। चारवटी सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सडकमा।
1: चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य चाहिँ भएको अवस्था छ।
0: सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूको अपील। मधेस संकट समाधान बारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा। दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञको सुझाव।
2: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैनन्।
0: लुम्बिनीमा एमाले नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने। राहदानी बनाउनेको भीड बढ्दो। अब दुई सिफ्ट र विदाको दिन पनि सेवा दिइने। राहत शिक्षकलाई सेवाबाट हटाए। देशव्यापी आन्दोलन गर्ने चेतावनी।
3: हामीले सूचनाबाट सम्प्रेषण गर्ने सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक भयौँ, एक हुँदैछौँ, एक भयौँ, एक हुनुपर्छ र बचेका साथीहरू पनि एक हुन जरुरी छ।
0: र एएफसी एसियन कप छनोटमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धार्मिक र सामाजिक सहिष्णुता जस्तो संवेदनशील विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता, मीडिया र आम सञ्चार माध्यमले तथ्यमा आधारित जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्नुपर्छ। अपुष्ट सूचना, उत्तेजक भाषा र द्वेष फैलाउने सामग्रीले समाजलाई थप विभाजित बनाउने जोखिम बढ्छ। त्यसैले सत्य, सन्तुलन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सद्भाव, सहिष्णुता र विश्वासको वातावरण निर्माण गर्नु सञ्चार क्षेत्रको मुख्य दायित्व हो। अब खबर सन्तोष गन्धर्वबाट।
5: सुनसरीको दिवानगंजमा भएको हिंसात्मक घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। बढ्दो प्रदर्शनपछि सुनसरी, धनुषा र सिराहामा अनिश्चितकालीन कर्फ्यू तथा पर्साको वीरगंजमा निषेधाज्ञा जारी गरिएको छ। सिराको गोल बजारमा दुई पक्षबीच भएको झडपमा करिब 20 वर्षीय गणेश यादवको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। यति बेला धनुषाका चारवटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सडकमा खटिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सिआइएनसँग बताउनुभयो।
1: बिहानदेखि नै केही प्रदर्शनकारीहरू झुन्डा झुन्डा भएर चाहिँ टायरहरू बाल्ने, पसल बन्द गराउँदै हिँड्ने जस्ता गतिविधिहरू भएका थिए। अनि पछि त्यो क्रमशः बढ्दै गएर चाहिँ तोडफोड हाँगनी जस्तोसम्म चाहिँ हुन सक्ने अवस्था भएपछि यहाँको स्थानीय प्रशासनले, स्थानीय प्रशासन 2028 पहुँच्यो। 3:30 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका छौँ र हामीले जनकपुर उपमहानगरपालिका क्षेत्रका सबै 25 वडा, नगराइन नगरपालिकाको नगराइन चोकदेखि उत्तरतर्फ, त्यसै गरी लक्ष्मीनिया गाउँपालिकाको लक्ष्मीनिया चोकदेखि दक्षिण, त्यसै गरी पूर्व पश्चिमका 4 किल्ला तोकेर चाहिँ कर्फ्यूको आदेश जारी गरेका छौँ र कर्फ्यूको आदेश जारी भएपछि चारैवटा सुरक्षा निकायहरू फिल्डमा खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य चाहिँ भएको अवस्था छ।
5: उता दिवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। अझै 8 जना विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कडा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ। सुनसरीको दिवानगंजबाट फैलिएको दुई समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सडकदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरेका छन्।
0: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको दुई समुदाय बीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले बढ्दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो।
6: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ। प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो।
7: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व अस्तित्व र भाइचारा हो।
0: नेकपा एमाले सुनसरी घटना बारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ। सांसद पद्मा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनु पर्ने बताउनुभयो।
8: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरोकार वाला अभियान तारलाई भन्न चाहन्छु, धार्मिक अभियान तारलाई भन्न चाहन्छु, धैर्य गरौं। उत्तेजनाले आवेगले प्रतिशोधले हामी
0: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबु ओलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
9: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। उहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
10: तपाईँको दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन, किन भन्दाखेरि दिनदहाढै गोली चलेको छ, हत्या परेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं थुङ्गा फुल्का, हामी एउटा माला नेपाली, हिमाल पहाड तराई, हामी कोही छैनौ प्राय।
0: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नु पर्नेमा अधिकांश सांसदहरूले जोड दिएका छन्। सन्तोषी रावल, सिआइएन, काठमाडौँ।
5: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौंदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन चैन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अप्नाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मधेस प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद बैठकपछि जारी विज्ञप्तिमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनु भयो। विश्लेषकहरूले भने यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सिआइएनसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
2: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैन। त्यसैले समाजका प्रत्येक पक्षले उक्साउने काम गर्नु भएन। अहिले संयमको समय छ, झारेको समय छ, र समाज बाँचियो भने मात्र चाहे भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छन् र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैनन्, अहिले आवेशको ठाउँ छैनन्, क्रिया र प्रतिक्रियाको ठाउँ छैनन्। यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ त्यो विरासतलाई निरन्तरता देऊ।
5: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा अच्युत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकारी बनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाइने पनि तयारी भएको छ। राहदानी बनाउन सेवाग्राहीको अत्यधिक भिड बढेपछि राहदानी विभागले सेवा समय विस्तार गरेको छ। आजदेखि विभागले दुई सिफ्टमा सेवा सुरु गरेको हो। शनिबार र आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो सिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो सिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपिएसका लागि आवेदन दिने युवाको संख्या बढेसँगै राहदानी बनाउन विभागमा चाप वात्तै बढेको छ। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी थायी व्यवस्थापन, पेसागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तान विदेशका खबर। पाकिस्तानको खैबर प्रान्त स्थित हङ्गो जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा बलको जवाबी कारवाहीमा 15 जना आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरिक ए ताविन पाकिस्तान TTPले आक्रमणको जिम्मेवारी लिएको छ। र अन्त्यमा खेल खबर। एसियाली फुटबलका दुई चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी AFC एसियन कप छनौट अन्तर्गत आमने सामने हुने भएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजुद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
0: तनाव समाधानका लागि सरकारलाई संयमित कदम चाल्न आग्रह।
11: तर हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरुरी छ। मैले
0: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने, संवाद श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानवाधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। बढ्दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्। अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ।
11: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या जुन त्यो घटनालाई साम्य शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो, त्यसमा राज्य चुकेको छ। राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन। त्यसमा राजनीति संयन्त्र पनि परिचालन गर्नु पर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नु पर्थ्यो, सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नु पर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नु पर्थ्यो। जुन कुरा कुनै कुरा पनि भएन। यस अर्थमा हेर्दा के भने राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ। त्यस
16: कारण अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन्, ती उहाँहरूले कस्तो भूमिका खेल्दिनु?
11: अब घटना घटिसक्यो, घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निक्लिँदैन। अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन। अब सुनसरीमा सुरुवात भएको घटना अहिले मधेस प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरुरी छ। मेरो त्यस कारणले के भने एक पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण, मेलमिलापूर्ण वातावरण, आपसी सहिष्णुता सहिष्णुतामूलक वातावरण सिर्जना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चालन गर्न जरुरी छ। अघि तपाईँले भने जस्तै हो हाम्रा समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, त्यहाँ राज्य संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि, राज्यका संरचना पनि छन्, जो चाहिँ जससँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढङ्गले उचित रूपले अत्यन्त कुशल ढङ्गले परिचालन गर्नुपर्ने हुन्छ। कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ। अब द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन, त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त त्यो गलत मान्छे नै गलत नै हो, त्यसलाई सही कुनै हालत मान्न सकिँदैन। तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एक खालको खतरनाक भने हाम्रो सामान्य भाषामा त खतरनाक भनौँ र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ। यसको दुष्चक्र अत्यन्त खतरनाक अत्यन्त भयभीत खालको हुन्छ र यो चाहिँ किनभने भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ, यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचनाको माग पनि हुँदैन। अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँहरू कसरी एउटा राजनीतिक दस्तावेज रूपमा उतार्नुहुन्छ त्यो बडा गाह्रो विषय छ। त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक तथा रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ। अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामको गोल बजारमा दुःखद घटना भयो।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
17: हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
0: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
18: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
19: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
20: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
19: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
21: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
22: कार्यक्रम साझा आवाज,
19: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
23: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
24: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बने छु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
19: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सिआइएन मार्फत देशैभर
20: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सिआइएन को फेसबुक पेज र युट्युब सिआइएन च्यानलमा पनि।
21: पसिनाको सम्मान, समानताको अभियान,
22: कार्यक्रम साझा आवाज।
25: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक, शक्तिशाली 4 एंटीनामा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयामा, साथमा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
19: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
26: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
19: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
26: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
27: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेपछि।
28: धन्यवाद, नमस्कार।
27: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
28: यो 14 दिनको संसद स्थगित जुन ढङ्गले भएको थियो, हामी जिल्ला पनि गयौँ, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौँ। हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या, त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढङ्गले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
27: गए
28: तर फर्के।
27: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
28: तयारी त पुग्छ नि, किन नपुग्नु? होइन, फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन, त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के, 1-2-3, 1-2-3 अब कसरी गइजाने भनेर होइन, त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
27: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
28: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन, त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्, जाजयपुरमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा।
27: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको कामलाई अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
28: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर. तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ. सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ. अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अझलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सिडिओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछाइल्नु चरण अहिले 180 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
1: हुनुहुन्छ
28: पुनर्निर्माणका लागि. तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
1: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
28: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि 4-5 कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्. त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो. त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो. अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको त्यो काठ कुहिसक्यो 3 अनि त्यसपछि गएर अहिले 3 भत्किन थाले त्यसपछि फेरि नागरिकले दुःख पाउने त्यसपछि गएर नागरिकले अनावश्यक क्षति बेहोर्नुपर्ने धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी सिट्टै मुक्त गर्ने प्रयासमा छौँ.
1: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने आफ्नो विचार राख्ने सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौडधुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
28: हामी त गरि नै रहेछौँ. हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन. धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन. गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ छलफल गरिरहेछौँ. तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि. डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन.
1: के हो यो डिडिए भनेको?
28: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन. त्यो वर्गीकरण गरिरहेछ त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ. अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ कि त्यो त हुँदैन नि त. पहिला पनि अंश भण्डा गरेका थिए मान्छेहरू एउटै घरमा बसेका थिए तिनीहरू छुट्टिएर छुट्टी घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन. त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी.
1: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सडकबाटै पनि अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ त्यो चाहिँ के कारणले भयो होला?
28: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन. मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो. म पनि एउटा आशावादी व्यक्ति हो होइन. मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म. तर अन्यलताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो होइन. यो ल्याएका छौँ यो गर्नुपर्छ होइन. जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो. त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो.
0: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्. उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्. सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ. आज थप 2 मृत्यु भएको छ. सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ. 4 सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सडकमा आएका छन्। सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधान बारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड बढ्दै जाँदा अब दुई सिफ्ट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाई देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053। 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4943 580 र 98 5570 2640।
2: It's 8 o'clock. अहिले 8 बजेको छ।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
4: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 4403 580 र 98 5570 2640।
2: It's 8 o'clock. अहिले 8 बजेको छ।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
4: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 4943 580 र 98 5570 2640।
2: It's 8 o'clock. अहिले 8 बजेको छ।
5: सभामा दर्ता मानव बेचबिखन नियन्त्रण सम्बन्धी कानून संशोधन हुँदै शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता औपचारिक रूपमा लागू। साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। सुनसरीको देवानगंजबाट सुरु भएको धार्मिक आगोको झिल्को मध्य प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। हिन्दू र मुस्लिम समुदाय बीच डीजे बजाउने विषयमा भएको विवादले तीनजनाको मृत्यु भएको छ। कोशी र मध्य प्रदेशका जिल्ला अशान्त बनेका छन्। स्थानीयमा त्रास सिर्जना भएको छ। सुनसरीमा अनिश्चितकालीन कर्फ्यू जारी छ। देवानगंजको बाछिटा धनुषा सिरा पर्सासम्म पुगेको छ। यी जिल्लामा पनि कर्फ्यू र निषेधाज्ञा आदेश जारी भएको छ। सिरामा 15 वर्षका युवकको अनाहकमा ज्यान गएको छ। दोषीलाई कारवाही गर्न ढिला गर्दा यो तनाव देशभर फैलने खतरा देखिएको सिराका पत्रकार फिरोज शेखले बताउनु भएको छ।
2: होइन, यसमा चाहिँ नेपाल सरकारसँग चाहिँ अब हाम्रो गृहमन्त्रीसँग चाहिँ चुक भएको देखिन्छ। होइन, हाम्रो प्रधानमन्त्रीजीसँग चाहिँ चुक भएको देखियो। किनभने त्यहाँ घटना भयो, ठिक छ, घटना हुने बित्तिकै उहाँहरूले चाहिँ तुरुन्तै एक्सन लिनु पर्थ्यो र जो दोषी छ उसलाई चाहिँ कारवाही हुनुपर्छ। त्यो सबैको माग हो। जसले गल्ती गरेको छ त्यहाँ जुन समुदायको होस्, हिन्दू होस्, मुस्लिम होस्, सिख हो, इसाई होस्, त्योदेखि सरकारको विषय भएन। तर गल्ती गर्नेलाई चाहिँ सजाय हुनु पर्थ्यो, त्यसमा चाहिँ तुरुन्तै एक्सन लिनु पर्थ्यो। उहाँहरूले चाहिँ ढिलाइ गर्नुको कारण र हाम्रो प्रधानमन्त्रीज्यूले एउटा देशवासीको नाममा सम्बोधन पनि गर्न सक्नु भएन। त्यहाँ देवानगंजमा चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीलाई चाहिँ सुदनजीलाई चाहिँ खोजिराख्नु भएको छ। उहाँहरू न कुनै स्पष्ट धारणा आइरहेको छ, न जनताको नाममा सम्बोधन गरेको छ। त्यो भएर पनि अलिकति चाहिँ सामाजिक सद्भाव चाहिँ यहाँ बिग्रिएको जस्तो चाहिँ मलाई महसुस भइरहेको छ। यसमा चाहिँ कतै न कतै कसै न कसैको चाल पनि लागिरहेको छ।
1: गृहमन्त्री सुदन गुरुङ केही बेर अघि विराटनगरबाट सिधै सुनसरी देवानगंज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नु भएको छ। घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने

0: हैसियत क्षमता राख्ने नेताहरूको पंक्ति छ, सुशासन सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पंक्ति पनि छ, लोकतन्त्रको निम्ति झन्डै 70 वर्षदेखि जेल नेल यातना थुप्रै भोगेका नेताहरूको पंक्ति पनि छ, उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोके होला मलाई अनौठो लाग्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह देशभर आगो दन्किँदा समेत मौन बसिरहेको भन्दै आलोचना भएको छ। चौतर्फी आलोचनापछि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषदको 43औं बैठक राखेर देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्नुभएको छ। सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभएको छ।
2: यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेर्दा यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकार निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकार निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि पुरै एक्टिभ रूपमा काम गर्नको लागि निर्णय भएको छ। र सँगसँगै यो विपदको समय पनि भएको कारणले गर्दा सम्माननीय प्रधानमन्त्रीको निर्देशनबाट विपद प्रतिकारको लागि विगतमा नभएको कुराहरू समयमै खोज उद्धार राहतका कुराहरू सम्पन्न गरेर नागरिकलाई सेवा सुविधा दिने सन्दर्भमा निर्णय भएको छ।
1: संसारीबाट सल्किएको जाति तथा सामाजिक तनाव मधेसका विभिन्न जिल्लामा फैलिएपछि सिरा र धनुषामा कर्फ्यू आदेश जारी गर्दै नेपाली सेना परिचालन गरिएको छ। गोलबजारमा कर्फ्यू तोडेर भएको झडपमा गोली लागेर एकजनाको मृत्यु भएको छ भने सिरा, धनुषा र सप्तरीमा प्रदर्शन तथा तोडफोडका घटना बढेका छन्। सिराको गोलबजारमा दुई समूह बीचको हिंसात्मक झडपमा गोली लागेर गणेश यादवको मृत्यु भएको छ भने गम्भीर घाइते सुभाष ठाकुरलाई थप उपचारका लागि धरान लगिएको छ। जनकपुरको पगला बाबा धर्मशाला नजिक जम्बा भएका करिब 500 प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले 41 सेल अश्रु ग्यास प्रहार गरेको छ। झडपमा 2 प्रदर्शनकारी र 3 प्रहरी घाइते भएका छन्। धनुषाका 3 पालिकामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ भने भोलि जनकपुरका सबै निजी तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्। सप्तरीको राजविराज र बोधे बरसाइन बजार पनि प्रदर्शनका कारण पूर्ण रूपमा ठप्प बनेको छ। सुनसरीको देवानगंजमा प्रहरीको गोली लागेर घाइते भएका 22 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा मृत्यु भएपछि सुनसरी घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। झडपमा घाइते भएका अन्य 8 जनाको उपचार भइरहेको छ। देशभर आगो सल्केपछि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ। अहिले केही बेरमै उहाँको सम्बोधन आउनेछ भने त्यसको प्रत्यक्ष प्रसारण नेपाली रेडियो नेटवर्कले पनि गर्नेछ। तर यो सम्बोधन ढिलो आउन लागेको सिराका पत्रकार फिरोज शेखले बताउनु भएको छ।
3: अब ढिलो भयो जस्तो मलाई चाहिँ फिल भइरहेछ होइन, तर यहाँको स्थानीय जुन अगुवाहरू छन् होइन उहाँहरूसँग चाहिँ एकचोटि उहाँहरूले चाहिँ समन्वय गर्नै पर्ने हुन्छ होइन, देशवासीको नाममा सम्बोधन गर्छ म चाहिँ कन्ट्रोल हुन्छ भन्ने पनि लागिरहेछ। तर अवस्था चाहिँ अहिले चाहिँ नियन्त्रण बाहिर गएको, अब अहिले पनि भन्नु पर्दाखेरि गोल बजारको अवस्था पुरै तनावग्रस्त छ। त्यहाँ प्रहरी रोडमा छन् र प्रदर्शनकारी पनि रोडमा छन् र दमदनी एबिमलमा चाहिँ आगो बलिरहेको अवस्था छ, धेरै ठाउँमा तोडफोड आयोजनी पनि भइरहेको अवस्था छ। तर अब सम्बोधन गर्नुहुन्छ भने केही त होला, तर के हो भने कुनै पनि समस्याको समाधान भनेको त वार्ता नै हो होइन, उहाँहरूको चित्त कसरी बुझाउन सकिन्छ आन्दोलनकारीको त्यो चाहिँ गर्नु पर्यो होइन। तर के हो भने एकैचोटि चाहिँ यसरी यस्तो उग्र रूप लिन्छ भनेर कसैले यस्तो सोचेको थिएन, तर एकैचोटि यस्तो उग्र रूप लिइसकेपछि कसै न कसैको यसमा चाहिँ चाल हुन सक्छ, त्यो सरकार ढाल्ने पनि कतिले चाहिँ त्यो पनि कुराहरू गरिरहेछन्। जुन हाम्रो राजनीतिक विश्लेषकहरू छन् उहाँहरूले चाहिँ यो पालेन सरकारलाई चाहिँ ढाल्नलाई पनि यो अस्त्र प्रयोग गरिएको हो भन्ने कुराहरू बुझिरहेको।
1: सरकारको निष्क्रियताप्रति सत्तारूढ दलकै सांसदहरूले पनि असन्तुष्टि जनाएका छन्। मधेसमा तनाव बढ्दा पनि सरकारले चासो नदेखाएको गुनासो उनीहरूले गरेका हुन्। सुनसरीबाट सुरु भई मधेसका विभिन्न जिल्लामा फैलिएको तनावबारे रासोपा सभापति रवि लामिछानेसँग छलफल गर्नुभएका सांसद मनिष झाले मधेसमा सुरक्षा संवेदनशीलता बढे पनि सङ्घीय सरकारले पर्याप्त ध्यान नदिएको बताउनुभयो। राज्यको उदासीनताका कारण सङ्केत राम्रो नदेखिएको उहाँले सुनाउनुभयो।
4: मधेसलाई अहिलेको सुरक्षा जुन संवेदनशीलता छ, सुरक्षा संवेदनशीलताको अवस्थामा मधेसलाई जसरी हेरिनु पर्ने हो संघीय सरकार वा सिंहदरबारको तर्फबाट, त्यो पर्याप्त भएन कि, त्यो संवेदनशीलता पर्याप्त होइन कि भनेर हामीले जानकारी पनि जनायौँ। र त्यहाँ जुन अब जस्तै आज म जनकपुरबाट निर्वाचित हो, जनकपुर आज सुरक्षित देखिँदैन,

0: सबै पसलहरू बन्द छ, बजारहरू बन्द छ, चोक चोकमा मान्छेहरूले टायर बालेर बसिराखेका छन्, विरोध जनाइराखेका छन्। यो कुराहरू एउटा निर्वाचित जनप्रतिनिधिको लागि पनि सुखद कुरा होइन।
1: प्रतिनिधि सभाको बैठकमा भने प्रतिपक्षीको आरोपमा सत्ता पक्षका सांसदले प्रतिरक्षा गरेका छन्। जेएनजी आन्दोलनका बेलाको सरकारमाथि लगाएका आरोप यति बेला प्रधानमन्त्री बालेन्द्र नेतृत्वको सरकारमाथि पोखिएका छन्। अवस्था साम्य हुन नसकेपछि जेएनजी आन्दोलनमा बालेन्द्र शाहले लगाएको आरोप यति बेला स्वयं आफैले खेप्नु परेको छ, जसको सत्तारूढ दलका सांसदले प्रतिवाद गरेका छन्।
2: भाद्र 23 र 24 गते राज्यको महत्वपूर्ण धरोहर बचाउनका लागि भएको भिडन्तमा गोली चल्दा तत्कालीन सरकारलाई हत्याको साबित गरियो। तत्कालीन प्रधानमन्त्रीलाई बच्चाको रगत पिएर भनेर लेखेर सम्माननीय प्रधानमन्त्रीज्यूले स्ट्याटस अस्ति भर्खर मात्रै पनि हाल्नु भएको छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनसरीको युवाहरूको रगत पिउनु भयो भनेर भन्ने कि नभन्ने, हामीले
3: मान्छेको रगत पिउने भन्नुभएको छ, यो भ्याम्पायरले रगत खाने जस्तो चाहिँ के यस्तो शब्द नै बोल्न पाइन्छ? मान्छेको रगत खान मिल्छ? त्यो हान्नै पर्दैन, त्यो ढ्याङढ्याङ गरेर के हुन्छ हानेर?
1: आरोप लगाउने रिस फेर्ने समय भने यो होइन। सुनसरीबाट सल्किएको धार्मिक विवादको आगो निभाउन सरकार एक्लैको प्रयास मात्र पनि पर्याप्त हुने देखिँदैन। त्यसैले सबैले आफ्नो ठाउँबाट संयमता अपनाउँदै परिस्थितिलाई साम्य बनाउन लाग्नु नै अति आवश्यक देखिएको छ। सामाजिक सद्भाव कायम राख्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न ढिलो नगरौं। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीसा मोते।
4: तराईका विभिन्न जिल्लामा पछिल्लो समय देखिएको अशान्ति र झडपका घटनाप्रति सरकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। सिराहाको गोलबजारमा आज दिउँसो गोली लागेर 20 वर्षीय गणेश यादवको मृत्यु भएको घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले 3 सदस्यीय समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक भेषराज रिजालको नेतृत्वमा गठित समितिले घटनास्थलको निरीक्षण र प्रमाण संकलन गरी प्रतिवेदन बुझाउनेछ। सुनसरी सिराहा लगायतका स्थानमा विकसित तनावपूर्ण परिस्थितिलाई लिएर उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, बुटवलका 12 राजनैतिक दल र पर्सा जिल्ला प्रशासनले सबै दललाई संयमता र शान्ति अपनाउन आग्रह गरेका छन्। यस्तै मधेस केन्द्रित विभिन्न दलका नेताहरूले घटनाको निष्पक्ष छानबिन र पीडित न्यायको माग गर्दै सरकार समक्ष 8 मुद्दे माग अघि सारेका छन्। मधेसमा उत्पन्न तनाव र संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा संयमता र व्यावसायिक विवेक अपनाउन अनलाइन टिभी पत्रकार संघले पनि सबै संचार कर्मीहरूलाई आह्वान गरेको छ। इरानले उत्तरी कुवेतमा गरेको आक्रमणमा परेर सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै चिनिया कम्पनीमा कार्यरत ती नेपालीको निधन भएको पुष्टि गरेको हो। घटनाको विस्तृत विवरण र मृतकको आधिकारिक पहिचान खुलाउन कुवेत स्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको माग गर्दै आमरण अनसनमा बसेका लघुवित्त पीडित र सरकारबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकतामा गठित सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच आज भएको छलफल समाधानतर्फ उन्मुख रहेको मन्त्रालयको दावी छ। नेपाल राष्ट्र बैंकसँग भएका अघिल्ला सहमति पालना नभएको भन्दै पीडितहरू माइती घरमा अनिश्चितकालीन अनसनमा छन्। दुवै पक्षबीच भोलि शुक्रबार पुनः वार्ता बस्ने तय भएको छ। राहदानी वितरणलाई सहज बनाउन र दुरुपयोग रोक्न सरकारले राहदानी ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय मान्यता अनुसार सेवालाई सेवा ग्राहीमुखी बनाउन र विदेशमा रहेका नाबालिका समस्या सम्बोधन गर्न नयाँ कानूनी व्यवस्था सहितको विधेयक दर्ता गराउनु भएको हो। सरकारले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी संशोधन विधेयक पनि संसदमा पेश गरेको छ। व्यापक आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य सेवामा थपेको अतिरिक्त कर पूर्ण रूपमा फिर्ता लिएको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चालू आर्थिक वर्षको बजेट मार्फत लगाइएको 3-3% समता शुल्क हटाइएको निर्णय औपचारिक रूपमा लागू गरेको हो। नयाँ व्यवस्था अनुसार अब सर्वसाधारणले यो अतिरिक्त शुल्क बुझाउनु पर्ने छैन। साथै हालसम्म उठाइसकिएको रकम सम्बन्धित व्यक्तिलाई 15 दिनभित्र फिर्ता गरिनेछ। तोकिएको समयभित्र फिर्ता हुन नसकेको रकम भने सरकारी कोषमा दाखिला हुने मन्त्रालयले जनाएको छ। आर्थिक वर्षको बजेट कार्यान्वयन पुस्तिकामा सामुदायिक विद्यालयका शिक्षकको नाम छुटेपछि शिक्षक र सरकारबीच विवाद सिर्जना भएको छ। बजेट वक्तव्यमा प्रोत्साहन भत्ता उल्लेख गरिए पनि महालेखा नियन्त्रक कार्यालयको परिपत्रमा शिक्षक शब्द नपरेपछि नेपाल शिक्षक महासंघले कडा आन्दोलनको चेतावनी दिएको छ। उता शिक्षा मन्त्रीले भने अर्थ मन्त्रालयबाट नयाँ तलबमान स्वीकृत हुन बाँकी रहेको स्पष्ट पार्दै बजेटमै व्यवस्था भइसकेकाले भत्ता पाइनेमा आश्वस्त हुन शिक्षकहरूलाई आग्रह गर्नुभएको छ। समस्या समाधान र आगामी रणनीति तय गर्न महासंघले साउन 16 र 17 गते काठमाडौँमा राष्ट्रिय परिषदको बैठक बोलाएको छ। उपभोक्ताहरू रित्तो सिलिण्डर बोकेर पसल पसल धाउन बाध्य भएपछि काठमाडौँ उपत्यका लगायत देशभर खाना पकाउने एलपीजी ग्यासको शास्ति बढेको छ। तर नेपाल आयल निगमले भने भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेको दावी गर्दै बजारमा कुनै अभाव नरहेको जनाएको छ। निगमका अनुसार केही समय अघि आधा सिलिण्डरबाट पुनः भरी सिलिण्डर बिक्री सुरु गरिएकाले 81 खरिद चाप बढेको हो। यस्तै अनधिकृत विक्रेता अव्यवस्थित वितरण प्रणाली र उपभोक्ताले घरमा धेरै सिलिण्डर सञ्चित गर्दा कृत्रिम दबाव सिर्जना भएको वाणिज्य विभाग र ग्यास विक्रेता महासंघले स्पष्ट पारेका छन्। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको प्रणालीमा आएको प्राविधिक खराबीका कारण राहदानी र सवारी चालक अनुमति पत्र सहित 13 भन्दा बढी सार्वजनिक सेवा ठप्प भएका छन्। असार 17 गतेदेखि सर्भरमा प्रमाणीकरणको समस्या देखिएपछि फारम बुझाउने र राहदानी लिने सेवाग्राहीले घण्टौँ लाइनमा बस्नुपर्ने शास्ति बेहोरेका हुन्। समस्या समाधान हुन नसकेपछि विभागले अनलाइन प्रमाणीकरण नभएसम्म रुजु अधिकारीले प्रमाणित गरेको कन्फर्मेसन पेजका आधारमा सेवा दिन सम्बन्धित सरकारी निकायहरूलाई अनुरोध गरेको छ। प्रणाली निर्माता फ्रान्स टेली कम्पनीसँग सहयोग मागिए पनि समस्या अहिलेसम्म समाधान हुन भने सकेको छैन। प्रतिशोध स्वरूप गरिएको क्षेप्यास्त्र आक्रमणमा जोर्डन स्थित अमेरिकी हवाई अड्डामा रहेका 3 F-35 लडाकु विमान नष्ट पारिदिएको इरानले दावी गरेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले जोर्डनको अल अजराक हवाई अड्डालाई लक्षित गरी धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ। इरानको केस्टापुमा अमेरिकाले गरेको आक्रमणमा एकै परिवारका 3 जनाको मृत्यु भएपछि त्यसैको बदला लिन अल अजराक अड्डाको मर्मत सम्भार केन्द्र र ऱ्याम्पमा प्रहार गरिएको इरानी पक्षको भनाइ छ। र एसियाली फुटबल क्लब फुटबलको सर्वोच्च प्रतियोगिता एएफसी च्याम्पियन्स लिग एलिटको अन्तिम चरण आगामी 3 संस्करणसम्म साउदी अरेबियामै आयोजना हुने भएको छ। एसियाली फुटबल कन्फेडरेसन एएफसीले साउदी अरेबियालाई दिएको आयोजक अधिकारलाई निरन्तरता दिने निर्णय गरेको हो। नयाँ स्वरूप अनुसार सेमी फाइनल र फाइनल सहित अन्तिम 8 का सबै खेलहरू साउदीमै खेलाइनेछ। टोली संख्या बढाएर 32 पुर्याइएको यस प्रतियोगिताको आगामी संस्करणको 6 चरण अगस्त 11 देखि सुरु हुनेछ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: तपाईं च्याउहरूको राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
5: सड़कमा नागरिक त्रसित छन्, घटनास्थलहरूमा तनाव उत्कर्षमा छ र संसदमा जनप्रतिनिधिहरू चिच्याइरहेका छन्। तर यो संकटकालीन स्थितिमा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ भने न त घटनास्थल पुगेका छन् न संसदमा आएर जवाफ दिएका छन्। संकटका बेला देखाउनु पर्ने न्यूनतम अभिभावकत्व, संवेदनशीलता र शासकीय सक्रियता शून्य प्राय हुँदा यति बेला बालेन सरकार हरायो भन्दै सुनसरीदेखि संसदसम्म चौतर्फी खोजी भइरहेको छ। सुनसरीको देवानगंज 24 वर्षीय ओम प्रकाश मेहता पछि कप्तानगंजका 21 वर्षीय सिटी सिफारी चालक जय प्रकाश मेहताको गोली लागेर मृत्यु हुनुले राज्य संयन्त्रको घोर असफलता र बर्बरतालाई नाङ्गो पारेको छ। घटना साम्य पार्न न त सरकारले कुनै ठोस राजनीतिक पहल कदमी लिएको छ न त नागरिकलाई आश्वस्त पार्न सकेको छ। संकट समाधानका लागि न कसैसँग सल्लाह र सहयोग मागिएको छ र कुनै संयम अपनाइएको छ। सरकारको यो अकर्मण्यता र व्यवस्थाका कारण आन्दोलन थप चर्कदै र फैलदै गइरहेको छ। सड़कमा आगो बोलिरहँदा जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधि सभामा सरकारको भूमिकालाई लिएर तीव्र आक्रोश व्यक्त भएको छ। नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले औल्याए झैं 44 दिन संसद चल्दा प्रधानमन्त्री जम्मा 7 दिन, त्यो पनि 2-3 घण्टा मात्रै उपस्थित हुनुले संसदको चरम अपमान र उपेक्षा भएको छ। सांसदहरूले देशको अशान्त अवस्था बारे लगातार प्रश्न उठाउँदा पनि प्रधानमन्त्रीको निरन्तर अनुपस्थित स्थिति र अनुत्तरदायी व्यवहारले उहाँको आत्मकेन्द्रित सोच र हुकुमी अहंकारलाई उजागर गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापा र सांसद रेखा कुमारी यादवले कप्तानगंज घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र सत्य तथ्य छानबिन गरी पीड़ितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। नेकपा एमालेकी सांसद पद्मा अर्यालले त 2-2 जना नागरिकको ज्यान जाने गरी भएको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङको राजीनामा माग गरेकी छिन्। त्यसै गरी विपक्षी दल नेकपाका सांसद गोपाल शर्माले घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको भन्दै गृहमन्त्रीको कडा आलोचना गरेका छन् भने श्रम संस्कृतिका सांसद आरएन राईले देश संकटमा परेका बेला सरकार बेखबर र अदृश्य भएको भन्दै तत्काल बाहिर निस्कन चेतावनी दिएका छन्। प्रधानमन्त्रीको कुर्सी केवल सामाजिक सञ्जालमा स्टाटस लेख्ने र फेसनदार वक्तव्यबाजीका लागि होइन। जब देशमा बहुसांस्कृतिक ताना बाना खस्किँदैछ, धार्मिक जातीय द्वन्द्वको बिउ रोपिँदैछ र नागरिकले अकालमा ज्यान गुमाइरहेका छन्, तब सरकार प्रमुख र गृहमन्त्रीको मौनता आफैमा आपराधिक जस्तै ठहरिन्छ। गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन शाहले यो बुझ्न जरुरी छ कि पदमा बस्नु र साँचो अर्थमा देशको नेतृत्व गर्नु दुई फरक कुरा हुन्। समस्याबाट भागेर, संसदलाई उपेक्षा गरेर र सिंहदरबारभित्र लुकेर यो संकट टर्नेवाला छैन। सुनसरीदेखि सिराहासम्म सल्किएको अशान्तिको डढेलो र संसदमा उठेको आक्रोशले बालेन सरकारको शासकीय जगलाई हल्लाइदिएको छ। अब पनि सरकार मौन, बेपरवाह र अदृश्य भइरहने हो भने यसको मूल्य सिङ्गो देशले चुकाउनु पर्नेछ। सरकारले अविलम्ब संसदमा उपस्थित भएर घटनाको सत्य तथ्य जवाफ दिनुपर्छ। मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको ग्यारेन्टी गर्नुपर्छ। निहत्था नागरिकमाथि गोली चलाउने आदेश दिने अधिकारीहरूमाथि कानूनी कारवाही हुनुपर्छ।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ सिराहाका पत्रकार फिरोज शेख।
2: जनता जान्न चाहन्छन्,
4: जनता जान्न चाहन्छनका साथमा
5: ग्लोबल आइमी बैंक सबैका लागि बैंक।
3: जुन घटना भइरहेको छ त्यहाँ, खास घटना के हो, के भइरहेको छ त्यहाँ, अहिलेको अवस्था कस्तो छ?
6: सिराहा जिल्लाको अवस्था भन्नु पर्दा अहिले एकदमै माधवजी तनावग्रस्त छ, र बिहानैदेखि गोल बजारको अवस्था चाहिँ तनावग्रस्त थियो। त्यसपछि चाहिँ यहाँको जिल्ला प्रशासनले चाहिँ कर्फ्यू आदेश गरेको थियो। कर्फ्यू आदेश गरिसकेपछि आन्दोलनकारीहरूले कर्फ्यूको उल्लङ्घन गरेपछि तोडफोड आयोजनहरू गर्न थालेपछि द्विपक्षीय झडप पनि भएको थियो गोल बजारमा। त्यसक्रममा प्रहरी जिल्ला सिडिओ कार्यालयको सहायक सिडिओ प्रमुखको अनुसार चाहिँ प्रहरीले चाहिँ हवाई फायरिङ र अश्रु ग्यास प्रहार गर्दा चाहिँ एकजनालाई गोली लागेको हो। एकजना गणेश यादव भन्ने, उहाँको चाहिँ मृत्यु भएको छ गोल बजारमा। एकजना चाहिँ घाइते छन्, उहाँलाई चाहिँ अहिले धरान पठाइएको छ। र अहिले पनि अवस्था तनावग्रस्त, त्यहाँको एउटा प्रतिष्ठित एबी मल सिरा सुपर मार्केट भन्ने छ, त्यसमा पनि आगो लगाइएको छ।
3: भनेको यो घटना चाहिँ कसरी सुरु भयो, त्यहाँ के भयो र यो घटना भयो?
6: होइन, अब यो सुनसरीको देवानगंजमा जुन घटना थियो त्यहाँ त्यही घटनालाई लिएर चाहिँ दोषीलाई कारवाही हुनुपर्छ भनेर चाहिँ आन्दोलित थिए र आन्दोलन गरिरहेको थियो। त्यसमा चाहिँ अलि मुस्लिम समुदायलाई पनि लक्षित गरेर नै यो गाली गलौजहरू गर्ने, त्यसरी चाहिँ नाराबाजीहरू चाहिँ भइरहेको तपाईँ पनि हेरिराख्नुभयो होला विभिन्न सञ्जालहरू मार्फत, होइन? अनि त्यसपछि चाहिँ यो सुनसरीको घटनालाई चाहिँ पुरै यो देशैभरि फैलिएको छ अहिले, र त्यसमा पनि चाहिँ तपाईँको अब जो गलत छ त्यसलाई त सजाय पाउनु पर्छ। छानबिन समिति पनि नेपाल सरकारले गठन गरेको छ, छानबिन समितिले पनि त्यहाँ आफ्नो कार्य सुरु गरेको छ, तर उहाँहरूको अब केमा चित्त नबुझेको तुरुन्तै चाहिँ दोषीलाई चाहिँ कारवाही गर्नुपर्ने र मुस्लिम नै दोषी हो भन्ने चाहिँ उहाँहरूको माग हो। मुस्लिमहरूलाई चाहिँ मुस्लिमलाई देशै निकाला गर्नुपर्छ भन्ने उहाँहरूको माग छ। त्यही भएर यो आन्दोलन चाहिँ चर्काइरहेको छ, हिन्दू राष्ट्र घोषणा गर भन्ने पनि एउटा माग छ।
3: हिन्दू र मुस्लिमको द्विपक्षीय विवाद चाहिँ सुनसरीबाट सुरु भएर त्यहाँसम्म आइपुगेछ त्यसो भए?
6: हजुर, सुनसरीमा अब के विवाद थियो, अब त्यो काभरिया दल भर्ने अब बोलबम जाने क्रममा चाहिँ दुई समुदाय बीच चाहिँ भानाभन भयो। त्यसपछि अब प्रहरीकै मैले साइटमा हेरेको प्रहरीकै गोली लागेर चाहिँ एकजना दिवंगत हुनुभयो, मृत्यु भयो, र उपचारका क्रममा एकजनाको आज मृत्यु भएको छ। र त्यसपछि चाहिँ यो आइतबारदेखि नै यो आन्दोलन सुरु भयो, जुन आन्दोलन चाहिँ पुरै मधेस र देशैभर फैलिएको अवस्था छ। र त्यो आन्दोलन नरोकिने अवस्था हुँदा कर्फ्यू उल्लङ्घन गरेपछि चाहिँ प्रशासनले चाहिँ अब हवाई फायरिङ, लाहानमा पनि हवाई फायरिङहरू भएको छ, अश्रु ग्यासहरू, अहिले पनि लाहानको अवस्था तनावग्रस्त नै छ। म अहिले लाहानमा छु, लाहानको अवस्था पनि तनावग्रस्त छ। हवाई फायरिङ, तपाईँको अश्रु ग्यासहरू प्रहारहरू चाहिँ भइरहेको अवस्था छ। यहाँ पनि विभिन्न मुस्लिम समुदायको बस्तीमा गएर चाहिँ तोडफोर, मस्जिदहरूमा चाहिँ तोडफोड गर्ने प्रयासहरू पनि गरिएको छ।
3: अब यहाँ पत्रकार पनि हुनुहुन्छ, यहाँले कर्फ्यूका बीच पनि त्यहाँ झडपहरू, विवादहरू, तनाव भइरहेको छ भन्नुभयो। यो घटना यहाँसम्म फैलनुमा चाहिँ के देख्नुहुन्छ, कसले के गरेन भन्ने लाग्छ यहाँलाई?
6: होइन, यसमा चाहिँ नेपाल सरकारसँग चाहिँ अब हाम्रो गृहमन्त्रीसँग चाहिँ चुक भएको देखिन्छ, होइन? हाम्रो प्रधानमन्त्रीजीसँग चाहिँ चुक भएको देखियो, किनभने त्यहाँ घटना भयो, ठिकसँगै उहाँहरूले चाहिँ तुरुन्तै एक्सन लिनु पर्थ्यो र जो दोषी छ उसलाई चाहिँ कारवाही हुनुपर्छ। त्यो सबैको माग हो, जसले गल्ती गरेको छ त्यहाँ जुन समुदायको होस्, हिन्दू होस्, मुस्लिम होस्, सिख हो, इसाई होस्, त्योदेखि सरकारको विषय भएन, तर गल्ती गर्नेलाई चाहिँ सजाय हुनु पर्थ्यो, त्यसमा चाहिँ तुरुन्तै एक्सन लिनु पर्थ्यो। उहाँहरूले चाहिँ ढिलाइ गर्नुको कारण, र हाम्रो प्रधानमन्त्रीज्यूले एउटा देशवासीको नाममा सम्बोधन पनि गर्न सक्नु भएन, त्यहाँ देवानगंजमा चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीलाई चाहिँ सुदनजीलाई चाहिँ खोजिराख्नु भएको छ, उहाँहरूको न कुनै स्पष्ट धारणा आइरहेको छ, न जनताको नाममा सम्बोधन गरेको छ। त्यो भएर पनि अलिकति चाहिँ सामाजिक सद्भाव चाहिँ यहाँ बिग्रिएको जस्तो चाहिँ मलाई महसुस भइरहेको छ। त्यसमा चाहिँ कतै न कतै कसै न कसैको चाल पनि लागिरहेछ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले अब केही बेरमा सम्बोधन गर्ने तयारी पनि गर्नु भएको छ। गृहमन्त्री र स्वास्थ्य मन्त्री देवानगंज पुग्ने तयारीमा पनि हुनुहुन्छ र राष्ट्रपतिदेखि पूर्व राजासम्मले चाहिँ सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौं भन्नुभएको छ। अब यो यति गर्दाखेरि चाहिँ सामान्य अवस्था बन्न सक्ला?
6: होइन, यसमा चाहिँ के छ नि माधवजी, अब ढिलो भयो जस्तो मलाई चाहिँ फिल भइरहेछ होइन। तर यहाँको स्थानीय जुन अगुवाहरू छन् होइन, उहाँहरूसँग चाहिँ एकचोटि उहाँहरूले चाहिँ समन्वय गर्नै पर्ने हुन्छ होइन। देशवासीको नाममा सम्बोधन गर्दा म चाहिँ कन्ट्रोल हुन्छ भन्ने पनि लागिरहेछ। तर अवस्था चाहिँ अहिले चाहिँ नियन्त्रण बाहिर गएको, अब अहिले पनि भन्नु पर्दाखेरि गोल बजारको अवस्था पुरै तनावग्रस्त छ। त्यहाँ प्रहरी रोडमा छन् र प्रदर्शनकारी पनि रोडमा छन् र दमदनी एबीमलमा चाहिँ आगो बलिरहेको अवस्था छ। धेरै ठाउँमा तोडफोड आगजनी पनि भइरहेको अवस्था छ। तर अब सम्बोधन गर्नुहुन्छ भने केही त होला, तर के भने कुनै पनि समस्याको समाधान भनेको चाहिँ वार्ता नै हो होइन। उहाँहरूको चित्त कसरी बुझाउन सकिन्छ आन्दोलनकारीको, त्यो चाहिँ गर्नु पर्यो होइन। तर के हो भने एकैचोटि चाहिँ यसरी यस्तो उग्र रूप लिन्छ भनेर कसैले सोचेको थिएन। तर एकैचोटि यस्तो उग्र रूप लिइसकेपछि कसै न कसैको यसमा चाहिँ चाल हुन सक्छ। त्यो सरकार ढाल्ने पनि कतिले चाहिँ त्यो पनि कुराहरू गरिरहेछन्। जुन हाम्रो राजनीतिक विश्लेषकहरू छन् उहाँहरूले चाहिँ यो पालेन सरकारलाई चाहिँ ढाल्नलाई पनि यो अस्त्र प्रयोग गरिएको हो भन्ने कुराहरू बुझिरहेको
3: भनेको। अब कसरी मिल्ला त स्थानीय तहबाट केही त्यहाँ पहल भएको छ? अब
6: स्थानीय तहबाट हिजो सर्वदलीय सर्वपक्षीय बैठक बस्यो, सबैलाई आह्वान गरियो सामाजिक सद्भाव कायम राख्नु, सामाजिक सहनशीलता कायम राख्नु, हिन्दू मुस्लिम सबै भाइ भाइ हुन् मिलेर बसेको, एउटै हामी चार वर्ण 36 राजको फुलवारी हौ होइन, हामी सबै मिलेर बस्नुपर्छ, कसैको उसको हात मामला लाग्नुहोस् भनेर अब साम्य हुन्छ भनेर सोचेका थिएँ। तर लानमा चाहिँ 12 बजेपछि चाहिँ आक्रोश बढ्यो होइन, युवाहरू प्रदर्शनमा उत्रेको देखिन्छ। तर गोल बजारमा चाहिँ बिहानदेखि प्रदर्शनहरू भइरहेका थिए, 10-12 वटा मोटरसाइकलमा पनि आगो लगाइएको छ त्यहाँ पार्किङ गरेर राखिएकोमा। र अहिले चाहिँ लानमा पनि तनाव छ र गोल बजारतिर पनि तनाव छ। लगभग जनकपुरको अवस्था पनि त्यस्तै छ, मधेस र कोशी प्रदेशको अवस्था अहिले लगभग त्यस्तै छ।
3: अब यो स्थानीयमा त त्रास उत्पन्न भएको होला, कसरी बसिरहनु भएको छ?
6: अब म पनि बाहिर निस्किन पाएको छैन होइन, हुन त सबैले मलाई चिन्नुहुन्छ, म पनि एउटा सञ्चारकर्मी निष्पक्ष पत्रकारिता गर्छु होइन, कसैको पक्ष विपक्षमा बोल्दिनँ, सबै मेरा लागि एकदम प्रिय छन्, चाहे त्यो हिन्दू भाइ होस् चाहे मुस्लिम भाइ होस् होइन। तर के छ भने समाचारहरू सम्प्रेषण भित्रैबाट गरिरहेछु होइन, तर यसमा चाहिँ सबैलाई संयमता अप्नाउन पनि आग्रह गर्दछु। र अहिले एकदमै त्रासको वातावरण बनेको छ, खास गरेर मुस्लिम समुदायहरू त्रासमा छन्।
4: जनता जान्न चाहन्छन् का साथमा
5: ग्लोबल आइमी बैंक सबैका लागि बैंक दिस होम इंटरनेट।

सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरुद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवतः छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्र स्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ 1 जनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढाइरहेको जनाएको छ र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेर्दा यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकारी निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारी निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि निर्णय भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, विस्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुँदे सम्बोधनमा उनले दोषीमाथि कारवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसै गरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठकले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
3: वीरगंज महानगरपालिका को पूर्व में प्रतिमा चोक बस पार्क बाईपास रोड, पश्चिम में तिलावे पुल, उत्तर में गंडक चोक र दक्षिण में शंकराचार्य गेट, यति चार किला भित्र आज साँझ पांच बजे देखि भोलि बिहान पंद्रह गते बिहान छ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। वर्तमान संवेदनशील परिस्थिति में अहिले शांति सुरक्षा र व्यवस्था खलल हुने खालको संभावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन आयोग अनुसार अहिले निषेधाज्ञा जारी गरिएको छ।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवाज जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको कद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भनिन्,
5: हिजो आक्रोश पोख्ने सम्माननीय प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु छाने गृह मन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्री र गृह मन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले सङ्कटका बेला प्रधानमन्त्री जनता माझ देखिनु पर्ने उल्लेख गरिन्।
6: देशमा सङ्कट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
7: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीज्यू आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
8: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरुद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौं सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कारवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
9: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा 2 वर्षका एक बालक सहित 3 जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रिल महिनामा भएको युद्ध विराम जुन महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: राख्न प्रधानमन्त्रीको आह्वान। मुलुकमा सामाजिक धार्मिक र जातीय सद्भाव कायम राख्न राष्ट्रपति रामचन्द्र पौडेलको अपिल। सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वय थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय। सुनसरीको जनजीवन सहज बन्दै धनुषा पर्सा र सिराहामा शान्ति सुरक्षा कायम राख्न केही स्थानमा कर्फ्यू आदेश जारी। अमेरिकाद्वारा इरानका सैन्य अखडा लक्षित व्यापक जवाफी आक्रमण र पछिल्ला खेलसँगै नेपालको सिधै विश्वकप छनौट खेल्ने र एक दिवसीय मान्यता जोगाउने सम्भावना कमजोर। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल र सञ्चार माध्यमलाई धैर्य र संयमता अपनाएर शान्ति सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अहिले केही बेर अगाडि देशवासीका नाममा सम्बोधन गर्नुभएको हो। सुनसरी लगायत तराई मधेसमा भइरहेका पछिल्ला घटनाक्रम, देशको शान्ति सुरक्षाको स्थिति तथा समसामयिक विषयवस्तुका बारेमा प्रधानमन्त्री शाहले सम्बोधन गर्दै सद्भाव र भाइचाराको सम्बन्ध कायम राख्न आग्रह गर्नुभएको हो।
1: आदरणीय बुवा आमा, दिदी बहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईँहरू सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगंज, सिराहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुखद घटनामा परि निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ।
0: प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्नुहुँदै छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचार प्रसार नगर्न समेत अपिल गर्नुभएको छ। यस्तै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचार नगर्न अपिल गर्दै उहाँले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै कुनै पनि धर्मले हिंसा र विभाजन नसिकाउने बताउनुभयो। कुनै एक स्थानमा भएको घटनालाई लिएर सिङ्गो समुदायलाई आरोपित गर्ने र देशैभरि प्रतिशोधको आगो फैलाउने कार्य न्यायसङ्गत नहुने समेत प्रधानमन्त्री बालेन्द्र शाहले स्पष्ट पार्नुभयो। शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सयौं वर्ष पुरानो सामाजिक सद्भाव खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार सचेत रहेको र त्यस्ता गतिविधिमाथि कडा कदम चालिने समेत प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभयो। यस्तै उहाँले शान्ति सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न समेत अपिल गर्नुभयो।
1: हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आज जिम्मेवार संचारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति सद्भाव भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफ से हार्दिक अपील कर रहल छी। धन्यवाद।
0: राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज एक अपील जारी गर्दै अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम राख्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कडा कारवाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन समेत आग्रह गर्नुभयो। राष्ट्रिय सुरक्षा परिषदले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था र यही साउन 10 गते सुनसरीमा भएको घटनाको समीक्षा गरिएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो। यसै गरी विपदका घटनामा खोज उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी बनाउन सञ्चालन गर्न सम्बन्धित निकाय बीचमा समन्वय सुदृढ बनाउने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो।

0: प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको केही क्षेत्रमा आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। यस्तै पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरुद्ध गरेर प्रदर्शन भइरहँदा सिराहाको गोल बजारमा आज गोली लागेर एकजनाको मृत्यु भएको छ। सिराहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मध्य प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबार स्थित रासोपाको संसदीय दलको कार्यालयमा आज सभापति लामिछानेले प्रतिनिधि सभामा कोशी र मध्य प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ। मध्य प्रदेश सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अप्नाउन आग्रह गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा आज बसेको मन्त्री परिषद बैठकले प्रदेशको वर्तमान शान्ति सुरक्षा अवस्थाको समीक्षा गर्दै सबै पक्षलाई संयमता अप्नाउन आग्रह गरेको हो। बैठकपछि मुख्यमन्त्री यादवद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, संघ संस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, संचार माध्यम, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न आफ्नो जिम्मेवारी निर्वाह गर्न अपील गरिएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिई समाधानका लागि ठोस पहल गरिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आज धारणा सार्वजनिक गर्दै मन्त्री डाक्टर तिमल सिन्हाले संवेदनशील घडीमा सम्पूर्ण संचार माध्यम, सम्पादक, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई सत्य, तथ्य र जिम्मेवारीपूर्ण सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत प्रस्तावलाई स्वीकृत गरेको छ। बैठकमा विशेष समय लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंजमा भएको घटनाको छानबिनको माग गर्नुभयो। संयोजक प्रचण्डले देशको परिस्थिति सहज नभएको भन्दै निर्वाचनमा जनताको जे जसरी अभिमत प्रकट गरेका थिए त्यस अनुरूप सरकारले काम गर्न नसकेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले सुनसरीको दिवानगंज घटनाका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै समयमा नै शान्ति सुव्यवस्थाका लागि काम गर्न सरकारसँग माग गर्नुभएको थियो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा गोर्खा पत्र र रासस जस्ता ऐतिहासिक संस्थाहरूलाई बलियो बनाउन सरकारले निकै महत्व दिइरहेको बताउनु भएको छ। आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्दै आएका यस्ता सरकारी संस्थाको उत्थान र गुणस्तर वृद्धि गर्न सरकार प्रयासरत रहेको बताउनुभयो। सरकार गठनको 3 महिना बितिसक्दा सरकारले गर्न खोजेका कामहरूबारे जानकारी भइसकेको भन्दै मन्त्री डाक्टर तिमल सिन्हाले सरकारको स्पिरिटलाई बुझेर कार्य सम्पादन गर्न मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरूलाई निर्देशन दिनुभयो। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डाक्टर सुभाष प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डाक्टर प्याकुरेललाई नियुक्तिपछि आज पद तथा गोपनीयताको शपथ गराउनुभयो।

0: रक्षित गरी
1: फिर्ता हुनुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका छन्। यसैबीच समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका 56 जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। यो सँगै शिव शिखर सहकारीका करिब 1400 जना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन्। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यले महसुल पुनरावलोकन गर्न लागेको प्राधिकरणले जनाएको छ। प्राधिकरण सञ्चालक समितिले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समय सीमा सहित एक समिति गठन गरेको समितिका सदस्य अम्चु किरण शाहीले जानकारी दिनुभयो। पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादन उल्लेख रूपमा बढ्दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत खेर जाने अवस्था आएकोले आन्तरिक उपभोग बढाउने नीति लिएको प्राधिकरणले जनाएको छ। यसैबीच लामो समयदेखि रोकिएको नेपाल विद्युत प्राधिकरणको विद्युत पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसनले आर्थिक वर्ष 2082-83 सो घोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकम मध्ये करकट्टी पश्चात हुन आउने रकम भुक्तानीको प्रक्रिया अघि बढाएको हो। सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अबदेखि अनिवार्य रूपमा विस्तृत कार्य विवरण जब डिस्क्रिप्सन उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी कामदारले गर्नुपर्ने कामको प्रकृति सम्बन्धी विस्तृत विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको हो। यसले नेपाली कामदारको गन्तव्य मुलुक, सेवा शर्त, पारिश्रमिक र अन्य सुविधा सम्बन्धी दुई पक्ष बीच भएको सम्झौताको प्रमाणीकरणलाई थप प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ।
0: अब खेल समाचार अझै बमबाट।
2: आइसिसी विश्वकप लिग टू अन्तर्गतको पछिल्लो नतिजासँगै नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनौट खेल्ने र एक दिवसीय मान्यता सुरक्षित गर्ने सम्भावना लगभग समाप्त भएको छ। नेदरल्यान्ड्समा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा खराब प्रदर्शन गर्दै नामिबिया र नेदरल्यान्डसँगका चारै खेलमा पराजित भएपछि नेपालको यो कठिन मोडमा पुगेको हो। लिग टूमा नेपालको निराशाजनक प्रदर्शन र सन् 2000

24 देखि सुरु भएको यो लिग 2 मा नेपालले हालसम्म 32 खेल खेलिसकेको छ, जसमा नेपालले मात्र 11 खेलमा जित निकाल्दा 19 खेल। हार बिहोरेको छ भने दुई खेल नतिजाविहीन बनेका छन्। कुल 24 अङ्कसहित नेपाल

बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। विस्तारमा सरकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय एकसरामा आयोजित छलफलका कार्यक्रममा सहभागी वक्ताले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताएका हुन्। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी दिलबहादुर प्रजापुनले बाघ संरक्षणका लागि सुरक्षा र स्थानीय समुदायको सहभागिता उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बाघको संख्या वृद्धि र यसको दीर्घकालीन व्यवस्थापन कुनै एक वा एक निकाय वा प्रविधिको प्रयासले मात्र सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। बजारमा गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरुद्ध गरेर प्रदर्शन गरिरहेका सिराहाको औराही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। यसैबीच सुनसरीको देवानगंज गाउँपालिका कप्तानगंजमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेसका अन्य जिल्लामा समेत परेको छ। घटनाको विरोधमा धनुषाको जनकपुर, सिराहाको गोल बजार तथा सुनसरीको देवानगंज र कप्तानगंज लगायतका स्थानमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेका छन्। स्थानीय प्रशासनले सुनसरीमा साउन 11 गतेदेखि लगाएको कर्फ्यू देवानगंज सहित महेन्द्र राजमार्ग आसपास तथा इनरुवा बजार क्षेत्रमा विस्तार गरेको छ। यस्तै जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको हो। प्रशासनले बिहिबार दिउँसो 3:30 बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिका कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदैवदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार एक अपील जारी गर्दै सदैवदेखि रहिआएको धार्मिक परम्परा, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान परम्परा भएको बताउनु भएको हो। प्रधानमन्त्री मान अन्साल राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो। सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नु भएको हो। अहिले सम्बोधनको तयारी भइरहेको छ। सुनसरी सहित मधेसका विभिन्न जिल्लामा हिंसा भड्किएपछि गृहमन्त्री सुदन गुरुङ सुनसरीको कप्तानगंज जानुहुने भएको छ। बिहिबार साँझ विराटनगर विमानस्थल हुँदै मन्त्री गुरुङ सुनसरीको कप्तानगंज जान लाग्नु भएको हो। उहाँसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि त्यसतर्फ जान लागेको बुझिएको छ। गुरुङ गोली लागि मृत्यु भएका कप्तानगंजका ओम प्रकाश मेहताको घर पुगेर त्यसपछि सिराहा जाने कार्यक्रम रहेको बुझिएको छ। सुनसरी जिल्ला र मध्य प्रदेशमा दुई समुदाय बीचको दंगा बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामी छानेले दुवै प्रदेशका सांसदहरूलाई बोलाउनु भएको छ। अहिले बोलाउनु भएको थियो 4:15 बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलका लागि बोलाइएको एकजना सांसदले जानकारी दिनुभयो। सुनसरीको कप्तानगंजमा भएको झडप र त्यसमा परि एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सहित विभिन्न राजनीतिक दलका सांसदहरूले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र प्रधानमन्त्री तथा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका हुन्। पौडेलले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयले बिहिबार जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 उपधारा 2 संवैधानिक परिषदको सिफारिसमा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो। त्यसै गरी निर्वाचन आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपाल राहसेचक केन्द्रीय समिति र नेपाल राहसेचक राष्ट्रिय समिति बीच एकता भएको छ। र काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा देशभरका करिब 150,000 संख्यामा रहेका राहसेचक तथा कर्मचारीले न्याय नपाई कडा संघर्ष गर्ने चेतावनी दिएका हुन्। राहसेचक केन्द्रीय समितिका अध्यक्ष वीरेन्द्र मल्लले आफूहरूका माग र मुद्दाहरू एउटै भएकाले एकताबद्ध भएर अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो।
श्री नारायण प्रसाद दाहालले स्थानीय तह निर्वाचन गैर दलीय बनाउन नहुने बताउनु भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। संविधान संशोधनको नाममा स्थानीय तहलाई निर्दलीय बनाउने र संघीय संरचना कमजोर बनाउने विषयमा भइरहेको बहसप्रति दाहालले असन्तुष्टि जनाउनुभयो। संविधानको समीक्षा गरेर संघीय शासन व्यवस्थालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो। संचार मन्त्रालयले गत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक समापन गर्दै चालु आर्थिक वर्षमा दूरसञ्चार सेवा सुधार, डिजिटल सुशासन, सार्वजनिक संचार संस्थाको पुनर्संरचना, प्रभावकारी बजेट कार्यान्वयन र शासकीय सुधारलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मन्त्रालयमा आयोजित समीक्षा बैठकलाई सम्बोधन गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिश्राले चालु आर्थिक वर्षलाई नेपालको दूरसञ्चार क्षेत्रमा उल्लेखनीय सुधारको वर्ष बनाउने लक्ष्यका साथ मातहतका सबै निकायलाई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिनुभयो। वित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर छोडी मगले समिति गठन गर्नुभएको छ। मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको सहयोगमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पडेल रहनु भएको छ। देवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयमा कर्मचारीमाथि भएको आक्रमणको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ। वन कर्मचारीलाई आक्रमण गर्नेलाई कारवाही गर्न माग गर्दै वातावरण संरक्षणमा अभियान कर्मीले 3 दिनदेखि प्रदर्शन गर्दै आएका छन्। माइती स्पक्ष समाचारको प्रतीक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock अहिले 10 बजेको छ।

0: Strādāja īņķis Pokšā.
1: Sodies FM, Tirana Petroglu, 2 MHz.

0: नपक्ष नविपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम

0: Strādāji nispakšā.
1: Suodies FM, Tirāna Petroglu, 2 MHz.

0: SFM 93 थोप्लो 2 मेगाहर्ज
1: कप्तानगंजको बाछिटा मधेसभरि फैलिने खतरा प्रतिशोधको आगो नफैलाउन प्रधानमन्त्रीको आह्वान देश छाड्नेहरूको संख्या छनछन बढ्यो कर्मचारीको दरबन्दी थमाथम कटौती लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको पशुपालकलाई निशुल्क साइलेज शीर्षकको शुभ समाचार
2: कञ्चनपुरको कृष्णपुर नगरपालिका घाँसमा आधारित साइलेज उद्योग सञ्चालनमा आएको छ पशुपालक किसान लक्षित सुदूरपश्चिम प्रदेशमै पहिलो पटक साइलेज मेसिन सञ्चालनमा ल्याइएको हो नगरपालिकाले पशु आहार उत्पादनका लागि साइलेज हरियो घाँसलाई सुकाएर पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार उत्पादन गर्ने काम शुरू गरेको छ सुखायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा अहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त मानिन्छ नगर प्रमुख हेमराज ओझाले एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्योगको उद्घाटन गर्नुभएको छ नगर प्रमुख ओझाले कृषि र पशुपालनलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढाउन नगरपालिकाले साइलेज मेसिन सञ्चालनमा ल्याइएको बताउनुभयो उहाँले साइलेज मेसिन मार्फत किसानले निशुल्क रूपमा साइलेज तयार गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो साइलेज दुग्ध उत्पादन गर्ने गाई भैँसी तथा मासु उत्पादनका लागि पालिएका पशुका लागि पौष्टिक आहार भएको बताउनुभयो नगरपालिकाको पशु विकास शाखाका प्रमुख मानबहादुर केसीले साइलेज वर्षभरि प्रयोग गर्न सकिने भएकाले हरियो घाँसको मौसमी अभाव नहुने बताउनुभयो साइलेज मेसिन सञ्चालनमा आएपछि किसानले हरियो घाँस र मकै लगायतका पशु आहारजन्य बालीलाई वैज्ञानिक विधिबाट प्रशोधन गरेर लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सक्ने भएका छन्
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक बिहिबार प्रतिनिधि सभामा दर्ता गरिएको हो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 को दफा 3 मा उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम उक्त व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानूनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 19/2073 निर्देशनात्मक आदेश जारी गरेको थियो लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिलो सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोडाउन खोज्दा सरकारी निकाय नमानेपछि उनी र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले उक्त आदेश गरेको हो सर्वोच्चले त्यति बेला कानून बमोजिम प्राप्त सुविधा सरकारको स्वेच्छाचारी निर्णयका आधारमा कटौती गर्न नमिल्ने भनेको थियो संवैधानिक पदाधिकारीहरूको निवृत्ति भरण सेवाका शर्त र सुविधा तथा सेवा गणना गर्ने सम्बन्धमा मन्त्री परिषद निर्णय सर्वोच्चले बदर गरेको थियो दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्ने विधेयक संसदमा दर्ता उपशीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ
2: गोर्खापत्रले नागरिकको जीवन रक्षा प्रमुख दायित्व शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको स्पष्ट पार्नु भएको छ। कोशी र मध्य प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनका क्रममा झडप भएपछि बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा कडा कदम चालिने बताउनु भएको हो। उहाँले प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्र अहोरात्र खटिनेछन्। प्रधानमन्त्री शाहले केही दिन अघि सुनसरीको देवानगंज, सिराहा लगायत स्थानमा भएका दुखद घटना र त्यसपछि केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको जानकारी दिनुभयो। उहाँले यो दुखद घटनामा परिनिधन भएका नागरिक जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। दोषीमाथि कारवाही, गृहमन्त्री यससँगै खबर छ। गृहमन्त्री सुधन गुरुङले सुनसरीको देवानगंज घटनाका घाइतेहरूसँग भेट गर्नु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सहित बिहिबार साँझ विराटनगर पुग्नुभएका मन्त्री गुरुङले राति विराट नर्सिङ होम पुगेर घाइतेहरूलाई भेट्नु भएको हो। घाइते र परिवारका सदस्यहरूसँग भेट गरी उहाँले घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै दोषीमाथि सरकारले कारवाही गर्ने आश्वासन दिनुभयो। यता समन्वय गर्न निर्देशन उपशीर्षकको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशबाट निर्वाचित पार्टीका सांसदलाई तत्काल आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव र समुदाय बीचको विश्वास कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ। भाइचारा कायम राख्ने साझा संकल्प उपशीर्षकमा यससँगै खबर छ। तीन दिन अघि सुनसरीको देवानगंजमा भएको घटनाको प्रभाव मध्य प्रदेशमा पनि देखिएको छ। दुईजनाको ज्यान जाने गरी भएको उक्त घटनाको विरोधमा बिहिबार मधेसका केही जिल्लामा प्रदर्शन भएको छ। ती जिल्लाहरूमा केही संघ संस्थाले प्रदर्शन गरेका छन्। प्रदर्शनले उग्र रूप लिन थालेपछि शान्ति सुरक्षा कायम राख्न केही जिल्लामा कर्फ्यू आदेश जारी गरिएको छ। धार्मिक सद्भाव कायम राख्दै शान्ति सुरक्षा कायम गर्न सरकारवालाले प्रदर्शनकारीलाई अनुरोध समेत गरेका छन्। नागरिकको जीवन रक्षा प्रमुख दायित्व शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: त्यस्तै फैलदै तनाव चुक्दै सरकार शीर्षकमा यसै विषयमा कान्तिपुर दैनिकमा पनि खबर छापिएको छ। सुनसरीको देवानगंज गाउँपालिकामा गत आइतबार भएको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा तीनजनाको मृत्यु भइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारले यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनीतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद गरेको छैन। घटना लगत्तै गृहमन्त्री गुरुङले सुरक्षा समितिको बैठक राखे तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिएनन्। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख भेट गरे। पाँचौ दिन सुरक्षा परिषदको बैठक बोलाए। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिएनन्। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्परता समेत देखाएनन्। पाँचौ दिन बिहिबार मात्रै गृहमन्त्री गुरुङ घटनास्थल सुनसरीतर्फ लागेका छन् भने प्रधानमन्त्री शाहले पनि बिहिबार मात्रै भिडियो सन्देश जारी गर्दै संयमता अपनाउन अपील गरेका छन्। सुनसरीमा बुधबार भएको सर्वपक्षीय बैठकमा गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र पूर्वाधार विकास मन्त्रीका स्वकीय सचिव पारस छेत्री सहभागी थिए। केन्द्रबाट सरकारका उच्च अधिकारीहरू बैठकमा उपस्थित थिएनन्। सुरक्षा निकायले हिंसा हुन सक्ने सूचना सहितको प्रतिवेदन तीन वर्ष अघि नै सरकारलाई बुझाएका थिए तर त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएन। सुनसरीमा घटना हुनु अघि आवश्यक सूचना लिने विषयमा सुरक्षा निकाय असक्षम भएको देखिएको छ। यी सबै गतिविधिले सरकारमाथि अहिले प्रश्न उठिरहेको छ। त्यस्तै आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव बिहिबार मधेस भर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिधामा एकजनाको ज्यान गएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिराहाको गोलबजारमा दिउँसो 2 बजेदेखि लगाइएको कर्फ्यूका बीच प्रदर्शन बढेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरही 2 का 17 वर्षीय गणेश यादवको मृत्यु भएको छ। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा नेहरू अस्पताल विराटनगरमा ज्यान गएको छ। आइतबार राति देवानगंज 3 का 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएपछि तनाव बढेको थियो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी सिराह सप्तरी र धनुषामा कर्फ्यू लगाइएको छ भने पर्सामा निषेधाज्ञाको आदेश जारी भएको छ। सिराहामा ज्यान गुमाएका यादवको शव राजमार्गमै राखेर प्रदर्शन हुँदै आएको थियो। बिहिबार साँझ प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लाहान पठाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार यादवको घाँटीमा गोली लागेको छ। समस्या समाधानमा सरकारले तत्काल पहल कदमै लिन नसक्दा तनाव सुनसरीबाट सप्तरी सिराहा धनुषा र पर्सासम्म फैलिएको छ। हालसम्म 2 जिल्लामा 3 जनाको मृत्यु भएको छ भने सुनसरी घटनाको 5 दिन बल्ल प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक भएकाले अहिले सर्वत्र प्रश्न उठिरहेको छ। फैलदै तनाव चुक्दै सरकार शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
2: यता राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले सुनसरीको देवानगंज गाउँपालिकाको कप्तानगंज लगायत क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले बिहिबार एक अपील जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताउनु भएको छ। सामाजिक सद्भाव कायम गरौं राष्ट्रपति शीर्षकमा गोर्खापत्रले यो खबर छापेको हो।
1: सुनसरीको देवानगंजमा 2 पक्षबीचको झडपपछि उत्पन्न परिस्थितिले सरकारमाथि तीव्र दबाव परेको छ। मधेसमा भइरहेका पछिल्ला घटनालाई लिएर सरकारको आलोचना भइरहेको छ भने विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको राजीनामा माग गरेका छन्। विपक्षी दल नेकपा एमाले सुनसरी घटनामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको राजीनामा माग गरेको हो। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी छन्। त्यस्तै कप्तानगंज घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने काँग्रेसले बताएको छ भने जेएनजे आन्दोलनको नजिर प्रधानमन्त्री बालेन्द्रमा पनि लागू हुन्छ भनी एमाले पनि प्रधानमन्त्रीप्रति प्रश्न उठाएको छ। बहुमतको दम्ब नदेखाउन सरकारलाई प्रचण्डले पनि चेतावनी दिएका छन् भने देशको परिस्थिति सहज नभएको विश्लेषण गरिएको छ। रविको प्रशंसा गर्दै देश चलाउन नसके बालिनले हात उठाए हुन्छ भनी आरिनले भनेका छन् भने सुनसरीमा गोली कसले चलाएको हो जान्न पाउनुपर्छ भनी खुसबु ओलीले प्रतिनिधि सभामा विचार राखेकी छन्। संसद बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित थिए। मधेस का रासोपा सांसदले पनि गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री गृहमन्त्रीमाथि राजीनामाको दबाव एमालेको प्रश्न हिजो मान्छे मर्दा राजीनामा आज छुट शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
2: देश छाड्नेको ताती शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले स्वदेशमै रोजगारीको वातावरण नबनाइदिएका कारण कामको खोजीमा देश छाड्नेको संख्या झन बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जान कागजात बनाउन वैदेशिक रोजगार विभाग कोरिया एपीएस शाखा राहदानी विभाग लगायत निकायमा पुग्नेको संख्या दिनहुँ बढ्दो छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगतका वर्षहरूमा दैनिक 1500 विदेशी नै गरेका थिए। अहिले हरेक दिन त्रिभुवन विमानस्थलबाट 2000 नेपाली विदेशिन्छन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष 2082-83 792,187 नेपाली श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका छन्, जसमा पुरुषको संख्या 6,97,096 र महिलाको संख्या 95,091 छ।
1: राज्यसभाका सांसदहरू संसदमै सरकारको कार्य सम्पादन, सेवा प्रभार र निर्णय क्षमतामा प्रश्न गर्नेतर्फ उन्मुख भएका छन्। यसले राज्यसभाभित्र असन्तुष्टि बढ्दै गएको देखाएको छ। म स्वयंले जेएनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न पाइन, जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान्? यो प्रश्न सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद हरि पन्त अर्थात् बुद्धि प्रसादको बिहिबार प्रतिनिधि सभामा पन्तले गत शनिबार वीरगंज स्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएको विषय उठाएका छन्। त्यस पश्चात उत्पन्न तनावपूर्ण स्थिति, डाक्टरमाथि भएको हातपात र त्यसपछि देशैभरका चिकित्सकहरू आन्दोलित भएको घटनाक्रम पनि सदनमा राखेका छन्। यो विषयको कुरा गर्न खोज्दा आफूलाई कहिले गृह मन्त्रालय पठाउने, कहिले स्वास्थ्य मन्त्रालयतिर देखाउने काम भएको भन्दै उनले सरकार परिवर्तन भएको महसुस गर्न नपाएको बताएका हुन्। राज्यसभाका कतिपय सांसदले त जनता कहाँ जाँदा सरकार खै भन्ने प्रश्नको सामना गर्नु परेको समेत सुनाएका छन्। मैले निर्वाचन क्षेत्र भ्रमण गर्दा जनताले सोधे, सांसद त आउनुभयो, हाम्रो घर दैलोमा सरकार कहिले आउँछ? राज्यसभा सांसद प्रकाश पाठकले प्रतिनिधि सभाको बैठकमा भनेका छन्। त्यस्तै झापाको भद्रपुरमा भारतले 2 किलोमिटर नेपाली भूमि मिचेर सीमा स्तम्भ बनाएको विषयमा सरकार मौन रहेको भन्दै उनले राष्ट्रियताको सवालमा सरकारको खोजी समेत गरेका छन्। संसदमा विपक्षी दलहरूले सरकारको आलोचना गर्नु र प्रश्न उठाउनु स्वाभाविक मानिन्छ, तर जब सत्तारूढ दलका सांसद नै सरकारको आलोचनामा उत्रिन्छन्, त्यसले सम्बन्धित दलभित्रको असन्तुष्टिलाई उजागर गरिरहेको छ। यसका उदाहरण संसदमा देखा परेका हुन्। सरकारको काम गर्ने शैलीलाई लिएर प्रश्न गर्नेमा सांसदद्वय बुद्धि प्रसाद पन्त र प्रकाश पाठक मात्र छैनन्। बिहिबार नै प्रतिनिधि सभाको बैठकमा राज्यसभाकी सांसद अप्सना बानु लगायतले समेत प्रश्न गरेका छन्। राज्यसभाभित्र बढ्दै असन्तुष्टि शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
2: मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहका कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ। हाल मन्त्रालयहरूले धमाधम संगठन तथा व्यवस्थापन ओएनएम सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सबैभन्दा सानो देखिएका छन्। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको मन्त्रालयको संख्या 17 झरेको छ।